यो प्रभात बेलामा अहिलेघरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ अनि श्रोतालाई हाम्रो प्रसारण एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज एन एयर अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध रहने गर्दछ। अहिले समय बिहानीको 6:25 अनि 45 सेकेन्ड भइरहेको छ। आउनुसँग परिचित बनाऊ आजको दिनसँग पनि। आज हो विक्रम सम्वत 2083 सालको भदौ महिनाको 16 गते अनि शक सम्वत 1948 10 गते भदौ। तदनुसार सन् 2026 सालको आज हो सेप्टेम्बर महिनाको सबैभन्दा पहिलो दिन अर्थात् 1 तारिक सेप्टेम्बर मङ्गलबार। यसको साथै अब आरम्भ हुँदछ आजको हाम्रो यो प्रभातकालीन अधिवेशन। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सबै सम्पूर्ण श्रोताहरूमा हाम्रो प्राविधिक मित्र सेल ब्राह्मण लगायत प्रसारण सहयोगी सन्दीप दियालीको साथमा सायत्री म वीरेनको न्यानो स्वागत अभिवादन।

यदि कसैसँग इच्छा शक्ति छ भने उसले जतिसुकै कठोर काम पनि सजिलैसँग गर्न सक्छ। इच्छा शक्ति र दृढ संकल्पले नै मानिसलाई राजा बनाउँछ। नमस्कार आदरणीय श्रोता, ऋषि वाल्मीकिजीको यो महान बाणी लागिराख्दै स्वागत छ हजुरहरूलाई बिहानीको आध्यात्मिक कार्यक्रम अर्चना।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ सात दिने हात महान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिलगढी शिव मन्दिर निवासी गङ्गा शर्माज्यू।
1: अर्चना कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोतामा म गङ्गा शर्माको न्यानो अभिवादन टक्राउँदै आजको मेरो आध्यात्मिक चिन्तनको विषय छ सात दिने हात महान। मानिस सामाजिक प्राणी हो, एक्लै बाँच्न असम्भव हुन्छ। जीवनको हरेक मोडमा उसलाई अरूको साथ, सहयोग र हौसला चाहिन्छ। दुःखको बेलामा ढाडस दिने, गल्ती गर्दा सच्याउने र सफलतामा खुसी साट्ने मान्छे नै साँचो साथी हो। जीवनको बाटोमा हामी धेरै मानिसहरू भेट्छौँ। कोही पैसाले सहयोग गर्छन्, कोही सल्लाह अनि समय दिन्छन्। ती साथ दिने हात नै संसारको सबैभन्दा ठुलो हात हुन्छ। यस्तै साथ दिने व्यक्तिलाई नै महान भनिन्छ। स्वामी विवेकानन्दले भन्नुभएको छ, सेवा नै साँचो धर्म हो। साथको अर्थ केवल पैसाले मदत गर्नु मात्र होइन, जीवन फुलको बगैँचा मात्र होइन, यसमा काँडा पनि हुन्छन्। रोग, बेरोजगारी, परिवारको समस्या, असफलता जस्ता कुराहरूले मानिसलाई भाँच्न सक्छ। यस्तो बेलामा म तिमीसँग छु भनेर पर्दा साथ दिने व्यक्ति नै सबैभन्दा ठुलो धन।

साथ भनेको जस्तै कठिन परिस्थितिमा पनि काँध दिनु हो। पैसा सकिन्छ तर साथ कहिले सकिँदैन। हाम्रो जीवनमा साथ दिने हात अनेक प्रकारका हुन्छन्, जस्तै परिवारको। यो सबैभन्दा बलियो साथ हो, स्वार्थ नभएको। साँचो साथीको हात, शिक्षक अर्थात् गुरुहरूको हात, उहाँहरूले हामीलाई सही मार्ग देखाउनुहुन्छ। अपरिचितको हात, यो भनेको मानवताको साथ मानिन्छ। अनि अर्को आफ्नै हात, यो चाहिँ आफ्नो मनोबललाई बुझिन्छ। जब कोही आफ्नो साथमा छैन भने पनि आफैले

आफ्नो मनोबलद्वारा अगाडि बढ्ने आफ्नै साथ, यही कुराहरूलाई गीतामा यसरी उल्लेख गरिएको छ। सर्वभूत हिते रतः, अर्थात् सबैको हितमा लाग्ने मानिस नै श्रेष्ठ हुन्छ। साथ दिने मान्छेको महत्त्व धेरै हुन्छ, मनोबल बढाउँछ। गाह्रो बेलामा कसैले म छु भनेर हात थामिदियो भने मात्र पनि आधा समस्या त्यही सकिन्छ। पैसाले किन्न नसक्ने शक्ति साथले दिन्छ। घर परिवार, व्यापार, सामाजिक कार्यहरूमा साथ दिने हातले सम्बन्धको जग बलियो बनाउँछ। मानिसले समयमा दिएको साथले सबैको मन जित्नु सक्दछन्। गाउँ समाज तब मात्र राम्रो हुन्छ जब त्यहाँका मानिसहरू एक अर्काको साथी बन्छन्।

जसरी रुखले छाया मागेर दिँदैन, नदीले किनारा मागेर पानी दिँदैन, त्यस्तै साथ दिने हातले पनि स्वार्थ राख्दैनन्। धेरै उदाहरणहरू हामी कथाबाट पनि लिन सक्छौँ। एउटा जङ्गलमा आगो लाग्यो, सबै जनावरहरू भागे। एउटा सानो चराले आफ्नो चुच्चोले पानी ल्याएर आगो निभाउने कोसिस गर्न थाल्यो। त्यही बेला एउटा हात्तीले सोध्यो, यति कम्ती पानीले के हुन्छ? चराले भन्यो, मेरो तर्फबाट म साथ दिइरहेको छु, यही हो साथको शक्ति। ठुलो काम होइन, नियत ठुलो हुनुपर्छ। अर्को कथा छ, दुई साथीहरू जङ्गलमा गएका थिए। भालु आयो, एकजना रुखमा चढे, अर्को चाहिँ साथीलाई जङ्गलमै छोडेर भाग्यो। यहाँबाट थाहा पाइन्छ कि साथको परीक्षा सुखमा होइन दुःखमा हुन्छ। आध्यात्मिक दृष्टिकोणले हेर्नु हो भने पनि साथलाई सर्वोपरि मानेको छ। भगवान् श्रीकृष्णले अर्जुनको सारथी बनेर साथ दिनुभयो, भगवान् रामको साथमा हनुमान हुनुहुन्थ्यो। सबैलाई साथ दिने हातमा नै भगवान्को बास हुन्छ भन्ने विश्वास छ। कर्मको नियमले पनि यही भन्छ, तिमीले कर्म गर, फलको आशा नगर। कसैलाई दुःखमा साथ दिँदा पनि त्यसको सट्टामा केही पाउँछु भन्ने आशा राख्नु हुँदैन।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम अर्चना, र आजको कार्यक्रममा सात दिने हात महान विषयमा आफ्नो वार्ता प्रस्तुत गरिरहनु भएको छ गङ्गा शर्माज्यूले। त सुनौ श्रोता, अब बाँकी अंश।

इतिहासलाई पल्टाएर हेर्दा पनि हामी पाउँछौँ गान्धीजीलाई कस्तुरबाले साथ दिनुभएको थियो। एक्लो मानिसले ठुलो काम गर्न सक्दैनन्, हरेक सफल व्यक्तिको पछाडि उसलाई साथ दिने कोही न कोही हुन्छन्। पैसा मात्र सबै थोक होइन, विश्वास र साथ ठुलो हो। एक हातले ताली बज्दैन, साथ पाउनलाई साथ दिन पनि सक्नुपर्छ। हामीले दिएको सानो सहयोगले कसैको जीवन बदल्न सक्छ। आफूलाई साथ दिने हरेक व्यक्तिको सम्मान गर्नुपर्छ। परिआएको बेलामा साथ दिने हात हजारौँ उपहारहरूभन्दा पनि ठुलो हुन्छ। जसले दुःखको बेलामा साथ दिएका छन् उनीहरूको गुणलाई हामीले कहिले बिर्सनु हुँदैन। जति सकिन्छ हामी पनि कसैको लागि सहयोगी बन्नपर्छ, किनकि दिने हात कहिले खाली हुँदैन। जसरी रुखले हामीलाई छाया मागेर दिँदैन, त्यसरी नै कसैको आपत विपदमा हामीले निस्वार्थ सहयोग गर्न सक्नुपर्छ। निस्वार्थ भावले सेवा गर्ने व्यक्ति नै महान हुन्छन्। सेवा गरेपछि मनमा आउने शान्ति अन्त कहीँ गए पनि मिल्दैन।

श्रोता अरूलाई सहयोग गर्दा हाम्रो मन आनन्दित हुन्छ। यो सत्य हो कि दिने बित्तिकै हाम्रो मन हल्का हुन्छ। सेवा गर्न हामी धनी हुनुपर्छ भन्ने छैन, ठुलो मन भए काफी हुन्छ। जस्तो कि एक्लो बुढाबुढीसँग 10 मिनट बसेर कुराकानी गरिदिने, बाटो काट्न सहयोग गर्ने, गाउँघरमा भएका मसिना नानीहरूलाई पढ्न लेख्नमा सहयोग गरिदिने, छिमेकीमा पर्दा काममा हात बाँड्ने, हारेकालाई फेरि प्रयास गर तिमी सक्छौ भन्ने आँट दिने, राम्रो काममा तारिफ गर्ने पनि हाम्रो सेवा नै हो। निस्वार्थ सेवा गर्दा मलाई के फाइदा हुन्छ भन्ने प्रश्न होइन, मबाट उसलाई के राहत मिल्यो भन्ने भाव हुनुपर्छ। त्यसैले श्रोता, मानिसको रूपमा भगवानको दर्शन गर्नु छ भने गरिब दुखी र असहाय मानिसहरूको सेवा गरौँ भन्दै आजको मेरो आध्यात्मिक चिन्तनबाट बिदा माग्दछु। धन्यवाद।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो सात दिने हात महान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सिलगढी शिव मन्दिर निवासी गङ्गा शर्माज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैको आजको दिन मङ्गलमय रहोस् भन्ने कामना ईश्वरगी राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

दिल्ली केन्द्र का संस्कृत र हिन्दी समाचार पछि को समय हो बिहानको ठीक 7:05 अनि 16 सेकेन्ड भइरहेको छ। तगन र अब प्रस्तुत छ सुप्रभात कार्यक्रम जसभित्र रहनेछन् केही जानकारी अनि केही गीत सङ्गीत पनि। जानकारीमा सुन्नुहोस् खेतीपातीबारे सल्लाह जसमा आजको अङ्कमा रहेको छ माटोलाई सुधार्नमा डोलोमाइटको भूमिका। पहाडी भेगतिर पानी अधिक पर्ने हुनाले यसले माटोमा भएको मल वा उर्वर शक्तिलाई बगाएर लैजाने गर्दछ। परिणामस्वरूप त्यहाँ केवल फोस्रो माटो मात्रै शेष रहँदछ। यस्ता फोस्रो माटो भएका बारीहरू अधिकतर एसिडयुक्त भएको पाइएको छ। दार्जिलिङका पहाडी भेगहरूतिर यस्ता एसिडयुक्त माटो हुने गर्दछ। यस्तो माटोमा मलजल पनि नगरिए त झन् उत्पादन हुने सम्भावना नै हुँदैन अनि यस्तो माटोमा रासायनिक मल लगाउँदा पनि उत्पादन राम्रो हुँदैन। पौधालाई चाहिने प्रमुख खाद्य पदार्थ जस्तै नाइट्रोजन, फस्फरस, पोटास, क्याल्सियम, म्याग्नेसियम साथसाथै कम्तीमा परिणाममा चाहिने खाद्यहरू जस्तै मेलिबोडिनम, बोरन, जिङ्क इत्यादिलाई पौधासम्म पुर्याउने क्षमता पनि यस्ता एसिडयुक्त माटोमा कम्ती नै हुने गर्दछ। माटोमा भएको एसिडलाई बुझाउनको निम्ति पिएच भन्ने शब्द प्रयोग गरिन्छ। यदि माटोको पिएच 7 छ भने माटो सामान्य मानिन्छ, 7 कम्ती भए एल्कलाइन मानिन्छ अनि 7 बेसी भए एल्कलाइन मानिन्छ अनि 7 कम भए चाहिँ माटो एसिडयुक्त मानिन्छ। यसको साथै यदि माटोको पिएच 6.5-7 छ भने पौधाले प्रमुख तथा साना साना खाद्य पदार्थ ठिकसित लिन सक्छ। यदि पिएच 6 पनि कम्ती भए पौधाले नाइट्रोजन, फस्फरस, पोटास, सल्फर, क्याल्सियम आदि लिन सक्दैन तर आयरन र म्याग्निज चाहिँ बेसी लिन थाल्दछ। डोलोमाइटको प्रयोग गरिँदा हल्का माटोमा प्रति एकर 1 टन, मध्यम माटोमा प्रति एकर 2 टन अनि गह्रौँ माटोमा प्रति एकर 3 टनको हिसाबले गरिनु पर्दछ। प्रत्येक 3 वर्षको अन्तरालमा पुनः डोलोमाइटको प्रयोग गरिनु पर्दछ। तपाईँले जानकारीपछि अब आउनु सुनौ आजको सुप्रभातको यस अङ्कमा केही युगल नेपाली आधुनिक गीत जसमा प्रथममा सुन्नुहोस् यो युगल आधुनिक गीत कुमार सुब्बा अनि सुनिता गजमेरको स्वरमा।

एक प्रमुख केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेको छ। बैठकको क्रममा वित्त मन्त्री निर्मला सीतारमणले ब्रिटेनका चान्सलर जोन हेलीसँग व्यापार र लगानी सहयोगको बारेमा छलफल गर्नुभयो। G20 नेताहरूको शिखर सम्मेलन यस वर्ष 14 र 15 डिसेम्बरमा मियामीमा हुने तय भएको छ। मणिपुर सरकारले जनगणना कार्य स्थगित गर्ने निर्णय गरेको छ। मणिपुरको वर्तमान अवस्थाको मूल्याङ्कन गर्न केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा हिजो नयाँ दिल्लीमा आयोजित उच्च स्तरीय समीक्षा बैठकपछि यो निर्णय गरिएको हो। यसैबीच मणिपुर उच्च अदालतले अर्को आदेश नभएसम्म राज्यमा जनगणना कार्य स्थगित राख्न निर्देशन दिएको छ। गृह मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय नागरिक पञ्जीकरण कार्यान्वयन नभएसम्म मणिपुरका जनताले जनगणना स्थगित गर्न उठाएको मागबारे विस्तृत छलफल गरिएको थियो। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनम खेमचन्द सिंह, केन्द्रीय गृह सचिव गोविन्द मोहन र अन्य वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए। बैठकपछि मुख्यमन्त्री युमनम खेमचन्द सिंहले जनताको आवाज सुन्ने र मणिपुरका नागरिकहरूको आकाङ्क्षालाई सम्बोधन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र अन्य केन्द्रीय नेताहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले 14 नागरिक समाज सङ्गठनका नेताहरू र मणिपुरका भाजपा विधायकहरूको प्रतिनिधिमण्डलको प्रयासको पनि प्रशंसा गर्नुभयो, जसले हालै नयाँ दिल्लीमा राज्यमा एनआरसी कार्यान्वयनका लागि अभियान चलाएका थिए। मुख्यमन्त्रीले भन्नुभयो, बन्द र आम हडतालले सरकारबाट मागहरू स्वीकार गर्न प्रभावकारी साबित हुने छैन। उहाँले नागरिक समाज समूहहरूलाई प्रशासनसँग वार्ता कायम राख्न र राज्यको सामाजिक राजनीतिक चुनौतीहरू समाधान गर्न पूर्ण सहयोग प्रदान गर्न सल्लाह गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रसायन अनि उर्वरक मन्त्री जगत प्रकाश नड्डाले आज 2 हप्ता लामो स्वच्छता पखवाडा 2026 को उद्घाटन गर्नुहुनेछ। यस अभियानको उद्देश्य एकल प्रयोग प्लास्टिक हटाउने बारे जागरूकता जगाउनु र लुगाको झोला र पुनः प्रयोग गर्न मिल्ने बोतलहरूको प्रयोगलाई प्रवर्धन गर्नु हो। यो पखवाडा लामो अभियान 15 सितम्बरसम्म जारी रहनेछ। उर्वरक विभागले राष्ट्रव्यापी अभियानले भौतिक र डिजिटल दुवै कार्यस्थलहरूमा सरसफाइलाई बढावा दिने, पर्यावरण संरक्षणलाई प्रोत्साहन गर्ने र कार्य संस्कृतिमा गुणात्मक सुधार ल्याउने लक्ष्य राखेको बताएको छ। विभागले उल्लेख गरेको छ, यस वर्ष प्रशासनिक दक्षता र पारदर्शिता बढाउने र ई फाइलिङ प्रणालीलाई अझ बलियो बनाउने उद्देश्यले भौतिक सरसफाइसँगै डिजिटल सरसफाइ र रेकर्ड व्यवस्थापनमा पनि विशेष जोड दिँदैछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले हिजो मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभयो। सामाजिक सञ्जाल पोस्ट गर्नुहुँदै श्री जोशीले बैठक देशमा हरित वृद्धिलाई तीव्र पार्ने र नवीकरणीय ऊर्जा पहलहरूलाई सुदृढ पार्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ। यसमा विशेष गरी उत्तर पूर्वी राज्यहरूमा ध्यान दिइएको छ। बैठकमा प्रमुख रूपमा केन्द्र सरकारका योजनाहरू जस्तै प्रधानमन्त्री सूर्य घर, पिएम कुसुम र पिएम जनमनको कार्यान्वयनको पनि समीक्षा गरिएको थियो। पर्यावरण र जलवायु परिवर्तनमा द्विपक्षीय सहयोगलाई बलियो पार्न 4th भारत जर्मनी पर्यावरण फोरम आज नयाँ दिल्लीमा आयोजना हुँदैछ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र जर्मनीका पर्यावरण प्रकृति संरक्षण जलवायु संरक्षण तथा परमाणु सुरक्षा मन्त्री कार्टेन स्नाइडरले फोरमको सह अध्यक्षता गर्नुहुनेछ। दुवै पक्षले द्विपक्षीय सहयोगलाई अझ प्रभावकारी गर्न, अनुभवहरू साझा गर्न र व्यवहारिक सहकार्यलाई अगाडि बढाउन पर्यावरण संरक्षण र जलवायु नीतिसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा छलफल गर्नुहुनेछ। जलशक्ति मन्त्रालयले सहकारी सङ्घीयतालाई सुदृढ पार्न, राष्ट्रिय प्राथमिकताहरूको समूह स्वामित्वलाई बढावा दिन र केन्द्र राज्यको निकट सहकार्य मार्फत परिणामहरूलाई तीव्र बनाउन आज नयाँ दिल्लीमा 2 दिने विभागीय शिखर सम्मेलन आयोजना गर्दैछ। यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीले एक नवीन प्लेटफर्मको रूपमा परिकल्पना गर्नुभएको विभागीय शिखर सम्मेलनको श्रृङ्खलामा पहिलो हो। शिखर सम्मेलन 4 प्रमुख विषयगत स्तम्भहरूमा केन्द्रित हुनेछ, जसमा जल जीवन मिसनको 2nd चरण अन्तर्गत पानी पूर्वाधार परियोजनाहरूको समयमै कार्यान्वयन, पानी संरक्षणमा जनसहभागिता, पिउने पानी प्रणालीहरूका लागि स्रोत दिगोपन र ग्रामीण खानेपानी आपूर्ति योजनाहरूको सञ्चालन र मर्मत सम्भार रहेको छ।
बेल्जियमका प्रधानमन्त्री

बार्टे वेवर भोलिदेखि भारतको 3 दिने भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धका सबै पक्षहरूका साथै पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुहुनेछ। प्रधानमन्त्री डे वेवरले भारत युरोपेली सङ्घ स्वतन्त्र व्यापार सम्झौतामा केन्द्रित व्यापार कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुनेछ। उहाँले मुम्बईको भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले हिरा बन्दरगाह र रसद लगायत क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। नेपालमा आएको बाढी र बिहारमा नदीको पानीको स्तर बढ्दै जाँदा पशु तथा मत्स्य संसाधन विभागले मानिसहरूलाई बाढीको पानीमा समातिएका माछा नखान सल्लाह दिएको छ। विभागका अनुसार बाढीको समयमा माछा, सिवेज, जनावरको शव र अन्य प्रदूषकहरूको सम्पर्कमा आउन सक्छ, जसले ब्याक्टेरिया, भाइरस र अन्य रोगजनकहरूबाट संक्रमणको जोखिम बढाउँदछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने 26 सङ्घाई सहयोग संगठन शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा उच्च स्तरीय समीक्षा बैठकपछि मणिपुर सरकारले जनगणना कार्य स्थगित गर्ने निर्णय गरेको छ। अनि नेपालमा आएको बाढी र बिहारमा नदीको पानीको स्तर बढ्दै जाँदा पशु तथा मत्स्य संसाधन विभागले मानिसहरूलाई बाढीको पानीमा समातिएको माछा नखान सल्लाह दिएको छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो।

सुधागन, समाचारपछि अब प्रस्तुत छ सङ्गीत प्रवाह। सङ्गीत प्रवाह, जसको प्रभावमा अब हामी केही समयको निम्ति प्रभावित भइजानेवाला छौँ, जो प्रभावमा हाम्रो मन, मुटु र भावनाका कुराहरू हुनेछन्, अनि जहाँ संवेदना अनि सहानुभूतिका कुराहरू पनि हुनेछन्, अनि प्रेम र मायाका पनि प्रसङ्गहरू आउनेछन्। सङ्गीत प्रवाह, जो हरेक बिहान 7:35 प्रसारण गर्ने गरिन्छ आकाशवाणीको नेपाली प्रसारण विभाग अन्तर्गत, यो कार्यक्रम बस्ने गर्छ श्रोतागण। र यस प्रसारणमा हामीले केही यस्ता नेपाली गीत सङ्गीत प्रसारण गर्ने गर्छौँ जसले प्रत्येक श्रोताको मनमुटु र भावनालाई छुने गर्दछ। त सुन्नुहोस्, यसै क्रममा यो पहिलो गीत जो रहेको छ गायक उदय सोताङको स्वरमा, गीतमा शब्द सङ्गीत प्रमिता गुरुङको।

तपाईँको भुनभुनमा एउटा प्रकृति रमाइकी छ। अब गीत गायिका अर्को गीतमा हिरारा शैली, यसमा पनि छ शब्द सङ्गीत प्रमिता गुरुङकै।

यो कस्तो मोहनी, जसको जादु छ यो सङ्गीत प्रवाहमा पनि। अब सुन्नुहोस् अघिल्लो गीत पुनःपल्ट गायिका प्रमिता गुरुङकै स्वरमा, शब्द सङ्गीत गायिका स्वयंकै।

बिचरी चरी वन की चरी तथा पनि अब कार्यक्रमको अन्तिम गीत गायिका मृन्दा सोताङको स्वरमा छोड्दै आजको सङ्गीत प्रभावबाट हामी पनि माग्छौँ विदा नमस्ते। यस गीत पनि रहेको छ शब्द सङ्गीत प्रमिता गुरुङकै।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ विच्छित भारतका लागि लागू पदार्थ मुक्त युवा र लागू पदार्थ मुक्त भारत, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्त 30, 2026 आकाशवाणी नेटवर्कको धेरै लोकप्रिय मन की बात रेडियो कार्यक्रममा भारतका जनतालाई सम्बोधन गर्नुभयो। कार्यक्रमको 137 श्रृंखलामा आफ्ना विचारहरू साझा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, विच्छित भारतका लागि नशामुक्त युवा अभियानले हालै देशभरि द्रुत गति लिइरहेको छ, जसको लक्ष्य लागू पदार्थ मुक्त युवा र लागू पदार्थ मुक्त भारत हो। श्री मोदीले यो अभियान केवल औपचारिकता मात्र नभई धेरै मानिसहरू, विशेष गरी युवाहरू ठूलो संख्यामा यसको हिस्सा बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले अझ भन्नुभयो, यो भारतको युवाहरूको स्वास्थ्य, खुशी र उज्जवल भविष्यको लागि सामूहिक संकल्प हो। लागू पदार्थको लतले केवल एक व्यक्ति र सम्पूर्ण परिवारलाई मात्र समेट्दैन, समाजले यसको परिणाम भोग्छ। लागू पदार्थ विरूद्ध जागरूकता जगाउने र लतसँग संघर्ष गरिरहेका व्यक्तिहरूलाई मदत गर्न अगाडि बढ्नेहरूको प्रशंसा पनि गर्नुभयो। श्री मोदीले मानिसहरूलाई लागू पदार्थ मुक्त भारतको लागि शक्तिशाली नारा र युवा संगीतकारहरूलाई लागू पदार्थ मुक्त जीवनको सन्देश दिने गीतहरू सृजना गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पीएम स्वनिधि योजना मार्फत लाखौं महिलाहरूले नयाँ शक्ति प्राप्त गरिरहेका छन्। श्री मोदीले गाजियाबादकी बबिता शर्मा र बेंगलुरूकी टीएस निगम्माको बारेमा कुरा गर्नुभयो, जो यस योजनाबाट लाभान्वित भएका छन्। प्रधानमन्त्रीले भन्नुभयो, सरसफाईमा उल्लेखनीय गुण छ। उहाँले भन्नुभयो, जब कुनै ठाउँ सफा राख्ने संकल्प जनताको आफ्नै प्रतिबद्धता बन्दछ, परिवर्तन केवल सफा राख्नमा मात्र सीमित हुँदैन, यसले त्यो ठाउँको पहिचानलाई पनि पूर्ण रूपमा परिवर्तन गर्दछ। श्री मोदीले अझ भन्नुभयो, आज देशका छोरीहरूको सपनाको उडान पृथ्वीबाट बाह्यप्य अन्तरिक्षमा उड़िरहेको छ। भारतले विश्वभरिका हजारौं छोरीहरूलाई एकै ठाउँमा ल्याइरहेको छ, जसले यस्ता सपनाहरू पालन पोषण गरिरहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, यस पहललाई मिशन शक्ति स्टक नाम दिएको छ र यस मार्फत 108 देशका 12,000 छात्रहरूले उपग्रह प्रविधि सिक्ने र नवप्रवर्तनको क्षेत्रमा अगाडि बढ़ने अवसर पाइरहेका छन्। अर्को सफलता कथा साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, आन्ध्र प्रदेशको कडप्पाका वरदराज र तमिलनाडुको कोडाईकनालको चन्द्रशेखरनले कसरी एभोगाडो फल खेती गर्दै अतिरिक्त आमदानी गरिरहेका छन्। श्री मोदीले मुम्बईकी कृष्णा शेषाद्रीको कुरा गर्नुभयो, जसले एक अद्वितीय वेबसाइट www.bharatrajya.com सृजना गरेका छन्, जसले सजिलै पत्तो लगाउन सकिन्छ कि कुन शासकले त्यस बेला भारतको कुन भागमा शासन गरेका थिए। उहाँले अझ भन्नुभयो, अगस्त महिनाले देशभक्तिको असंख्य रंगहरू चारैतिर ल्याएको छ। राष्ट्रीय ह्याण्डलूम दिवस र भारत छोड़ो

0: आन्दोलनको वार्षिक उत्सवदेखि विभाजन भयावह स्मृति दिवस जस्ता अवसरहरूले यस महिनालाई विशेष बनाउँछ। स्वतन्त्रता दिवस राष्ट्रिय अन्तरिक्ष दिवसले प्रत्येक देशवासीलाई गर्वले भरिपूर्ण बनाउँछ। हर घर तिरंगा अभियानले यो भावनालाई अझ बलियो बनाउँछ। वन्दे मातरमको 150 वार्षिकोत्सव मनाउने भएकोले अझ विशेष भएको छ। यस वर्ष सूर्यपथ तिरंगा पहल मार्फत राष्ट्रिय झण्डाले विश्वभरि एक अद्वितीय यात्रा शुरू गरेको छ। श्री मोदीले भन्नुभयो, सितम्बर 3 तारीक राष्ट्रले बहुमुखी अभिनेता उत्तम कुमार जन्म शताब्दी मनाउनेछ, जसले आफ्नो अभिनय मार्फत मानिसहरूको हृदयमा गहिरो छाप छाडेका छन्। उहाँले भन्नुभयो, चाडपर्व र उत्सवहरूले परम्परालाई मात्र समर्थन गर्दैन तर एक अर्कासँग जोड्ने अवसर पनि प्रदान गर्दछ।
1: समसामयिक समीक्षापछि अब रिले गरिरहेछौं दिल्ली केन्द्रका हिन्दी र अंग्रेजीमा समाचार, प्रतीक्षा साँच्नुहोला।

समाचारपछिको समय हो बहिनीको ठिक 8:30 अनि 7 सेकेन्ड भइरहेको। अहिले घडी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

सत्तरी र अस्सीको दशकमा भारतीय हिन्दी सिने संसार एउटा ठूलो परिवर्तनको प्रवेशद्वारबाट गुज्रिरहेको थियो। जुन बेलासम्म अधिकांश नायिकाहरू भारतीय विशेषताहरूमा नै डुबिरहेका थिए भने ठिक त्यही बेला हठात देखा परेकी अग्ली र आकर्षक कदकाठी भएकी अत्यन्तै स्टाइलिस अभिनेत्री परविन बबी पूर्ण रूपले पाश्चात्य परिधानमा सजिएर सिल्भर स्क्रिनमा छाउन पुगेको हुन् र जसको आगमनसँगै फिल्मफेयर, द स्टार ड्रस्ट अनि बम्बे डाइङ जस्ता फिल्मी पत्रिकाहरूको मुख पृष्ठमा परविनका ग्ल्यामरस तस्विरहरू भकाभक छापिनासाथ बलिउड चलचित्र जगतमा नयाँ फैसन र अति आधुनिकतावादको क्रान्तिकारी चहलपहल मचिन थालेको हो। इन्डियन सिनेमामा पहिलोचोटि वेस्टर्न स्टाइलको सूत्रपात गराउने यिनै फैसन आइकन अभिनेत्री परविन बाबीकै रङ्गले रङ्गीन भएको छ आजको रङ बिरङको संसार। सहयात्रीमा वीरेनको तमाम श्रोता समूहमा सप्रेम अभिवादन।

0: परवीन सुल्ताना वली मोहम्मद खान जी बाबी यही अत्यन्तै लामो नाम भएकी तर छोटोमा चाहिँ परवीन बाबी नामले ठूलो ख्याति कमाएकी ग्लैमरस अभिनेत्री परवीनको जन्म 4 अप्रैल 1954 जुनागढ सौराष्ट्र भारतमा भएको थियो। बबी राजवंशको एउटा अत्यन्तै कुलीन राजशाही पठान परिवारमा हुर्किएकी परवीनको बाल्यकाल 54 कोठा भएको विशाल भवनमा आधा दर्जन जति स्टाफ कर्मीहरूको मास बितेको थियो। यसैले राजसी ठाटबाट र स्टाइलिस जीवनशैली परवीनको रगतमा नै घोलिएको थियो, जसको स्पष्ट छाप पछि उनको फिल्मी करियरमा पनि देखियो। आफ्ना माता पिताको विवाह भएको लगभग 14 वर्षपछि जन्मिएकी परवीन बाबी उनीहरूको एकलौती सन्तान थिइन्। उनको आरम्भिक शिक्षा माउन्ट कार्मेल हाई स्कुल अहमदाबादबाट भयो अनि बादमा उनले सेन्ट जेभियर्स कलेजबाट अङ्ग्रेजी साहित्यमा मास्टर डिग्री प्राप्त गरिन्। त्यसपछि 17 वर्षकी उमेरमा सन् 1971 परवीनले एउटी अति आधुनिक मोडेलको रूपमा आफ्नो करियर आरम्भ गरेकी हुन्। आफ्नो अग्लो कदकाठी वेस्टर्न लुक अनि राजसी ठाट बाँटले गर्दा कम्ती समयमा नै परवीन बाबी त्यो समयका नामी गिरामी व्यक्तिहरूको आँखा घिल्तिर पर्न पुगिन्। नभन्दै सेप्टेम्बर 1971 कहिलेको डोममा आयोजित एउटा सोको निम्ति जेनी नौराजीले बबीलाई चुने। त्यसपछि 1972 बिआर इसारा पनि बबीबाट प्रभावित नभइरहन सकेनन्। परिणामस्वरूप ममता साहु अनि इसाराका संयुक्त प्रयासमा परवीन बाबीलाई बम्बे बोलाइयो र त्यसैको केही अन्तरालमा 1973 सलिम दुर्रानीसँग परवीनलाई चलचित्र चरित्रमा पहिलोपल्ट दर्शक समक्ष ल्याइयो, जसद्वारा बलिउडमा सानो पहिचान बनाएपछि 1974 अचानक बबी त्यो सालको सफल चलचित्र मजबुरमा अमिताभ बच्चनको अपोजिट देखा परिन्, जुन चाहिँ परवीन बाबीको पहिलो चरणको सबैभन्दा ठुलो सफलता थियो।
1: प्लीज मुझे माफ कर दो।
2: नो रवि,
1: मेरी बात तो सुनो नीला।
2: तुम हमेशा यही कहते हो रवि, नो मोर।
1: नीला प्लीज, लास्ट टाइम, वन मोर चांस।
2: नो मोर चांसेस रवि, नॉट फॉर यू, बाय।
0: जसले अभिनेत्री जिन तमान सँगसँगै परवीन बाबीलाई पनि अमिताभ बच्चनको अग्लाई र व्यक्तित्वसँग मिल्दा जुल्दा सुहाउँदिलो अभिनेत्रीको रूपमा स्थापित गराइदियो। त्यसपछि त लगैतै 1975

मा प्रदर्शित एक्शन क्राइम चलचित्र दीवारमा पुनः अमिताभकै अपोजिट अनिताको रोलमा देखा परेकी भाभीको बिन्दास प्रवृत्तिको पश्चिमी छविले त विशेष गरी भारतीय युवतीहरूमाझ उनी रोल मोडल नै बन्न पुगिन्।

0: अनि 1979 प्रदर्शित ब्लकबस्टर हिट चलचित्र सुहागमा शशि कपूरसँग अनुको किरदारमा परवीन बाबीले गरेकी अद्वितीय प्रदर्शनले स्वयं त्यो बेलाकी स्थापित अग्लो कद काठीकी अभिनेत्रीहरू दिनत तमान र साबना आजमी पनि ज्यादै प्रभावित हुन पुगेका थिए।
1: कहाँ ले जाऊँ, कहाँ जाना है, अरे कुछ अता पता कोई ठिकाना है।

0: गिरत अमानले परविन बबीको प्रशंसा गर्दै एक ठाउँमा यसो भनेकी छिन्। परविन अत्यन्तै सुन्दरी, ग्लैमरस र ट्यालेन्टेड थिए। 70को दशकमा त हामीले पनि उनको जस्तै हेयर स्टाइल बनाउने गर्थ्यौँ। तर यिनै प्रतिभाशाली अभिनेत्री परविन बाबीको भाग्यमा 50 वर्षको छोटो आयु मात्रै लेखिदिएको थिएछ भावीले। उनी आफ्नो लोभलाग्दो फिल्मी करियरको उत्तरार्धमा प्यारानाइट सिजोफ्रेनिया नामक रोगले थला परिन् अनि 22 जनवरी 2005 मुम्बईमा स्थित आफ्नै अपार्टमेन्टमा रहस्यमय ढङ्गमा मृत अवस्थामा फेला परेकी थिइन् अभिनेत्री परविन बाबी।
1: मगर सिर्फ उनके लिए जिन्होंने प्यार किया है, क्योंकि सिर्फ प्यार करने वाले जानते हैं कि आन बान और शान से जीना किसे कहते हैं, है ना।

त थियो आजको रङ बिरङको संसार, जसमा थियो एउटा रङ यस्तो पनि। यसको साथै अब कार्यक्रमको यस अङ्कबाट प्रस्तोता लेखनाथ राईको साथमा

अहिलेसम्म भइरहेछ बिहानको ठिक 8:45 अनि 5 सेकेन्ड। र अबको अघिल्लो चरणमा प्रस्तुत छ कार्यक्रम योजना अनि केही सुमधुर हिन्दी चलचित्रका गीतहरूको। अनि आजको योजनाको विषय रहेको छ प्रधानमन्त्री कौशल विकास योजना। र योजनाबारे जानकारीभन्दा पहिला सुनौँ एउटा सुमधुर हिन्दी चलचित्रको गीत जोडिएको छ। चलचित्रको नाम रहेको छ धडक 2। यसबाट सुन्नुहोस् दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीका स्वरहरूमा गणपत सैनीको बोल अनि धुन रहेको छ रोचक सैनीकै।

प्रधानमन्त्री कौशल विकास योजना अर्थात् स्किल इन्डिया मिसन पनि भनिन्छ यसलाई। भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशलाई विकासको मार्गमा ल्याउनको निम्ति वर्ष 2015 जुलाई महिनामा भारतीयहरूको हितमा विभिन्न योजनाहरू आरम्भ गरेका हुन्। यो योजनाको मुख्य उद्देश्य भारतीय नागरिकहरूलाई विभिन्न क्षेत्रमा प्रशिक्षित गराएर उनीहरूको कार्य क्षमतालाई विकसित गराउनु हो। प्रधानमन्त्री कौशल विकास योजना वा स्किल इन्डिया मिसनको मुख्य उद्देश्य भारतका युवाहरूको कौशल विकासको निम्ति त्यस क्षेत्रहरूमा अवसरहरू प्रदान गरिन्छ जुन क्षेत्रहरू वर्षौँदेखि अविकसित छन्। यसको साथै यो योजनाको उद्देश्य युवाहरूको विकास गराउन नयाँ स्थानहरूको खोज गरेर त्यसको विकास गर्ने प्रयास गर्नु पनि हो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको शब्दमा कौशल विकास योजनाको उद्देश्य केवल खल्तीमा रुपियाँ भर्नु मात्र होइन तर गरिबहरूको जीवनलाई आत्मविश्वासले भरिदिनु पनि हो। कौशल विकास योजनाका मुख्य उद्देश्यहरू यस्ता छन्। गरिबीको कारण जो नानीहरू उच्च शिक्षा हासिल गर्नबाट वञ्चित रहेका छन् उनीहरू भित्र लुकेर बसेका कौशल वा प्रतिभालाई विकसित गरेर ती नानीहरूलाई दक्ष बनाउनु, योजनाबद्ध ढङ्गले गरिब युवाहरूलाई सङ्गठित गरेर उनीहरूको कौशल वा प्रतिभालाई ठिक दिशा प्रदान गरिदिएर उनीहरूलाई गरिबीको उन्मूलनतर्फ अग्रसर गराउनु, यो कौशल विकास योजनाको उद्देश्य देशमा गरिबी हटाउनुको साथै गरिब मानिसहरूका परिवार र युवाहरूमा नयाँ सामर्थ्य वा आत्मविश्वास बढाएर देशमा नयाँ ऊर्जा ल्याउनु पनि रहेको छ। तसर्थ पनि आजको यो विषय रहेको थियो, आजको योजनाको विषय रहेको थियो प्रधानमन्त्री कौशल विकास योजना, जसबारे यहाँले अहिले भर्खरै जानकारी पाइहाल्नु भएको छ। र अब यस जानकारीपछि आउनु सुनौ कार्यक्रमको अघिल्लो गीत जोडिएको छ चलचित्र एक फुल दो मालीबाट आशा भोसलेको स्वरमा। गीतमा बोल छ प्रेम धवनको अनि धुन रविको।

0: यस गीतपछि अब आउनुहोस् सुनोस् 9 बजेको प्रमुख समाचारले पनि।
1: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। आधिकारिक तथ्याङ्क अनुसार भारतको जम्मा सकल घरेलु उत्पाद जीडिपी 7.8% वृद्धि भएपछि अमेरिकाले भारतलाई गतिशील बलियो र लचिलो अर्थतन्त्रको रूपमा वर्णन गरेको छ। एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा व्हाइट हाउसका वरिष्ठ उप प्रेस सचिव कुश देसाईले भन्नुभयो, यी वृद्धि तथ्याङ्कहरूले भारतलाई द्रुत रूपमा बढिरहेको आर्थिक शक्तिको रूपमा हेर्ने ट्रम्प प्रशासनको दृष्टिकोणलाई पुष्टि गर्दछ। सिन्धु जल सन्धिको सम्बन्धमा विश्व ब्याङ्कद्वारा गठित मध्यस्थता अदालतको फैसलालाई भारतले पूर्ण रूपमा अस्वीकार गरेको छ। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएले यस वर्ष जनवरीमा हिमाचल प्रदेशको नालागढ पुलिस थानामा भएको विस्फोटको सम्बन्धमा थप 3 अभियुक्तलाई पक्राउ गरेको छ। नागाल्यान्ड विधानसभाको 9 सत्र आजबाट सुरु हुँदैछ। यस सत्रमा फ्रन्टियर नागाल्यान्ड टेरिटोरियल अथोरिटी बिल 2026, धेरै सरकारी बिल र फरेन कन्ट्रिब्युसन रेगुलेसन एक्टमा छलफल हुने अपेक्षा गरिएको छ। त्रिशुली 3A जल विद्युत परियोजना स्थलमा माटोले भरिएको सुरुङमा फँसेका 600 भन्दा बढी श्रमिकहरूलाई उद्धार गर्न नेपालका उद्धार टोलीले तीव्र प्रयास गरिरहेको छ। अल इन्डिया रिफ्युजी एन्ड सेक्युलर मिसन फ्रन्ट सहित 4 संस्थाले बङ्गलादेश सरकारलाई अल्पसंख्यकहरूमाथि हुने अत्याचार रोक्न कदम चाल्न आग्रह गरेको छ। एसिड आक्रमणमा सर्वोच्च अदालतले केन्द्र सरकारसँग एसिडको खुद्रा बिक्रीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने वा कडा नियमको दायरामा ल्याउने भनेर जवाफ मागेको छ। मौसम विभागले आज छत्तिसगढमा मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। 9:25 प्रादेशिक समाचारको साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचारपछि आउनुहोस् अब सुनौ पुनः केही हिन्दी चलचित्रकै गीतहरू र प्रथममा सुन्नुहोस् चलचित्र इक्का राजा रानीबाट यो गीतलाई गायिका अल्का याग्निकको स्वरमा गीतमा बोल समीरको धुन नदिम श्रवणको

अब आउनुहोस् सुनौ कार्यक्रमको अन्तमा चलचित्र सहितबाट एउटा देशभक्तिपूर्ण फिल्म सङ्गीतलाई पनि यसपल्ट पनि हुनुहुन्छ गायक मोहम्मद रफी, साथमा छन् समूह आवाज, गीत सङ्गीत प्रेम धवनको।

0: उस नजर को झुका के ही दम लेंगे हम।
1: सुधन अब रिले गरेर सुनाउँदैछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगाएपछि 9:25 मा सुनाउनेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि।

0: করে। ফুটবলের ইতিহাসে সবচেয়ে বেশি ব্যালন ডিওর জেতার নজির তাঁরই সঙ্গে 927টির বেশি গোলের বিশ্বজোড়া কীর্তি। আর্জেন্টিনার জার্সিতে 207টি ম্যাচে 125টি গোল করার অনন্য রেকর্ডও রয়েছে মেসির ঝুলিতে। ফুটবলের কিংবদন্তি মেসির এই সিদ্ধান্তে সারা পৃথিবীর সমর্থকেরা অত্যন্ত দুঃখিত। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ বিশকেকে সাংহাই সহযোগিতা সংগঠনের 26তম শীর্ষ সম্মেলনে ভাষণ দেবেন। লিওনেল মেসি আন্তর্জাতিক ফুটবল থেকে অবসর ঘোষণা করেছেন। খবর আপাতত এ পর্যন্তই।
1: নমস্কার, ইউ আকাশবাণী খরসাং, আব প্রাদেশিক সমাচার বিশ্ব সুবাবাট শুনহোস। हिजो नन्दीग्राममा महिला सञ्चालित सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिनुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सहकारी आन्दोलनलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। कार्यक्रमको क्रममा उहाँले विगत 15 वर्षमा सहकारी क्षेत्रलाई गरिएको कथित उपेक्षाको लागि अघिल्लो सरकार र ममता ब्यानर्जीको आलोचना गर्नुभयो। मुख्यमन्त्रीले सहकारी आन्दोलन एक व्यापक आधारित आर्थिक आन्दोलन हो, जसलाई पश्चिम बङ्गालमा अझ बलियो बनाउन आवश्यक छ भनी बताउनु भएको छ। सहकारी क्षेत्रको विस्तारले रोजगारीका अवसरहरू सृजना गर्नेछ र महिला सशक्तिकरणलाई बढावा दिनेछ। उहाँले आरोप लगाउनु भएको छ कि सहकारी क्षेत्र विगत 15 वर्षदेखि व्यवस्था गरिएको थियो। राज्य सहकारी ब्याङ्कदेखि प्राथमिक सहकारी संस्थाहरूसम्म वर्षौँसम्म चुनाव भएनन् र यस क्षेत्रलाई अगाडि बढाउन पर्याप्त उपायहरू अप्नाइनन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सहकारी क्षेत्रलाई अगाडि बढाउन वर्तमान सरकारले हर सम्भव कदम चाल्ने कुरामा जोड दिनुभएको छ। हिजो कलकत्ता उच्च अदालतले पश्चिम बङ्गाल सरकारलाई तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीका निजी सहायक पिए सुमित रोयको सोधपुछको रेकर्ड पेश गर्न निर्देशन दिएको छ। रोयले आरोप लगाएका थिए कि कथित जमिन हडप्ने मुद्दामा अनुसन्धान अधिकारीहरूले यस विषयसँग सम्बन्धित कम प्रश्नहरू सोधेका थिए र उनको परिवार तृणमूल कङ्ग्रेस भर्ती र कोष सम्बन्धी सोधपुछमा बढी ध्यान केन्द्रित गरेका थिए। रोयका वकिलले दावी गरे कि 11 दिनमा दैनिक 8 देखि 9 घण्टा सोधपुछ गरिए पनि 10 लाख रुपियाँ कथित लेनदेनको बारेमा कुनै प्रश्न सोधिएको थिएन। बरु सोधपुछ उनको परिवार तृणमूल कङ्ग्रेस र कोष स्रोतहरूमा केन्द्रित थियो। आरोपहरू खारेज गर्दै सरकारले ब्याङ्क खातामा नगद जम्मा र करोडौँको कारोबारको बारेमा अनुसन्धान गरिएको बताएको छ। अदालतले सोधपुछको अडियो भिडियो रेकर्डिङ पनि माग्यो र रोयको गिरफ्तारीमा अन्तरिम रोक 7 सेप्टेम्बरसम्म बढायो। तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जी र उनका पिए दुवै जमिन घोटाला मुद्दामा अभियुक्त छन्। नेपालका उद्धार टोलीहरूले त्रिशुली 3A जलविद्युत परियोजना स्थलमा हिलोले भरेका सुरुङहरूमा फँसेका 600 भन्दा बढी श्रमिकहरूसम्म पुग्न द्रुत गतिमा प्रयास गरिरहेका छन्। उद्धारकर्ताहरूले सुरुङहरू खाली गर्न र बाँचेकाहरूको खोजी गर्न विस्फोटक पदार्थ, भारी मसिनेरी र एयर पम्पहरू प्रयोग गरिरहेका छन्। नेपालको आपदा प्रबन्धन प्राधिकरणका अनुसार 939 जनाको मृत्यु भएको छ भने 3,925 जना बेपत्ता भएका छन्। हराइरहेका व्यक्तिहरूमा 592 विदेशी नागरिकहरू छन्। हालसम्म जलविद्युत परियोजना स्थलबाट 279 जनालाई उद्धार गरिएको छ भने देशभरि 11,000 भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। नेपाली र चिनियाँ सैन्य टोलीहरूले उद्धार कार्यमा भारत, दक्षिण कोरिया र अस्ट्रेलियाका विज्ञहरूसँग सहकार्य गरिरहेका छन्। गम्भीर बाढी र पहिरोले उद्धार टोलीहरूलाई गाडिएका सुरुङहरू पत्ता लगाउन गाह्रो बनाएको छ। भारतले उद्धार कार्य र पीडितहरूको पहिचानमा सहयोग गर्न विशेष टोलीहरू पठाएको छ। 19 सदस्यीय भारतीय फोरेन्सिक टोलीले काठमाडौँमा काम सुरु गरेको छ, जसले बरामद अवशेषहरू पहिचान गर्न डिएनए परीक्षणमा सहयोग गरिरहेको छ। चिलिमे र लाङटाङमा अवस्थित जलविद्युत परियोजनाहरूमा भारतीय सुरुङ उद्धार टोली पनि काम गरिरहेको छ। चितवनमा नदीहरूबाट लगभग 300 शवहरू निकालिएका छन्। धेरै शवहरूको पहिचान हुन नसकेकोले अधिकारीहरूले डिएनए परीक्षणको सहारा लिइरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका सांगठनिक सचिव एवं सभासद रतन कुमार थापाले पार्टीको सांगठनिक सचिव पदसँगै साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको छ। श्री थापाले हिजो पार्टी केन्द्रीय समिति दार्जिलिङका अध्यक्ष सचिवलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनु भएको छ। राजीनामा पत्रमा उहाँले आफूले आजदेखि केन्द्रीय समितिको सांगठनिक सचिव तथा पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। दुईपल्ट फिफा विश्वकप विजेता ब्राजिलका महान फुटबलर काफू आगामी 6 सेप्टेम्बरमा दार्जिलिङ आउनेछन्। उनले लेबोङ स्थित गोर्खा स्टेडियममा विशेष कार्यक्रममा हिस्सा लिनेछन्, जसको उद्देश्य फुटबल खेलको प्रचार प्रसार हुनेछ। काफू दार्जिलिङ आउने खबरले स्थानीय फुटबल प्रेमीहरूबीच व्यापक जोश र उत्साह देखेको छ। काफूलाई विश्व फुटबलका मानतम राइट ब्याकहरूमा एक मानिन्छ। उनले ब्राजिलको निम्ति चारवटा विश्वकपमा हिस्सा लिए।

मा उनले तीन पल्ट 1994, 1998 र 2002 लगातार विश्वकप खेलेर इतिहास रचेका थिए। यसबाहेक उनले 2006 विश्वकपमा खेलेका थिए। उनकै कप्तानीमा ब्राजिलले 2002 विश्वकपको खिताब जितेको थियो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको अघिल्लो क्रम लिएर अहिले बिहान 10 बजी उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: यस केन्द्रको प्रादेशिक समाचारपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम स्वर्णिम भेष।
1: यो आकाशवाणी खरसाङ हो। प्रस्तुत छ एक विशेष रूपक सावित्री देवी, लेखक सुरेन्द्र पोद्दार, प्रस्तुता अनुर लामा।

0: भारत मातालाई अङ्ग्रेज शासनको साङ्लोबाट मुक्त गर्नको निम्ति 19औं शताब्दीको अन्तदेखि नै प्रबुद्ध औ देशभक्त भारतवासीहरू जागरूक भई उठे। 1857 को सिपाही विद्रोहले उपनिवेशवादीहरूको विरुद्ध भारतमा संगठित आन्दोलनको सूत्रपात गरेको थियो। भारतको कृषक सम्प्रदायले पनि विदेशी शासनको शोषण र अत्याचारको विरुद्ध सन्थाल विद्रोह, कोल विद्रोह, भील र मुन्डा विद्रोह गरिसकेका थिए। यद्यपि ती सबै विद्रोहहरूलाई अङ्ग्रेज सरकारले कठोरतापूर्वक दमन गर्यो, तर भारतवासीहरूको हृदयमा विदेशी शासनको विरुद्ध सल्केको विद्रोहको आगो दिन प्रतिदिन दन्कन थाल्यो।
1: उन्नाइसौँ शताब्दीको अन्ततिर प्रबुद्ध भारतीयहरू पनि विदेशी शासनको विरुद्ध एकबद्ध हुन थाले। सुरेन्द्रनाथ ब्यानर्जीले 1880 को दशकमा इन्डियन एसोसिएसन नामक एउटा संस्था गठित गरे। 1985 इन्डियन नेसनल कङ्ग्रेसको स्थापना एलेन अक्टोभियन ह्युमले गरे। त्यसपछि भारतीय स्वाधीनता सङ्ग्रामको गति दिन प्रतिदिन तेज हुँदै गयो। युवाहरू पनि ठूलो सङ्ख्यामा स्वाधीनता सङ्ग्राममा सामेल भएर देशको निम्ति उत्सर्ग गर्न अघि आए।
2: विभिन्न सम्प्रदाय, जात गोष्ठीहरू जो मातृभूमिलाई विदेशी शासनबाट मुक्त गर्न कटिबद्ध थिए, तिनीहरू मध्ये एउटा थियो गोर्खा जाति। गोर्खाहरूमा पनि मातृभूमिको स्वाधीनताको निम्ति साँचो सिपाही बनेर मैदानमा उत्रिनेहरूको संख्या कम्ती छैन। तिनीमध्ये एक थिइन् सावित्री देवी।

को जन्मको नाम हेलेन लेप्चा थियो। तिनका पिता आचुङ लेप्चा रोजी रोटीको निम्ति आफ्नो मूल थलो सिक्किमबाट खरसाङ आएका थिए। तिनका सात सन्तानहरूमा हेलेन साइली थिइन्। हेलेनले स्कुली शिक्षा धेरै लिन सकिनन्। तिनले खरसाङको

0: कच्छ मिशन स्कुलमा प्राथमिक स्तरसम्म अध्ययन गरिन्। औसन 1916 स्कुली शिक्षालाई सधैँको निम्ति तिलाञ्जली दिइन्। यसरी प्राथमिक स्तरदेखि अघि अध्ययन नगर्नुमा शिक्षाप्रति तिनको अभिरुचि नहुनु थियो। तिनका पिताले पनि तिनलाई अघि पढ्न जोड दिएनन्।
1: १९१५ गान्धीजी दक्षिण अफ्रिकाबाट स्वदेश फर्के। त्यसपछि काङ्ग्रेस पार्टीको रणकौशल र कार्यपद्धतिमा एउटा ठूलो परिवर्तन आयो। प्रथम विश्वयुद्धमा गान्धीजी औ काङ्ग्रेस पार्टीको आह्वानमा भारतको सम्पूर्ण जनताले अङ्ग्रेज सरकारलाई तन मन धनले यस कारण सगाएका थिए किनभने अङ्ग्रेज सरकारले विश्वयुद्धमा विजयी भएको खण्डमा भारतवासीहरूलाई प्रशासनिक औ राजनैतिक अधिकार प्रदान गर्ने आश्वासन दिएको थियो। 1918 विश्वयुद्ध समाप्त भयो। इङ्ल्यान्ड तथा मित्र राष्ट्रहरू विजयी भए। 1919 वर्सायली सन्धि भयो। तर अङ्ग्रेज सरकारले भारतवासीहरूलाई दिएको आश्वासन पूरा गरेन।
2: काङ्ग्रेसले गान्धीजीको नेतृत्वमा 1920 असहयोग आन्दोलन सुरु गर्यो। जुन सरकारले भारतवासीहरूसित विश्वासघात गरेको थियो अब त्यो सरकारलाई कुनै प्रकारको सहयोग नगर्ने घोषणा यस आन्दोलनमा गरियो। सरकारी स्कुल, कलेज, कोर्ट कचहरी, कार्यालय लगायत विदेशी सरसामानहरू सबै बहिष्कार गरिए। गान्धीजीले घर घरमा चर्खामा धागो काट्ने औ स्वदेशी कपडा तयार गर्ने अभियान सुरु गरे। त्यसै अवधिमा कलकत्ताबाट एकजना बङ्गाली सज्जन खरसाङ आए औ तिनले असहयोग आन्दोलन औ चर्खा अभियानको विषयमा प्रभावशाली वक्तव्य राखे।
0: श्रोताहरूमा हेलेन पनि थिइन्। यो भाषणले तिनको हृदयमा स्वाधीनता सङ्ग्राममा सहभागी बन्ने उमङ्ग जागृत भयो। तिनी चर्खामा धागो काट्न सिक्न कलकत्ता गइन् औ ईश्वरचन्द्र विद्यासागरकी नातिनीद्वारा सञ्चालित चर्खा कक्षामा भर्ना भइन् औ चाँडै यस सिपमा दक्षता प्राप्त गरिन्। त्यसै समय बिहारको मुजफ्फरपुरमा आयोजित गरिएको खादी तथा चर्खा प्रदर्शनीमा प्रतिनिधि स्वरूप तिनलाई पठाइयो। त्यसै प्रदर्शनीको अवधिमा बिहारको अधिकांश भाग भीषण बाढको शिकार बन्यो। सबै बाढ पीडितहरूको उद्धार कार्यमा लागे। हेलेन लेप्चा पनि दिनरात उद्धार कार्यमा लागिपरिन्।
3: बाढ पीडितहरूको स्थिति बुझ्न गान्धीजी पनि बिहारको परिभ्रमणमा बिहार आए। त्यसै अवधिमा सफिदाद नामक एक समाजसेवीको वासस्थानमा हेलेनले गान्धीजीलाई भेट्ने अवसर पाइन्। गान्धीजीले तिनलाई साबरमती आश्रम आउने आमन्त्रण दिए। यस्तो सुअवसर कसले गुमाउन सक्थ्यो। एक महिनापछि नै तिनी साबरमती आश्रम गइन् औ केही दिन गान्धीजीको सान्निध्यमा बसिन्। त्यसै अवधिमा गान्धीजीले तिनको नाम हेलेनदेखि सावित्री देवी राखिदिएको तिनले नै बताएका हुन्। गान्धीको आशीर्वाद लिएर सावित्री देवी फेरि बिहार फर्किन् औ पटना, दानापुर, बाँकेपुर, झरिया कोइला क्षेत्रमा स्वाधीनता सङ्ग्रामीहरूसित काम गर्न थालिन्। विदेशी वस्तुको बहिष्कार गर्नु, धरना, पिकेटिङ आयोजना गर्नु तिनको मुख्य कार्य थियो।
1: सन् 1921 आफ्नी आमा सिकस्त बिरामी भएको खबर पाएर तिनी खरसाङ आइन्। आमाको अवस्था ठिक थिएन। परिवारजनले तिनलाई केही दिन आमाको नजिक बस्ने आग्रह गरे। त्यस समय सिलगढीमा पनि असहयोग आन्दोलन चल्दै थियो। सावित्री देवीले सोचिन्, यदि सिलगढीको असहयोग आन्दोलनमा सामेल भए बिरामी आमाको नजिक पनि हुने, देशको काम पनि हुने। अत तिनले केही समयको निम्ति सिलगढीलाई आफ्नो कार्यक्षेत्र बनाइन् औ निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा 30 जनवरी 1922 तिनी सिलगढी महकुमा काङ्ग्रेस सेक्रेटरी इशान अहमद औ 12 काङ्ग्रेस कार्यकर्ताहरूसित पक्रा परिन् औ तिनलाई 3 महिनाको सश्रम कारावास भयो। सावित्री देवीले 1939-40 नेताजी खरसाङ गिद्ध पहाडमा नजरबन्द हुँदा उहाँसित सम्पर्क स्थापित गरेको घटना पनि बताएकी थिइन्।
0: सावित्री देवी स्वाधीनता सङ्ग्रामी मात्र होइन तर एकजना समाजसेवी पनि थिइन्। नानीहरूको स्कुल भर्ना, रोगीलाई अस्पताल

0: मनमा भर्ना, लोग्ने स्वास्नीको झगडा, कुनै प्रकारको घर झगडा जे पनि होस्, त्यसको समाधानको निम्ति मानिसहरू सावित्री देवीको घरमा आउँथे। सावित्री देवीकी काइली बहिनीका नाति दावा लेप्चा उर्फ मोहन लेप्चा यसो भन्छन्।
1: सावित्री देवी चाहिँ म दावा लेप्चाको बोजू हुनुहुन्थ्यो र हामी चाहिँ उहाँको फोर्थ जेनेरेसनमा काउन्ट हुन्छ हाम्रो चाहिँ। र उहाँको चाहिँ घरमा क्यारेक्टर कस्तो थियो भनेदेखि चाहिँ एकदमै स्ट्रिक्ट क्यारेक्टरको हुनुहुन्थ्यो। र जब मेरो सानोमा बाउमा एक्सपायर भएपछि चाहिँ उहाँले नै मलाई हामी सबैजनालाई देखभाल गरेर पढाउनु लेखाउनु सबै गरेर हुर्काइबाटै गरेको हो। र उहाँको देखरेखमा हामीको यो एजुकेसन कम्प्लिट भयो। र उहाँको चाहिँ जुन चाहिँ 18 अगस्त 1980 सालमा चाहिँ बिमारी भएको खण्डमा चाहिँ उहाँ आर्य गुप्त रामु दाजु एन्ड एलआर गुप्त लायक्राम गुप्त हामी सबैजना मिलेर चाहिँ उहाँलाई चाहिँ दार्जिलिङ प्लान्टर्स हस्पिटलमा पुऱ्यायौँ। पुऱ्याएपछि चाहिँ उहाँको चाहिँ 2 बजी त्यो चाहिँ डेट डिक्लेयर गरिदियो कि भनेर भेस्कुलर फेलर भनेर कज अफ डेथ चाहिँ। र त्यति बेला चाहिँ हामीले उहाँलाई सबैजनालाई चाहिँ कर्सिङमा ल्याइ पुऱ्यायौँ। ल्याएर चाहिँ भोलिपल्ट उहाँको एज पर लेप्चा धर्म अनुसारले चाहिँ उहाँलाई मसानापट्टि लगेर जलाइयो। र उहाँले चाहिँ 15 अगस्तमा चाहिँ इन्दिरा गान्धीको हातबाट चाहिँ दिल्लीबाट चाहिँ उहाँले ताम्रपत्र पनि प्राप्त गर्नुभएको थियो एज फ्रिडम फाइटर भनेर। र उहाँ धेरै सोसियल अर्गनाइजेसनको धेरै कम्युनिटीको पनि प्रेसिडेन्ट बस्नुभएको थियो। र धेरै वर्ष अगाडि उहाँले स्पोर्ट्स एसोसिएसनको पनि जेनरल सेक्रेटरी पद लिएर बस्नुभएको थियो। यस्तो धेरै धेरै अर्गनाइजेसनहरू संस्थाहरू चलाएर उहाँले दिन बिताउनु भयो।

0: समाजसेवी सावित्री देवी सन् 1936 खरसाङ नगरपालिकाका कमिश्नर निर्वाचित भइन्। पश्चिम बङ्गाल सरकारले 1958 तिनलाई ट्राइबल हेडम्यान अफ द डिस्ट्रिक्टको उपाधिले सम्मानित गर्यो। सावित्री देवीको सम्पर्क विभिन्न सम्प्रदायका मानिसहरूसित थियो औ ती सबैले तिनलाई आफ्नो नेता मानेका थिए। सावित्री देवीलाई सबै स्नेह गरेर साइली दिदी भन्ने गर्थे। हिन्दू बाहेक आफ्ना पति इसान अहमद मुस्लिम भएकोले मुस्लिम सम्प्रदाय भोटे लेप्चा शेर्पा सबै तिनलाई अति आदर गर्थे। आर्थिक दृष्टिकोणले दुर्बल शेर्पाहरूको निम्ति तिनको प्रयासमा खरसाङमा शेर्पा बस्ती बसालियो।
1: स्वाधीनता सङ्ग्रामको अवधिमा सावित्री देवी शीर्षस्थ राष्ट्रिय नेताहरूको सम्पर्कमा आइन्। तिनमा प्रमुख थिए गान्धीजी, नेताजी, देशबन्धु चितरञ्जन दास, मौलाना अबुल कलाम, उर्मिला देवी, स्वरूप रानी, शौकत अली, मुहम्मद अली, सरोजनी नायडू आदि। नेहरू परिवारसित सावित्री देवीको घनिष्ठ सम्बन्ध थियो। स्वाधीनता सङ्ग्रामको अवधिमा तिनले इलाहाबादमा आनन्द भवनमा केही दिन बस्ने अवसर पाइन्। त्यसै समय नेहरू परिवारसित तिनको सम्पर्क भयो। इन्दिरा गान्धी त्यस समय सानी ठिटी थिइन्। तर त्यस समय स्थापित भएको त्यो सम्बन्धलाई इन्दिरा गान्धीले आफ्नो जीवन पर्यन्त निर्वाह गरिन्। सन् 1980 युवा नेता सञ्जय गान्धीको विमान दुर्घटनामा मृत्यु भएपछि बिरामी अवस्थामा पनि सावित्री देवीले दिवंगत सञ्जयको अस्तुकलश दार्जिलिङ जिल्लाको सन्दकपुमा स्थित बौद्ध गुम्बामा पुर्याए।
0: सावित्री देवी सन् 1968 सक्रिय राजनीतिमा संलग्न भएर खरसाङ महकुमा कङ्ग्रेसकी अध्यक्षा भइन्। त्यस समय तिनीसित कोषाध्यक्षको रूपमा लायकराम गुप्तले काम गरेका थिए। एक नेताको रूपमा लायकराम सावित्री देवीलाई यसरी याद गर्छन्।
2: सावित्री देवीको सम्पर्कमा म 64-65 आएँ। उहाँ त्यति बेला 15 अगस्त र 26 जनवरीमा प्रभात फेरी गर्नुहुन्थ्यो र त्यसको सँगसँगै हामी प्रभात फेरीमा आउँथ्यौँ। त्यसपछि 1967 सालमा उनी खरसाङ टाउन कङ्ग्रेसको सभापति पदमा नियुक्त हुनुभयो। त्यति बेला उनले मलाई क्यासियर बनाए। अनि उनको समाजसेवामा यति साह्रो दिलचस्पी थियो अनि उहाँले मान्छेलाई पुनर्वासको निम्ति उनले चुनभौटीको छेउमा माथि एउटा सावित्री बस्ती भन्ने पनि उहाँले स्थापित गर्नुभयो। त्यही संशोधनमा उहाँले माथि शेर्पा बस्तीमा पनि जम्मै हाम्रो खरसाङको शेर्पा भाइहरूलाई त्यहाँ शेर्पा बस्तीमा बसाएर एउटा ठुलो योगदान उहाँले गर्नुभएको छ।

र त्यही सन्दर्भमा उहाँले आज रहनीमा धेरै हाम्रो त्यहाँको जनतालाई ब्रिगेडियरहरूले यताउति गर्दाखेरि ब्रिगेडियरसँग भेटेर उनीहरूको एकदम पुरा साहससँग उहाँलाई भेटेर उहाँले उहाँको पुनर्वासको लागि पनि उहाँले पुरा योगदान दिएर काम गर्नुभएको छ। अनि कर्स्याङमा जति पनि सानो गरिब मान्छेहरूलाई जति पनि असुविधा पर्थ्यो त्यति बेला उहाँले हमेसै उहाँको योगदान दिनुहुन्थ्यो। बजारमा रामलीला हुँदा केही पनि हुँदाखेरि उहाँको घरमा कोही पनि पुगे भने पनि त्यो मान्छेलाई उहाँले पुरा योगदान दिएर पुरा सहायता दिएर अगाडि बढाउनुहुन्थ्यो। उहाँ त्यति साहसी सामाजिक अनि आस्था भएको महिला हुनुहुन्थ्यो, जसले गर्दाखेरि आज कर्स्याङमा पनि हेर्नुहोस् पुरा जति पनि समाज छ पुरा समाजमा उहाँको योगदान छ। के तपाईँको मुस्लिम, के मारवाडी, के बिहारी, के नेपाली, जम्मै समाजमा उहाँको पुरा योगदान छ।

सेवामा यति तल्लीन थिइन् कि न तिनलाई आफ्नो बढ्दो उमेरकै ध्यान रह्यो, न क्रमशः बिग्रदै गएको स्वास्थ्यकै चिन्ता रह्यो। तिनको शरीर क्षीण र दुर्बल हुन थाल्यो, शक्ति शिथिल हुन थाल्यो, तर तिनले यसको रत्ती पनि परवाह गरिनन्। अन्तमा तिनको शरीरले तिनको साथ दिन छाड्यो, तिनी सिकस्त बिरामी परिन्।

तिनलाई दार्जिलिङ स्थित प्रसिद्ध प्लान्टर्स क्लब अस्पतालमा भर्ना गरियो, जहाँ 18 अगस्त 1980 दिन 77 वर्षको उमेरमा हेलेन लेप्चा उर्फ हेलेन अहमद उर्फ सावित्री देवी उर्फ साइली दिदीले अन्तिम निश्वास त्याग गरिन्।

0: तिनको निधनको समाचारले खरसाङ लगायत सम्पूर्ण पहाड सोकाकुल बन्यो। आफ्नो सामाजिक कार्यहरूमा तिनी कति लोकप्रिय थिइन्, त्यो तिनको अन्तिम संस्कारको निम्ति विभिन्न सम्प्रदायमाझ भएको विवादले प्रमाणित गर्छ। त्यसको संस्मरण गर्दै त्यस समयका कर्मठ कङ्ग्रेसी कार्यकर्ता विनोद प्रकाश शर्मा भन्छन्,
1: सावित्री देवी जो खरसाङमा हेलेन दिदीको नामले पनि प्रचलित थिइन्, तिनको जीवनको संस्मरण गर्दा हामीलाई थाहा हुन्छ फुटबल खेला भएको बेलामा सावित्री देवी सधैँ अघि बसेर त्यो लाइनहरूमा मिलाइरहेको, हाट बजारमा मेला भेला भएको बेलामा पनि सावित्री देवी हातमा सानो सिर्किना बोकेर अघिल्तिरकोहरूलाई ए बस बस बस भन्दै त्यहाँनिर एउटा भनौँ शान्ति श्रृङ्खला कायम गरिरहेको, उता महात्मा गान्धीसँगको उहाँको जुन संसर्ग स्वाधीनता सङ्ग्रामी, यस्ता सावित्री देवीको जब खरसाङमा मृत्यु भएको थियो उहाँ इशान अहमदका धर्मपत्नी पनि हुनुहुन्थ्यो, त उहाँको मृत्यु भएपछि एउटा बडा अप्ठ्यारो स्थिति खरसाङमा देखा परेको थियो। मुस्लिम समुदायले उहाँको मृत शरीरलाई मस्जिदमा लगेर जनाजा पढाउने माग गर्न थाले, त्यति बेला नै उता टिबेटनहरूले हामी गुम्बामा लान्छौँ भन्ने एउटा कुरो उठ्यो, उता हिन्दूहरूले हामी मन्दिरमा लान्छौँ। यसरी सावित्री देवीको मृत्यु भएपछि बडा अचम्मको एउटा सृष्टि खरसाङमा उत्पन्न भएको थियो। सबै धर्म समुदायकाहरूले सावित्री देवीलाई हाम्रो हो हाम्रो हो हाम्रो हो भनेका थिए। अन्तमा सबैलाई साम्य गराएर खरसाङमा एउटा सम्झौता नै भएको थियो। यहाँबाट एउटा हामीलाई यस्तो अनुभव भएको थियो त्यतिखेर,

कि उहाँले साँच्चै नै एउटा मानव भएर यस धरतीमा जन्म लिएपछि सावित्री देवीको क्रियाकलापले होला, उहाँको जुन चाहिँ भनौँ देशप्रतिको प्रेम, जातिप्रतिको मायाले होला, प्रत्येक धर्मलाई उहाँले समन्वयताको दृष्टिकोणले हेर्नुभएको कारणले नै होला, सबैले उहाँलाई मनबाटै रुचाएका थिए। र यसरी सावित्री देवी मृत्यु भएपछि उहाँ एउटा केवल मानवको रूपमा सबैले उहाँलाई ग्रहण गरेका थिए।

अहिले श्रोताहरूले सुन्नुभयो एक रूप सावित्री देवी। यसमा अंशग्रहण गर्ने कलाकारहरू वाचनमा केवल चन्द्र लामा, गायत्री थापा, लक्ष्मी प्रधान र अलङ्का प्रधान, सङ्गीत सहयोगी दीपा गजमेर, उज्ज्वल दर्जी, गोपाल सुब्बा, सङ्गीत संयोजन एवं ध्वनि सम्पादन महेश्वर तामाङ, प्रस्तुतिकरण सहयोगी प्रमीर राई, प्रस्तोता अनुर लामा अनि लेखक सुरेन्द्र पोद्दार, परिकल्पना पारस चन्द्र आले अनि इज्जत सिंह, रिकर्डिङ मेलोडी डिजिटल रिकर्डिङ स्टुडियो खरसाङ। यो आकाशवाणी खरसाङ हो।

0: अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। बिहान 10 बजेको मुख्य समाचारको साथ उपस्थित छु म विश्व। प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने 26औं साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनलाई

सम्बोधन गर्नुहुनेछ। यो शिखर सम्मेलन सांघाई सहयोग संगठनको 25 वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गर्न लागि हो। एससिओ बैठकमा भारत, चीन र रुससहित अन्य 10 सदस्यहरू देशहरू सहभागी हुनेछन्। शिक्षा मन्त्री प्रहलाद जोशीले राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदको 66 स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री जोशीले एनसिईआरटीलाई भारतमा विद्यालय शिक्षाको आधारशिला र युवा पुस्ताहरूलाई आकार दिने एक महत्त्वपूर्ण संस्थाको रूपमा वर्णन गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज जैन सन्त तरुण सागर महाराजलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। जम्मू कश्मीरका हिउँले ढाकेका क्षेत्रहरूमा आजदेखि एक महिना लामो जनगणना सुरु हुँदैछ। गणनाकर्ताहरूले विकरण रेकर्ड गर्न केन्द्र शासित प्रदेशका 16 जिल्लाहरूमा घर परिवारको भ्रमण गर्नेछन्। अल इण्डिया रेफ्युजी एण्ड सेक्युलर मिसन फ्रन्ट सहित 4 संस्थाले बङ्गलादेश सरकारलाई अल्पसंख्यकहरूमाथि हुने अत्याचार रोक्न कदम चाल्न आग्रह गरेका छन्। यी संस्थाहरूले बङ्गलादेश सरकारले हिन्दू, बौद्ध र अन्य अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको मानव अधिकारको रक्षा गर्न र हिंसाका दोषीहरू विरुद्ध कडा कानुनी कारवाही गर्न माग गर्दै आएका छन्। मौसम विभागले आज छत्तीसगढमा मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, बिहार, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड, ओडिसा, उत्तराखण्ड र उत्तर पूर्वी भारतका केही भागहरूमा पनि आज भारी वर्षाको सम्भावना रहेको छ। र मौसम विभागले आज जम्मू कश्मीरमा गर्मी र आर्द्र मौसम रहने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको बताएको छ। विभागले दिउँसो वा साँझ जम्मूमा भारी वर्षा हुने सम्भावनाको पनि सङ्केत गरेको छ। सुन्दै हुनुहुन्थ्यो बिहान 10 बजेको मुख्य समाचार। समाचारको अघिल्लो अंश लिएर अपराह्न 1 बजी पुनः उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस्।

प्रमुख समाचार पछिको समय हो बिहानको ठिक 10:02 अनि पुरापुरी 30 सेकेन्ड भइरहेको अनि अबको यो महत्त्वपूर्ण समय हो जानकारीमूलक सङ्गीतमय रोचक अनि विविध सन्देशले सजिएका सुमधुर कार्यक्रम हेलो खरसाङको हेलखसानको आजको नवीनतम अङ्कबाट हाम्रा प्राविधिक मित्र शील ब्राह्मण अनि प्रसारण सहयोगी सन्दीप ध्यालीको साथमा तपाईँको सहयात्रीमा वीरेनको हार्दिक स्वागत अभिवादन। आजको हेलखसानको अङ्कमा गुलजारले के शब्द भन्नुभएको छ अनि त्यो शब्द के हो सुन्नुहोस् है त। गुलजारको विचारमा कास मान्छे पनि नोट जस्तै भए त उज्यालोतिर फर्काएर हेर्दा हुन्थ्यो, असली हो या नक्कली। यही एउटा भनाइको साथमा आजको हाम्रो कार्यक्रम सुरु हुनेछ। स्वागत सुन्नुहोस्, पहिला एउटा सुमधुर चलचित्र हिन्दी चलचित्रको गीत जोडिएको चलचित्र जिगरी दोस्तबाट लता मङ्गेशकर अनि मोहम्मद रफीको युगल स्वरेशमा गीत मिलेको छ। गीतमा बोल आनन्द बक्सीको, धुन लक्ष्मीकान्त प्यारेलालको।

समुद्र युगल गीत पनि सोधागन। अब यस कार्यक्रमको पहिलो सेगमेन्ट रहेको छ आज विशेष, जुन सेगमेन्ट मिलाइन छ आजको दिनको विशेषता, अर्थात् आजको दिन के को निम्ति विशेष छ सुन्नुहोस् है त। सोधागन, आज हो पहिलो सेप्टेम्बर, अर्थात् एक तारिक सेप्टेम्बर सन 2026 को, अनि आजको वार हो मङ्गलवार। अनि हरेक वर्ष झै आजको दिन अर्थात् एक तारिक सेप्टेम्बरदेखि सात तारिक सेप्टेम्बरसम्म एक सप्ताहको निम्ति राष्ट्रिय पोषण सप्ताह अर्थात् नेसनल न्युट्रिसन विक सारा भारतभरि पालन गरिने गरिन्छ। सोतागन, जानुहोस् बारे केही महत्त्वपूर्ण जानकारी। स्वस्थ नै धन।

बारे सचेतना फैलाउन हरेक साल आजको दिन अर्थात् 1 तारिक सेप्टेम्बरदेखि 7 तारिक सेप्टेम्बरसम्म 1 सप्ताहसम्म सम्पूर्ण भारतवर्षमा राष्ट्रिय पोषण सप्ताह मनाइने गरिन्छ। विधि आजको दिनको विशेषता अर्थात् राष्ट्रिय पोषण सप्ताहबारे केही जानकारी श्रोता गर्ने जानकारी पछि आउनु सुनौ। अर्को सुमधुर चलचित्रको गीत जोडिएको छ चलचित्र खुद्दारबाट कुमार सानु अनि अल्का याग्निक अनि धेरै साथीको समूह आवाजमा यो गीत जसमा छ बोल राहत तिन्दुरीको धुन अनु मल्लिकको।

खुद्दार चलचित्रको यो समय देखि सधैँ नपाउनुहोस्। अघिल्लो चरणमा छ सेगमेन्ट जसको नाम हो ट्राफिक अपडेट। ट्राफिक अपडेट यस्तो खालको सेगमेन्ट हो जुन सेगमेन्टको निम्ति हामी एकछिन आउनुपर्ने हुन्छ सडकमा, किनभने यो सडकको कुरा अर्थात् ट्राफिकको कुरा। साधारण ट्राफिक अपडेटमा छ आज केही जानकारी जोडिएको छ, केही साइनबोर्डबारे पनि जोडिएको छ। चारवटा थोप्ला भएको कुरोबारे एउटा जानकारी प्रथममा जोडिएको छ। सडक किनारमा त्रिकोण आकारको रातो साइनबोर्डमा चारवटा कालो थोप्लाहरू देखिएमा सावधान हुनुहोला, किनभने यो क्षेत्रमा अन्ध मानिसहरू हुन सक्छन्। यसैले यहाँ वाहन होसियारीपूर्वक चलाउनुहोला। अनि अब कुरा गरौँ आठवटा कोण बारे पनि। के हो त यो आठवटा कोण? यदि सडकमा आठवटा कोण भएको गोलाकार रातो साइनबोर्ड देखिएमा यसको अर्थ हुन्छ वाहन रोक्नुहोस्। अनि यो अन्तिम ट्राफिक अपडेट जोडिएको छ उल्टा त्रिकोणबारे के जानकारी जोडिएको छ। रातो रङमा उल्टा त्रिकोण आकारको साइन बोर्ड सडकमा कति देखिए यसको मतलब हुनेछ बाटो दिनुहोस्। बाटो दिनुहोस् एउटा गीतलाई पनि, किनभने गीत फुल रफ्तारमा आउनै लागेको छ, जुन गीत हो चलचित्र इक्का राजा रानीबाट अलका याग्निक उदित नारायणको स्वरमा, समीरको बोलमा, नदिम श्रवणको धुनमा।

निलिपिली चुडिया नामक यो गीत श्रोतागण अन्तिम चरणमा आजको हेलो खर्साङ कार्यक्रमको जोडिएको छ। अन्तिम चरणमा एउटा सेगमेन्ट अनि अन्तिम चरणको विधा गीत पनि भागमा सेगमेन्ट रहेको छ। अद्भुत सत्य जहाँ रहेको छ यो एउटा अमेजिङ फ्याक्ट जोडिएको छ। अस्ट्रिस नामक चरा घोडाभन्दा पनि अझै तेज दौडन सक्दछ भने नर अस्ट्रिस सिंह जस्तै गर्जन पनि सक्दछ। अनि सुन्नुहोस् अर्को अनि अन्तिम अमेजिङ फ्याक्ट। अन्तरिक्षमा चम्किरहेको छ पृथ्वी जस्तै आकार भएको एउटा विशाल काय हिरा। के हो त यो हिरा? यो वास्तवमा एउटा तारा हो जो यति विघ्न चिसो छ कि यसमा भएका कार्बनले क्रिस्टलको रूप लिएर आफ्नो तेजिलो चमकद्वारा अन्तरिक्षमा पृथ्वी जत्रै आकार भएको एउटा विशाल काय हिरा जस्तै हुने भ्रम अर्थात् आभास दिलाउँदछ। अनि यी जानकारीको साथमा अब हामी कार्यक्रमको अन्तिम चरणमा एउटा गीत लिएर विदाई मान्छौँ। विदाई गीत रहेको छ चलचित्र जिग्री दोस्तबाट गायक मोहम्मद रफीको स्वरमा। अनपेक्षीको बोल अनि धुन छ यस गीतमा लक्ष्मीकान्त परियालको। यो गीत यहाँ समक्ष छोड्दै हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी सन्दीप दियालीको साथमा तपाईँको साथी मित्र म वीरेन पनि ओझेल भन्न चाहन्छु। ठिक 10:30 अघिल्लो कार्यक्रम हाम्रो सरकार लिएर आउनुहुनेछ उद्घोषिका प्रिसिला। नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ हाम्रो सरोकारमा राष्ट्रिय पोषण सप्ताह विशेषमा। आज रोगबाट टाढा रहन उचित पोषण छ आवश्यक, साथै हजुरलाई हामी केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौं।

आदरणीय श्रोतागण, स्वस्थ जीवन हाम्रो सबैभन्दा ठूलो धन हो। स्वस्थ रहन औषधि मात्र होइन, सन्तुलित र पौष्टिक आहार पनि उत्तिकै आवश्यक छ। हरेक वर्ष सितम्बर 1 तारिकदेखि 7 तारिकसम्म राष्ट्रिय पोषण सप्ताह मनाइन्छ। यस अवसरमा हामी सबैले आफ्नो खानपानप्रति सचेत बनौँ। दैनिक भोजनमा हरियो सागसब्जी, फलफुल, दाल, अन्न, दुध तथा प्रोटिनयुक्त खाद्य पदार्थ समावेश गरौँ र अत्याधिक चिल्लो, नुनिलो, गुलियो तथा जङ्क फुडको सेवन कम गरौँ।

पोषणयुक्त खाना खाऊ, रोगबाट बाँचौ, स्वस्थ परिवार र स्वस्थ समाज निर्माण गरौं। हामीले खाने खाना केवल पेट भर्नको लागि मात्र होइन, शरीरलाई स्वस्थ बलियो र सक्रिय राख्नको लागि पनि हो। शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज पदार्थ र पानी उचित मात्रामा प्राप्त भयो भने हाम्रो शरीर स्वस्थ रहन मद्दत पुग्दछ।

श्रोतागणले लिस्ट सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेछ हाम्रो सरोकारमा राष्ट्रिय पोषण सप्ताह विशेषमा आज रोगबाट टाढा रहन उचित पोषण छ आवश्यक र यसै विषयलाई हामी निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौँ हजुरलाई यो केही जानकारी श्रोता राष्ट्रिय पोषण सप्ताहमा हामी कुराकानी

गरिरहेका छौँ, पोषण कति आवश्यक छ भन्ने विषय लिएर। त्यसैले दैनिक भोजनमा अन्न, दाल, गेडागुडी, हरियो सागसब्जी, विभिन्न प्रकारका फलफुल, दुध तथा दुधजन्य पदार्थ र आवश्यक मात्रामा प्रोटिनयुक्त खाद्य पदार्थ समावेश गरौँ। सम्भव भएसम्म स्थानीय रूपमा उत्पादन भएको ताजा र पौष्टिक खाद्य पदार्थलाई प्राथमिकता दिउँ। विशेष गरी बालबालिका, गर्भवती महिला, सुत्केरी आमा, वृद्ध वृद्धा तथा बिरामी व्यक्तिहरूको पोषणमा विशेष ध्यान दिन आवश्यक छ।

बाल बालिकाको शारीरिक तथा मानसिक विकासको लागि पर्याप्त र पौष्टिक आहार अत्यन्त महत्त्वपूर्ण हुन्छ। आमाको दुध शिशुको लागि अमूल्य पोषणको स्रोत हो। त्यसै गरी अत्याधिक जङ्क फुड, चिल्लो, नुनिलो र गुलियो खानेकुराको सेवन कम गरौँ। बजारमा पाइने स्वादिलो खाना सधैँ स्वास्थ्यकर हुन्छ भन्ने हुँदैन। स्वादसँगै त्यसको पोषण र स्वास्थ्यमा पर्ने प्रभावबारे पनि सोच्न आवश्यक छ।

स्वस्थ रहनको लागि पौष्टिक खानासँगै स्वच्छ पानी पिउने, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने, नियमित शारीरिक व्यायाम गर्ने र पर्याप्त आराम गर्ने बानी पनि बसालौँ। स्वस्थ शरीरको लागि उचित पोषण, स्वस्थ परिवारको लागि स्वस्थ खानपान र स्वस्थ समाजका लागि पोषणप्रति जनचेतना आवश्यक छ। रोगबाट टाढा रहन उचित पोषण छ आवश्यक। पोषणयुक्त खाना खाऊ, स्वस्थ जीवन बिताऊ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा।

श्रोतागणले अहिले सुन्दै हुनुहुन्थ्यो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको। रब नयाँ दिल्लीको विज्ञान भवनमा माननीय गृहमन्त्री श्री अमित शाहको गरिमामय उपस्थितिमा आयोजित सशस्त्र सीमा बलको अलङ्करण समारोह आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाइरहेका छौं।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित सांघाई सहयोग संगठन एससीओको 26 शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पंजाब विश्वविद्यालय विद्यार्थी संघको निर्वाचनमा विजय हासिल गरेकोमा अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ताहरूलाई बधाई दिनुभएको छ। वित्त अनि कर्पोरेट मामला मन्त्री निर्मला सीतारमणले आयातित ऊर्जा अनि उर्वरकहरूमा देशको निर्भरतालाई स्वीकार गर्दै भन्नुभयो, भारतले वैश्विक अर्थव्यवस्थामा हुने परिवर्तन अनुरूप ढल्ने क्षमताको प्रदर्शित गरेको छ। काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढीबाट प्रभावित पीड़ितहरूको शव पहिचान तथा स्वदेश फिर्ता सम्बन्धी जानकारी साझा गरेको छ। रेलवेले उत्तर रेलवे अन्तर्गत मुरादाबाद डिभिजनको बाँकी 712 किलोमिटर रेल मार्गमा कवच योजनाको चौथो संस्करण लागू गर्न 170 करोड़ रुपियाँ स्वीकृत गरेको छ। केन्द्रीय गोवर्धन योजना आजदेखि प्रभावी भएको छ। यो योजना 23,731 करोड़ रुपियाँको कुल परिव्ययको हो। प्रवर्तन निदेशालय ईडीले छत्तीसगढ़ लोक सेवा आयोगमा भएको भनिएको भर्ती घोटालासँग सम्बन्धित विषयमा छत्तीसगढ़का 7 स्थानमा छापा मारिरहेको छ। पश्चिम बंगालमा आजदेखि नयाँ नागरिक नियम लागू भएको छ। नियम अन्तर्गत सार्वजनिक स्थानहरूमा थुक्ने, मैला फ्याँक्ने अनि शौच गर्ने जस्ता गतिविधिहरूमाथि जुर्माना लगाइनेछ। उत्तराखण्डमा मौसम विभागले जारी गरेको येलो अलर्टलाई ध्यानमा राख्दै चम्पावत जिल्ला प्रशासनले महत्वपूर्ण निर्णय लिएको छ। जिल्लाका सबै विद्यालय तथा आँगनवाड़ी केन्द्रहरूमा आज एक दिनको लागि विदा घोषणा गरिएको छ। नेदरल्याण्ड्सको युट्रेट सहरमा बलुच नेशनल मुभमेन्टले प्रदर्शन गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Namo

Jumbo Dengi,

ཁྱི ཕྱད མི ཚོགས ཁྱི ཕྱད མི ཚོགས

त कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस् अनुपमा गुरुङ अनि प्रणय गुरुङ अनि साथीहरूको स्वरमा, जहाँ शब्द छ आशिष थापाको अनि सङ्गीत रचना छ भूपेन्द्र राईको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार विश्व सुब्बाबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिस्केकमा सङ्घाई सहयोग संगठनको 26 शिखर सम्मेलनलाई सम्बोधित गर्नुभयो। वित्त वर्ष 2026-27 को पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धिदर 7.8% रहेको छ। वित्तमन्त्री निर्मला सीतारमणले आयातित ऊर्जा अनि उर्वरकहरूमा देशको निर्भरतालाई स्वीकार गर्दै भारतले वैश्विक अर्थव्यवस्थामा हुने परिवर्तन अनुरूप ढल्ने क्षमता प्रदर्शित गरेको बताउनुभयो। नेपालमा विनाशकारी बाढीका कारण मर्नेहरूको संख्या 987 भएको छ अनि मौसम विभागले आज छत्तीसगढमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिस्केकमा सङ्घाई सहयोग संगठनको 26 शिखर सम्मेलनलाई सम्बोधित गर्नुभयो। यस अवसरमा उहाँले सबै सदस्य देशहरूसित आतंकवादको वित्तपोषण, भर्ती, कट्टरपन्थ अनि सुरक्षित संरक्षणको पूर्ण तन्त्रलाई ध्वस्त गर्ने आह्वान गर्नुभयो।
2: शंघाई सहयोग संगठन के शिखर सम्मेलन को संबोधित करते हुए प्रधानमंत्री मोदी ने विश्व के विभिन्न भागों में जारी संघर्षों पर चिंता व्यक्त करते हुए कहा कि युद्ध और संघर्ष किसी समस्या का समाधान नहीं है तथा सभी विवादों का समाधान संवाद और कूटनीति के माध्यम से किया जाना चाहिए। प्रधानमंत्री ने कहा कि भारत उन सभी प्रयासों का समर्थन करता है जो बाजारों को जोड़ते हैं, व्यापार को सुगम बनाते हैं और विकास के नए रास्ते खोलते हैं।
1: वित्त वर्ष 2026-27 को पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धिदर 7.8% रहेको छ। यो भारतीय रिजर्भ ब्याङ्कको 7% अनुमानभन्दा बढी हो। पछिल्लो वित्त वर्षको सोही अवधिमा जीडीपी वृद्धिदर 6.9% रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको 7.8% आर्थिक वृद्धि 140 करोड देशवासीहरूको कडा परिश्रम र सामूहिक संकल्पको परिणाम भएको बताउनुभयो। आज सोसियल मिडियामा एउटा भिडियो साझा गर्दै श्री मोदीले भन्नुभयो, कोविड महामारीपछि जारी युद्ध र विश्वव्यापी अस्थिरता जस्ता चुनौतीहरू रहे तापनि भारत तीव्र गतिमा अगाडि बढिरहेको छ।
3: देशवासियोको बहुत बहुत बधाई। 7.8% ग्रोथ, देश खुशियों से भर गया। देशवासियों को मैं बधाई देता हूं उनके संकल्प शक्ति के लिए, उनके पुरुषार्थ के लिए। एक सामूहिक शक्ति का एक प्रतिबिंब है। दुनिया युद्ध में डूबी हुई, चारों तरफ युद्ध की खबरें आ रही, विश्व संकटों से घिरा हुआ है, सप्लाई चेन पूरी तरह डिस्टर्ब है। 2020 में कोविड काल से लेकर अब तक कहीं पर भी स्थिरता नजर नहीं आ रही, उसके बावजूद भी भारत तेज गति से प्रगति कर रहा है।
1: यसैबीच अमेरिकाले भारतलाई गतिशील, बलियो र अनुकरणीय अर्थव्यवस्था पनि बताएको छ। व्हाइट हाउसका वरिष्ठ उपप्रेस सचिव कुश देसाईले भन्नुभयो, विकासको यो आँकडाले ट्रम्प प्रशासनको भारतलाई एक तीव्र गतिमा बढ्दो आर्थिक शक्तिको रूपमा हेर्ने दृष्टिकोणलाई पुष्टि गर्दछ। वित्त अनि कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आयातित ऊर्जा अनि उर्वरकहरूमा देशको निर्भरतालाई स्वीकार गर्दै भन्नुभयो, भारतले वैश्विक अर्थव्यवस्थामा हुने परिवर्तन अनुरूप ढल्ने क्षमता प्रदर्शित गरेको छ। वित्तमन्त्रीले भारतलाई एक जीवन्त अनि प्रतिक्रियाशील अर्थव्यवस्था बताउनुभयो जो बाहिरी चुनौतीहरूको सामना गर्नमा सक्षम छ। भारत काँचो तेल अनि पेट्रोलियम उत्पादहरूको ठूलो आयातकहरूमध्ये एक हो। वित्तमन्त्रीले भन्नुभयो, भारतको आर्थिक प्रदर्शनले विदेशी घटनाक्रमहरूप्रति प्रतिक्रिया दिने अनि आफ्नो विकास गतिलाई बनाइराख्ने क्षमतालाई दर्शाउँदछ। उहाँले भन्नुभयो, भारतीय रिजर्भ ब्याङ्कले पनि समय समयमा अर्थव्यवस्थाको आङ्कलन जारी गर्दछ जसको सङ्केतक सकारात्मक दिशामा अघि बढिरहेको छ। वित्तमन्त्रीले 2026-27 वित्तीय वर्षको पहिलो त्रिमाहीमा भारतको 7.8% वृद्धि दरको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, भारतको विदेशी मुद्रा भण्डार लगभग 700 अरब अमेरिकी डलर रहेको छ। वित्तमन्त्रीले अर्थव्यवस्थालाई बलियो गर्ने श्रेय भारतीय नागरिकहरू, आर्थिक सुधारहरू अनि डिजिटल बुनियादी ढाँचाको विस्तारलाई दिनुभयो। उहाँ हाल G20 वित्त मन्त्रीहरूको बैठकका लागि एसफिलमा हुनुहुन्छ। केन्द्रीय गोवर्धन योजना आजदेखि प्रभावी भएको छ। यो योजना 23,731 करोड रुपियाँको कुल परिव्ययको हो।

भारतमा बायोग्यास उत्पादन अनि उपयोगलाई बढाउने दिशामा यो महत्त्वपूर्ण कदम हो। यस योजना 2035-36 लागू रहनेछ। यो योजनाको उद्देश्य घरेलु सम्पीडित बायोग्यास उत्पादनलाई लगभग 10 गुणा बढाउनु हो। यसले ठूलो मात्रामा निजी निवेशकलाई आकर्षित गर्नेछ। केन्द्रीय मन्त्रीमण्डलले पछिल्लो महिनाको 6 तारिक यस योजनालाई मञ्जुरी दिएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रेल समाचार। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेसनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङका लागि 233 करोड रुपियाँको मञ्जुरी दिएको छ। रेल मन्त्रालयले भनेको छ, आधुनिक प्रणालीले सबै डिभिजनमा रेलवे सिग्नलको बुनियादी ढाँचालाई बलियो गर्नेछ। यसले स्वदेशी स्वचालित रेलगाडी सुरक्षा प्रणाली कवचको कार्यान्वयनलाई सुगम बनाउनेछ। मन्त्रालयले भनेको छ, यो इलेक्ट्रोनिक इन्टरलकिङ आधुनिक सिग्नलिङ तकनिक हो जसले पुरानो रेले आधारित प्रणालीहरूलाई कम्प्युटर आधारित इन्टरलकिङमा परिणत गर्नेछ। यसले उच्च विश्वसनीयता, तीव्रताका साथ त्रुटि निदान, सजिलो मर्मत अनि असल परिचालन सुनिश्चित हुनेछ। नेपालमा विनाशकारी बाढीका कारण मर्नेहरूको संख्या 987 भएको छ। वर्षा अनि नदीहरूमा बढ्दो जलस्तरका कारण फेरि बाढको चेतावनी जारी गरेको छ। यस्तोमा बचाउकर्मीहरूलाई बाढीमा फँसेकाहरूको पत्तो लगाउनमा कठिनाई भइरहेको छ। राष्ट्रिय आपदा जोखिम न्यूनीकरण अनि प्रबन्धन प्राधिकरण अनुसार 583 विदेशी नागरिक अनि सुरक्षा कर्मीहरू समेत लगभग 4,000 अझै बेपत्ता छन्, जबकि लगभग 12,000 उद्धार गरिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढी पीडितहरूको शवको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धी जानकारी साझा गरेको छ। दूतावासले भनेको छ, यदि आफन्तजन अनि परिवारका सदस्यहरूले नेपाल पुलिसको वेबसाइटमा उपलब्ध तस्विरहरू अनि विवरणहरूको माध्यमले शवको पहिचान गरे, दूतावासले शवहरूलाई हस्तान्तरण गर्ने अनि स्वदेश फिर्ताका लागि स्थानीय अधिकारीहरूसित समन्वय गर्नमा सहायता गर्नेछ। दूतावासले भनेको छ, नेपाल सरकारले स्वास्थ्य जोखिमहरूलाई रोक्न ठूलो संख्यामा शवहरूको अन्तिम संस्कार गरे। दूतावासले भनेको छ, मानिसहरूले हेल्पलाइन नम्बरहरू मार्फत दूतावाससित सम्पर्क गर्न सक्नेछन्। नम्बर रहेको छ 9779851386807, 9709107500 अनि 9810326117। पश्चिम बङ्गालमा आजदेखि नयाँ नागरिक नियम लागू भएको छ। नियम अन्तर्गत सार्वजनिक स्थानहरूमा थुक्ने, मैला फ्याँक्ने अनि शौच गर्ने जस्ता गतिविधिहरूमाथि जुर्माना लगाइनेछ। प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गर्ने, फोहोरलाई निर्धारित स्थानमा नफ्याँक्ने अनि सडकहरूमा निर्माण सामग्री राखेमा पनि जुर्माना निर्धारित गरेको छ। अवैध पार्किङ अनि अतिक्रमण पनि यी नियमहरूमा सामेल छ। शहरी क्षेत्रहरूमा रात्रिको समय सडक किनारमा वाहन पार्किङमा पनि शुल्क लगाइनेछ। राज्य सरकारले भनेको छ, यी नियमहरूको उद्देश्य स्वच्छता अनि नागरिक अनुशासनमा सुधार गर्नु हो। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले आज साँझ अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा हब एन्ड स्पोक अन्तर्राष्ट्रिय उडान सेवाको उद्घाटन गर्नुहुनेछ। एयर इन्डियाद्वारा सञ्चालित पहिलो इजी कनेक्ट सेवा उडान AI 1121 अहमदाबादबाट प्रस्थान गर्नेछ। यो उडानले दिल्ली हुँदै विश्वभरिका विभिन्न गन्तव्यहरूमा यात्री सेवा उपलब्ध गराउनेछ। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल पनि कार्यक्रममा सहभागी हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले पन्जाब विश्वविद्यालय छात्र संघ चुनावमा जितका लागि अखिल भारतीय विद्यार्थी परिषद AVVP कार्यकर्ताहरूलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री शाहले भन्नुभयो, लगातार दोस्रो पल्टको यो जितले युवाहरूको राष्ट्रप्रथमको विचारधारामा अटुट विश्वासलाई दर्शाउँदछ। उहाँले विश्वास व्यक्त गर्नुभयो, AVVP कार्यकर्ताहरूले छात्रहरूको कल्याणका लागि निरन्तर काम गरिरहनेछ अनि स्वामी विवेकानन्दको आदर्शहरूको दृढताले पालन गर्नेछ। मौसम विभागले आज छत्तीसगढमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, बिहार, मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड, ओडिसा, उत्तराखण्ड अनि पूर्वोत्तर भारतको केही भागमा भोलिसम्म भारी वर्षा हुने सम्भावना रहेको छ। जम्मू कश्मीर, हरियाणा, चण्डीगढ, पन्जाब, पश्चिम बङ्गाल, कर्नाटक अनि तेलङ्गानामा भोलिसम्म बादल गर्जनसहित बिजुली चम्किने स्थिति बनिरहनेछ। आन्ध्र प्रदेश, तमिलनाडु, पुदुचेरी, कराइकल अनि अण्डमान तथा निकोबार द्वीप समूहमा पनि यस्तै स्थिति रहने सम्भावना रहेको छ भने दिल्लीमा आज बेलुकी हल्का वर्षाको साथ बिजुली चम्किने सम्भावना रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पनि एकचोटि प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज किर्गिस्तानको राजधानी बिस्केकमा सङ्घाई सहयोग सङ्गठनको 26 शिखर सम्मेलनलाई सम्बोधित गर्नुभयो। वित्त वर्ष 2026-27 को पहिलो तिमाहीमा भारतको सकल

0: दुग्ध उत्पाद G20 जीडीपी वृद्धि दर 7.8% रहेको छ। वित्तमन्त्री निर्मला सीतारमणले आयातित ऊर्जा अनि उर्वरकहरूमा देशको निर्भरतालाई स्वीकार गर्दै भारतले वैश्विक अर्थव्यवस्थामा हुने परिवर्तन अनुरूप ढल्ने क्षमता प्रदर्शित गरेको बताउनुभयो। नेपालमा विनाशकारी बाढीका कारण मर्नेहरूको संख्या 987 भएको छ अनि मौसम विभागले आज छत्तिसगढमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको अघिल्लो श्रृङ्खला लिएर अहिले केही क्षण भने अर्थात् 3:15 उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको र अब प्रस्तुत छ यो लोकगीत जहाँ गुञ्जनेश्वर छ बसन्ती बाला लामाको शब्द ज्योति बाला लामाको अनि सङ्गीत बसन्ती बाला लामाकै।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक अनि वाचन विश्व सुब्बा। विषय: प्रधानमन्त्री नरेन्द्र मोदीको उज्बेकिस्तानको राज्य भ्रमणको क्रममा संयुक्त वक्तव्य। आलेख: विदेश सेवा एकाई एनएसटी आकाशवाणी। उज्बेकिस्तान गणराज्यका राष्ट्रपति श्री सवकत मिर्जियोयेवको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 29 अगस्त 2026 उज्बेकिस्तान गणराज्यको राजकीय भ्रमण गर्नुभयो। राष्ट्रपति सवकत मिर्जियोयेव र प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तान भारत द्विपक्षीय सम्बन्धको वर्तमान अवस्था र सम्भावनाहरूको विस्तृत समीक्षा गर्नुभयो। आफ्नो साझा संकल्पलाई पुनः पुष्टि गर्दै नेताहरूले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन र दुवै राष्ट्रहरूको मुख्य हितलाई अगाडि बढाउने वृहत रणनीतिक साझेदारीमा सहयोगलाई अघि राख्ने आफ्नो प्रतिबद्धतालाई जोड दिए। नेताहरूले आफ्नो अडान र मध्य एसियाको बढ्दो महत्वको निकट पंक्तिबद्धताको स्वागत गरे। नेताहरूले नेतृत्व र संस्थागत स्तरमा नियमित र विश्वासमा आधारित संवाद कायम राख्नुको महत्वलाई जोड दिएर द्विपक्षीय ढाँचा र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको सीमान्तमा भ्रमण र सम्पर्कको आदान प्रदान जारी राख्न सहमत भए। दुवै नेताहरूले उच्च स्तरीय सम्बन्ध प्रदान गर्न विदेश मन्त्रीहरूको नेतृत्वमा संयन्त्र स्थापना गर्न सहमत भए। दुवै नेताहरूले संसदीय कूटनीतिको बढ्दो भूमिकालाई स्वागत गरे र उज्बेकिस्तान गणराज्यको ओली मजलिस र भारतको संसद बीचको सम्पर्कको तीव्रतालाई स्वागत गरे। नेताहरूले विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको कानूनी ढाँचालाई अझ बलियो बनाउनको महत्वलाई जोड दिए। दुवै नेताहरूले स्पष्ट रूपमा आतंकवादको निन्दा गरे, जसमा सीमापार आतंकवाद पनि समावेश छ। यसको सबै रूप र अभिव्यक्तिहरूमा आतंकवाद प्रति शून्य सहिष्णुता दृष्टिकोण दोहोऱ्याएर कुनै पनि आधारमा आतंकवादको औचित्यलाई अस्वीकार गरे। दुवै नेताहरूले कानून प्रवर्तन, गुप्तचर साझेदारी र हिंसात्मक अतिवाद र अवैध लागू पदार्थ ओसार पसार, संगठित अपराध र साइबर खतराहरूसँग लड्न सहयोगलाई सुदृढ पार्ने महत्वमा जोड दिए। दुवै नेताहरूले आतंकवाद विरोधी संयुक्त कार्य समूह अन्तर्गत निरन्तर सहयोगको महत्वलाई पुनः पुष्टि गरे। दुवै नेताहरूले उज्बेकिस्तान भारत संयुक्त सैन्य अभ्यास डसलिकको सफल सञ्चालनको स्वागत गरे, जो अप्रेल 2026 उज्बेकिस्तानको नामाङ्कन क्षेत्रमा आयोजित भएको थियो। दुवै नेताहरूले उज्बेकिस्तान र भारत बीचको बलियो आर्थिक साझेदारीलाई स्वागत गरेर द्विपक्षीय व्यापार र लगानीलाई थप विस्तार गर्न उल्लेखनीय अप्रयुक्त सम्भावनालाई महत्व दिए। दुवै नेताहरूले जुन 2026 ताशकन्त अन्तर्राष्ट्रिय लगानी मञ्चको र अगस्त 2026 नयाँ दिल्लीमा आयोजित व्यापार, आर्थिक, वैज्ञानिक तथा प्राविधिक सहयोग सम्बन्धी अन्तर सरकारी आयोग र उज्बेकिस्तान भारत व्यापार मञ्चको बैठकको नतिजाको उच्च प्रशंसा गरे। दुवै पक्षले विद्युतीय वस्तुहरू, इन्जिनियरिङ उत्पादनहरू, अटोमोबाइलहरू र औषधि क्षेत्रहरूमा द्विपक्षीय व्यापारको ठूलो सम्भावनालाई स्वीकार गरेर यी क्षेत्रहरूमा व्यापारदेखि व्यापार सम्बन्धलाई नजिक बनाउन सहमत भए। उज्बेकिस्तान भारत अधिमान्य व्यापार सम्झौतामा संयुक्त सम्भाव्यता अध्ययनको निष्कर्षलाई सम्झदै दुवै नेताहरूले सम्बन्धित मन्त्रालयहरूलाई समय सीमामा अर्को चरणहरू अन्वेषण गर्न निर्देशन दिए। नवीकरणीय ऊर्जा, ऊर्जा पूर्वाधारको आधुनिकरण र सम्भावित लगानी परियोजनाहरूको कार्यान्वयनको क्षेत्रमा सहयोग अगाडि बढाउने बारे छलफलहरूलाई नेताहरूले स्वागत गरे। नेताहरूले भूगर्भ, खानी, आणविक ऊर्जा, औद्योगिक सहयोग र महत्वपूर्ण र रणनीतिक खनिजहरूको क्षेत्रमा सहयोग अन्वेषण गर्न सहमत भए, जसमा खनिज स्रोतहरूको प्रशोधन, उत्पादनहरूको मूल्य अभिवृद्धि र पुनर्चक्रण पहलहरू समावेश छन्। दुवै नेताहरूले कृषि र प्रशोधन क्षेत्रको विकासमा सहकार्य गर्न सहमत भए। दुवै नेताहरूले उज्बेकिस्तान र भारत बीच यातायात र रसद सम्पर्क बढाउन संयुक्त प्रयासहरू जारी राख्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। दुवै नेताहरूले उच्च प्रविधि र डिजिटल रूपान्तरणको क्षेत्रमा द्विपक्षीय सहयोगको सुदृढीकरण साथै फरवरी 2026 नयाँ दिल्लीमा भएको भारत एआई प्रभाव शिखर सम्मेलनमा भएका समझदारीहरूको कार्यान्वयनको स्वागत गरे। दुवै नेताहरूले बाह्य अन्तरिक्षको अन्वेषण र शान्तिपूर्ण प्रयोगमा व्यवहारिक सहयोगलाई थप विस्तार गर्ने आफ्नो रुचिलाई पुनः पुष्टि गरे। उनीहरूले उज्बेकिस्तानमा भारत अध्ययनको निरन्तर विस्तारलाई स्वागत गरेर भारतमा उज्बेकिस्तान अध्ययनको विस्तारलाई पनि समर्थन गरे।

अहिले प्रस्तुत थियो समसामयिक समीक्षा, यो प्रसारण हो आकाशवाणीको, र अब श्रोता रगी राखिरहेका छौँ केही फिल्मी गीतहरू। त हुनुहोस् श्रोता, कार्यक्रमको पहिलो साङ्गीतिक कोशीली स्वीकार्नुहोस् जब जब फूल खिले फिल्मबाट गुन्जनेश्वर छ लता मङ्गेशकरको, जहाँ शब्द हामी पाउँछौ आनन्द बक्सीको अनि सङ्गीत रचना कल्याणजी आनन्दजीको।

आज भारतीय प्रौद्योगिकी संस्थान आइआइटी गुवाहाटीको स्थापना दिवसको अवसरमा संस्थानसित सम्बन्धित सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडियामा एक पोस्टको माध्यमबाट भन्नुभयो कि आइआइटी गुवाहाटी असम सम्झौताको महत्वपूर्ण परिणामहरूमध्ये एकको रूपमा स्थापित भएको छ। उहाँले आशा व्यक्त गर्नुभयो कि आगामी समयमा संस्थानले ज्ञान नवीनता र अनुसन्धानको क्षेत्रमा नयाँ क्षितिज खोल्नेछ र असमको गौरवलाई अझ बढाउनेछ। आइआइटी गुवाहाटीको निरन्तर सफलता र उपलब्धिको कामना गर्दै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भविष्यमा शिक्षा अनुसन्धान र नवीनताको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहने बताउनुभयो। आइआइटी गुवाहाटी असमको उत्तरी गुवाहाटीको अम्मी गाउँमा अवस्थित एक प्रमुख सार्वजनिक प्राविधिक संस्थान हो। यो भारतीय संसदको एक अधिनियम अन्तर्गत सन् 1994 स्थापित भएको थियो। यो देशको छैटौँ भारतीय प्रौद्योगिकी संस्थान आइआइटी हो। आइआइटी गुवाहाटीलाई प्रौद्योगिकी संस्थान अधिनियम 1961 अन्तर्गत राष्ट्रिय महत्त्वको संस्थानको दर्जा प्राप्त भएको छ। यस संस्थानले शिक्षा अनुसन्धान प्राविधिक नवीनता र कौशल विकासको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। नागाल्यान्ड विधानसभाका 9 सत्र आजबाट सुरु भएको छ। सत्रमा फ्रन्टियर नागाल्यान्ड क्षेत्रीय प्राधिकरण विधेयक 2026, धेरै सरकारी विधेयकहरू र विदेशी योगदान विनियम ऐनमाथि छलफल हुने सम्भावना छ। नागाल्यान्ड विधानसभा सचिवालयका सचिवले धेरै विधेयकहरूको अनुमोदनको बारेमा जानकारी दिनेछन्। यसमा नागाल्यान्ड टाउन एन्ड कन्ट्री प्लानिङ 5 संशोधन विधेयक 2025, नागाल्यान्ड पसल र स्थापना 1 संशोधन विधेयक 2025, नागाल्यान्ड विनियोजन विधेयक 1, 2, 3, 4 2026 र नागाल्यान्ड जनविश्वास प्रावधानहरूको संशोधन विधेयक 2026 समावेश रहेको छ। यसै सत्रमा उपमुख्यमन्त्री वाई प्याटनले यस वर्ष मार्च 26 विधानसभामा पेश गरिएको फ्रन्टियर नागाल्यान्ड क्षेत्रीय प्राधिकरण विधेयक 2026 फिर्ता लिने प्रस्ताव पेश गर्नेछन्। मुख्यमन्त्री नेफ्यू रियोले 4 सरकारी विधेयकहरू पेश गर्नेछन्। नागाल्यान्ड वस्तु तथा सेवाकर 11 संशोधन विधेयक 2026, नागाल्यान्ड वस्तु तथा सेवाकर 12 संशोधन विधेयक 2026, नागाल्यान्ड टाउन एन्ड कन्ट्री प्लानिङ 6 संशोधन विधेयक 2026 र नागाल्यान्ड सार्वजनिक सेवाको अधिकार विधेयक 2026। नागाल्यान्डमा खाद्य सुरक्षा र मानक ऐन अन्तर्गत 2 खाद्य व्यवसाय सञ्चालकहरूलाई दोषी ठहर गरिएको छ। दुवै मुद्दामा साधारण केद र 1,00,000 रुपियाँ जरिवाना लगाएको छ। नागाल्यान्डको खाद्य सुरक्षा विभागले भनेको छ कि एउटा मुद्दा दिमापुरमा दर्ता गरेको थियो र यस्तै अर्को मुद्दा मोकेकचुङको मजिस्ट्रेट अदालतमा दर्ता गरिएको थियो। स्वास्थ्य विभागका अनुसार राज्यका विभिन्न जिल्लामा यस्ता धेरै घटनाहरू विचाराधीन रहेको छ। गुवाहाटीको मठखरिया क्षेत्रमा आज एक भयानक पहिरोमा परि एकै परिवारका 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागेन राजवंशी, चुन्नु राजवंशी र उनकी छोरी मीना राजवंशी रहेका छन्। प्रारम्भिक जानकारी अनुसार पहिरोपछि मानिसहरू भग्नावेशमा पुरिएको जानकारी प्राप्त भए लगतै पुलिस र उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धारकर्ताहरूले भग्नावेश हटाउने अभियान सुरु गरेका थिए। धेरै प्रयासपछि एक व्यक्तिलाई जीवितै बाहिर निकालिएको थियो। त्यसपछि भग्नावेशमा फँसेका अन्य व्यक्तिको खोजी तीव्र पारिएको थियो। उद्धार कार्यका क्रममा पुलिससहित राहत र उद्धार टोलीका सदस्यहरू घटनास्थलमा उपस्थित थिए। भग्नावेश सावधानीपूर्वक हटाएपछि भित्र फँसेका मानिसहरूको खोजी गरिएको थियो। यो दुर्घटनापछि पुरै मठघरिया क्षेत्रमा शोक र त्रासको वातावरण बनेको छ। घटनास्थलको अवस्थालाई प्रशासनले निगरानी गरिरहेको छ। नागाल्यान्डमा क्याप्टन एन केङ्गुरुसे महावीर चक्र स्मृति फुटबल प्रतियोगिताको 10 संस्करण 2 नोभेम्बर-10 हुने भएको छ। यसमा कुल 20 टोलीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ, जसलाई 5-5 टोलीहरूको 4 समूहमा विभाजन गरिनेछ। खेलहरू इन्दिरा गान्धी स्टेडियम, कोहिमा र चुमिकेदिमा फुटबल स्टेडियममा खेलाइनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि 8,69,000 रुपियाँ रहेको छ। यसका लागि आजबाट पञ्जीकरण सुरु भएको छ। पञ्जीकरण यो महिनाको 30 तारिकसम्म चल्नेछ। स्पियर कप्सको उत्तरी कमान्ड र असम राइफल्सको मुख्यालयको तत्वावधानमा नागाल्यान्ड फुटबल सङ्घ, कोहिमा जिल्ला फुटबल सङ्घ र चुमेकेदिमा जिल्ला फुटबल सङ्घको सहकार्यमा यो प्रतियोगिता आयोजना हुनेछ। काठमाडौँस्थित भारतीय दूतावासले नेपालमा बाढ पीडितहरूको शवको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धी जानकारी साझा गरेको छ। दूतावासले बताएको छ, नेपाल सरकार अनुसार विदेशी नागरिकहरूको शवलाई हस्तान्तरण अघि धेरै चरणहरूको आवश्यकता हुँदछ, जसमा शवहरूको दस्तावेजीकरण, तस्विरहरू अनि विवरण रेकर्ड गर्नु, पोस्टमार्टम, मृत्युको कारणको सत्यापन, औपचारिक पहिचान, डिएनए अनि अन्य फोरेन्सिक नमुनाहरूको सङ्ग्रह, मृतकको पासपोर्ट या पहिचान पत्रको सत्यापन अनि दूतावास वा वाणिज्य दूतावाससित समन्वय सामेल छ।
आवासले भनेको छ, यदि आफन्तजन अनि परिवारका सदस्यहरूले नेपाल पुलिसको वेबसाइटमा उपलब्ध तस्विरहरू अनि विवरणहरूको माध्यमले शवको पहिचान गरे दूतावासले शव

लाई हस्तान्तरण गर्नेछ। सुन्दै हुनुहुन्थ्यो समाचार आकाशवाणीबाट। समाचारको अघिल्लो अंश लिएर अहिले केही क्षणमा नै अर्थात् 3:45 मा उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब श्रोताहरू अघि राख्न लागिरहेका छौँ केही लोक तथा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा। त आउनुहोस् श्रोता मित्र, कार्यक्रमको यो साङ्गीतिक प्रस्तुति अब स्वीकार्नुहोस् प्रणय गुरुङको स्वर अनि सङ्गीत रचनामा, जहाँ शब्द रचना हामी पाउँछौँ एलबी थापाको।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। रेली प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोतागण, यही क्रमलाई निरन्तरता दिँदै अब सुन्न लागिरहेका छौँ कार्यक्रमको अघिल्लो प्रस्तुति।

0: भर्खरै श्रोतागणले सुन्दै हुनुहुन्थ्यो विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्।

0: सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी 26 शांघाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी भएपछि किर्गिस्तानको बिस्केकबाट नयाँ दिल्लीको लागि प्रस्थान गर्नुभएको छ। वित्त अनि कर्पोरेट मामला मन्त्री निर्मला सीतारमणले भन्नुभयो, भारतले विकसित भारतको निर्माणमा ब्याङ्किङ क्षेत्रको भूमिकामा ध्यान केन्द्रित गरिरहेको छ। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङका लागि 233 करोड रुपियाँको मन्जुरी दिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढी पीडितहरूको शवको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धी जानकारी साझा गरेको छ र झारखण्डमा भारी वर्षा जारी छ जसको कारण राज्यका धेरै भागमा बाढीको खतरा बढेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी 26 शांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी भएपछि किर्गिस्तानको बिस्केकबाट नयाँ दिल्लीको लागि प्रस्थान गर्नुभएको छ। यसअघि उहाँले किर्गिस्तानको राजधानी बिस्केकमा शांघाई सहयोग संगठनको 26 शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। यस अवसरमा उहाँले सबै सदस्य देशहरूसित आतंकवादको वित्त पोषण, भर्ती, कट्टरपन्थी अनि सुरक्षित संरक्षणको पूर्ण तन्त्र ध्वस्त गर्ने आह्वान गर्नुभयो। आज किर्गिस्तानमा भएको शिखर सम्मेलनपछि शांघाई सहयोग संगठनका सदस्य देशहरूको नेताहरूले बिस्केक घोषणा पत्रमा हस्ताक्षर गरेको छ। संगठनको 25 वर्षगाँठको उपलक्ष्यमा जारी बिस्केक घोषणा पत्रको साथसाथै सदस्य देशहरूले संस्थागत ढाँचालाई असल बनाउन अनि आधुनिक सुरक्षा खतराहरूको सामना गर्ने उद्देश्यले व्यापक प्रस्तावहरूमा पनि हस्ताक्षर गरे। वित्त वर्ष 2026-27 पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। यो भारतीय रिजर्भ ब्याङ्कको 7% अनुमानभन्दा बढी हो। पछिल्लो वित्त वर्षको सोही अवधिमा जीडीपी वृद्धि दर 6.9% थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको 7.8% आर्थिक वृद्धि 140 करोड देशवासीहरूको कडा परिश्रम र सामूहिक संकल्पको परिणाम भएको बताउनु भएको छ। आज सोसियल मिडियामा एउटा भिडियो साझा गर्दै श्री मोदीले भन्नुभयो, कोविड महामारीपछि जारी युद्ध र वैश्विक अस्थिरता जस्ता चुनौतीहरू रहे तापनि भारत तीव्र गतिमा अगाडि बढिरहेको छ।
1: देश खुशियों से भर गया। देशवासियों को मैं बधाई देता हूं उनके संकल्प शक्ति के लिए, उनके पुरुषार्थ के लिए। एक सामूहिक शक्ति का एक प्रतिबिंब है। दुनिया युद्ध में डूबी हुई, चारों तरफ युद्ध की खबरें आ रही, विश्व संकटों से घिरा हुआ है, सप्लाई चेन पूरी तरह डिस्टर्ब है। 2020 में कोविड काल से लेकर अब तक कहीं पर भी स्थिरता नजर नहीं आ रही है, उसके बावजूद भी भारत तेज गति से प्रगति कर रहा है।
0: यसैबीच अमेरिकाले भारतलाई गतिशील, मजबुत र अनुकूलनीय अनुकूल अर्थव्यवस्था भनी बताएको छ। व्हाइट हाउसका वरिष्ठ उपप्रेस सचिव कुश देसाईले भन्नुभयो, विकासको यो आँकडाले ट्रम्प प्रशासनको भारतलाई एक तीव्र गतिमा बढ्दो आर्थिक शक्तिको रूपमा हेर्ने दृष्टिकोणलाई पुष्टि गर्दछ।
2: Think that number reinforces.
3: मुझे लगता है कि ये आंकड़े उस बात की पुष्टि करते हैं जो राष्ट्रपति और प्रशासन शुरू से ही कहते आ रहे हैं। भारत एक गतिशील, मजबूत और मुश्किलों का सामना करने में सक्षम अर्थव्यवस्था वाला देश है, और मुझे लगता है कि जो जीडीपी रिपोर्ट या आंकड़े सामने आए हैं वे फिर इस बात को पुख्ता करते हैं कि भारत यहाँ तेजी से उभरती हुई एक बड़ी ताकत है।
0: वित्त अनि कर्पोरेट मामला मन्त्री निर्मला सीतारमणले भन्नुभयो, भारतले जोखिम आधारित आयात जाँच अनि विकसित भारतको निर्माणमा ब्याङ्किङ क्षेत्रको भूमिकामा ध्यान केन्द्रित गरिरहेको छ। यो दिशामा उच्च स्तरीय समीक्षासहित सीमा शुल्क अनि ब्याङ्किङ सुधारहरूको तयारी गरिँदैछ। वित्त मन्त्रीले भन्नुभएको छ, अघिल्लो चरण प्रत्यक्ष अनि अप्रत्यक्ष करहरूमा पहिले गरिएको बदलावहरूमा आधारित हुनेछ। उहाँले भन्नुभयो, सरकार भारतीय बन्दरगाहहरूको माध्यमले आयातित वस्तुहरू को आवाजाहीलाई सुगम बनाउनका लागि काम गरिरहेको छ। यस प्रमुख प्रस्तावमा स्क्यानर तैनात गर्न अनि उच्च जोखिम आयातकहरूमा जाँच केन्द्रित गर्नु सामेल छ। त्यसपछि अन्य खेपहरूलाई स्वचालित रूपले मञ्जुरी दिन सकिनेछ। यसले बन्दरगाहहरूमा कम समयमा कार्य हुनेछ अनि भीड पनि कम रहनेछ। भारतको विनिर्माण क्षेत्रमा अगस्त महिनामा बढोत्तरी दर्ता गरिएको छ। त्यही विकासको गति 5 वर्षको निम्न स्तरमा पुगेको छ। आज जारी

0: दिएको एचएसबीसी इण्डिया विनिर्माण क्रय प्रबन्धक सूचाङ्कको एक रिपोर्ट अनुसार पछिल्लो महिना जुलाईको 53.5% घटेर 52.8% भएको छ। उत्पादन नयाँ अर्डरमा वृद्धि 5 वर्षको निम्न स्तरमा आएको कारण विनिर्माण पीएमआई आफ्नो दीर्घकालिक औसत 54.2% मुनि आएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङका लागि 233 करोड रुपियाँको मंजूरी दिएको छ। रेल मन्त्रालयले भनेको छ आधुनिक प्रणाली सबै डिभिजनमा रेलवे सिग्नलको बुनियादी ढाँचालाई बलियो गर्नेछ। यसले स्वदेशी स्वचालित रेलगाडी सुरक्षा प्रणाली कवचको कार्यान्वयनलाई सुगम बनाउनेछ। मन्त्रालयले भनेको छ यो इलेक्ट्रोनिक इन्टरलकिङ आधुनिक सिग्नलिङ तकनिक हो जसले पुरानो रिले आधारित प्रणालीहरूलाई कम्प्युटर आधारित इन्टरलकिङमा परिणत गर्नेछ। यसले उच्च विश्वसनीयता, तीव्रताको साथ त्रुटि निदान, सजिलो मर्मत अनि असल परिचालन लचिलोपन सुनिश्चित हुनेछ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो हरेक वर्ष आर्टिफिसियल इन्टेलिजेन्स समाजमा द्रुत गतिमा सामेल भइरहेको छ। उहाँले भन्नुभयो अब कम उमेरका विद्यार्थीहरू पनि पढाई अनि दैनिक कामहरूमा एआईको प्रयोग गरिरहेका छन्। श्री जोशीले आज नयाँ दिल्लीमा राष्ट्रिय शैक्षिक अनुसन्धान अनि प्रशिक्षण परिषद एनसिईआरटीको 66 स्थापना दिवस समारोहलाई सम्बोधित गरिरहनु भएको थियो। सरकारले बिना कुनै शुल्कको आयात गरिएको काँचो चिनीको प्रसंस्करण अनि बिक्रीको समय सीमामा बदलाव गरेको छ। आयातकहरूलाई काँचो चिनीको खरिदको तारिकदेखि अधिकतम 2 महिनाको समयभित्र यसलाई चिनीमा बदलेर घरेलु बजारमा बेच्न अनिवार्य गरिएको छ। पहिले यो समय सीमा 31 अक्टोबर निर्धारित गरिएको थियो। नेपालमा विनाशकारी बाढीको कारण मर्नेहरूको संख्या 987 भएको छ। वर्षा अनि नदीहरूमा बढ्दो जलस्तरको कारण फेरि बाढीको चेतावनी जारी गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावासले नेपालमा बाढी पीडितहरूको शवको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धित जानकारी साझा गरेको छ। दूतावासले बताएको छ नेपाल सरकार अनुसार विदेशी नागरिकहरूको शवलाई हस्तान्तरण अघि धेरै चरणहरूको आवश्यकता हुँदछ जसमा शवहरूको दस्तावेजीकरण, तस्विरहरू अनि विवरण रेकर्ड गर्नु, पोस्टमार्टम, मृत्युको कारणको सत्यापन, औपचारिक पहिचान, डिएनए अनि अन्य फोरेन्सिक नमुनाहरूको संग्रह, मृतकको पासपोर्ट या पहिचान पत्रको सत्यापन अनि दूतावास वा वाणिज्य दूतावाससित समन्वय सामेल छ। दूतावासले भनेको छ यदि आफन्तजन अनि परिवारका सदस्यहरूले नेपाल पुलिसको वेबसाइटमा उपलब्ध तस्विरहरू अनि विवरणहरूको माध्यमले शवको पहिचान गरे दूतावासले शवहरूलाई हस्तान्तरण गर्ने अनि स्वदेश फिर्ताको लागि स्थानीय अधिकारीहरूसित समन्वय गर्नमा सहायता गर्नेछ। आकाशवाणी एफएम गोल्डको आज 25 वर्षगाँठ हो। यो च्यानल वर्ष 2001 पहिलो सितम्बरको दिन सुरु भएको थियो। प्रस्तुत छ एक रिपोर्ट।
1: श्रोताओं, इस धुन को सुनते ही आपके मन में आकाशवाणी की अमर विरासत से जुड़ा एक अद्भुत उत्साह उमड़ने लगा होगा। जी हाँ, ये वही धुन है जिसने पीढ़ियों को ज्ञान और मनोरंजन से जुड़े कार्यक्रमों के माध्यम से आकाशवाणी से जोड़ा। पिछले कुछ वर्षों में एफएम गोल्ड आकाशवाणी की प्रमुख रेडियो सेवाओं में से एक बनकर उभरा है। इस चैनल पर नियमित समाचार बुलेटिन और सुर्खियाँ प्रसारित होती हैं।
0: झारखण्डमा भारी वर्षा जारी छ जसको कारण राज्यका धेरै भागमा बाढीको खतरा बढेको छ। मौसम विभागले धेरै जिल्लाहरूका लागि अरेन्ज अनि येलो अलर्ट जारी गरेको छ अनि आगामी 24 घण्टामा अचानक बाढी आउने सम्भावना व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी 26 शांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी भएपछि किर्गिस्तानको बिस्केकबाट नयाँ दिल्लीको लागि प्रस्थान गर्नुभएको छ। वित्त अनि कर्पोरेट मामला मन्त्री निर्मला सीतारमणले भन्नुभयो भारतले विकसित भारतको निर्माणमा ब्याङ्किङ क्षेत्रको भूमिकामा ध्यान केन्द्रित गरिरहेको छ। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङको लागि 233 करोड रुपियाँको मञ्जुरी दिएको छ। काठमाडौँस्थित भारतीय दूतावासले नेपालमा बाढी पीडितहरूको शवको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धित जानकारी साझा गरेको छ र झारखण्डमा भारी वर्षा जारी छ जसको कारण राज्यका धेरै भागमा बाढीको खतरा बढेको छ। यसका साथै समाचार पूरा

0: भयो अघिल्लो समाचार लिएर साँझ 6 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको, र प्रस्तुत छ समस्वरमा यो देशभक्ति गीत।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई स्वागत जनाउँदै आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेछौँ। र श्रोताहरू, हामी सधैँ नै हाम्रो स्टुडियोमा पाउन निम्ति हजुरहरू समक्ष राम्रा राम्रा विषयहरूमा चर्चा परिचर्चाहरू त गर्ने गर्छौँ नै, र आज पनि हामीले हाम्रो स्टुडियोमा पाउन त निम्ताएका नै छौँ। र विशेष गरी अब आज चाहिँ हामीले नानीहरूमा पोषणको विषय लिएर केही कुरो बताउने निश्चय गरेका छौँ। तर यस पोषण विषयमा बताउनु अगाडि चाहिँ हामी हाम्रो कार्यक्रमलाई सुरुवात गरिरहेछौँ एउटा सुमधुर गजल बाटा।

0: श्रोताहरू समक्ष सुमधुर गजल राखे पश्चात अब हामी हाम्रो कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र अघि नै मैले भने कि आज हामी नानीहरूको पोषण विषयमा कुरा गर्छौँ भनेर र विशेष गरी अब बढ्दो नानीहरूमा पोषणको आवश्यकता के कस्तो पर्छ भन्ने विषयलाई आज हामीले लिएर आएका छौँ र यस विषयमा बताउनका निम्ति हामीले हाम्रो स्टुडियोमा सरोजनी देवानज्यूलाई निम्ति आएका छौँ र सरोजनीज्यू हाम्रो समक्ष हुनुहुन्छ, यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: नमस्कार।
0: र अब तपाईँले नै बताइदिनु पर्यो कि अब बढ्दो नानीहरूमा पोषणको आवश्यकता चाहिँ के कस्तो पर्छ त?
1: हवस् हुन्छ। बढ्दो नानीहरूमा पोषणको आवश्यकता, बाल बालिकाको जीवनमा शैशव, बाल्यकाल अनि किशोर अवस्था अत्यन्त महत्वपूर्ण विकासका चरणहरू हुन्। यस समयमा शरीरका आकार मात्र बढ्दैन तर मस्तिष्क, हड्डी, मांसपेशी, रगत, रोग प्रतिरोधक क्षमतासँगै मानसिक अनि भावनात्मक विकास पनि तीव्र रूपमा भएर जाने गर्दछ
0: है।
1: यसैले नै बढ्दो उमेरमा नानीहरूलाई अधिक वा पर्याप्त मात्रामा ऊर्जा, प्रोटिन, भिटामिन, खनिज, बोसो, फाइबर अनि पानीको आवश्यकता पर्ने गर्दछ। तर अब हामीले यी सबै कुराहरूको जानकारी लिनुको साथसाथै प्रथममा हामीले जान्नुपर्ने कुरो चाहिँ के हो भने पोषण भनेको चाहिँ के हो है?
0: हो नि, पोषण भनेको चाहिँ के हो, पोषण केलाई भनिन्छ
1: है, त्यसको चाहिँ अब विषयमा हामीले
0: जानकारी
1: सठिक जानकारी लिनु पर्यो है। र यो बुझ्नु चाहिँ अब एकदमै आवश्यक छ है। र पोषण शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू युक्त खाना सही मात्रामा ग्रहण गर्ने, पचाउने, शरीरको वृद्धि तथा विकासको निम्ति दैनिक कार्यमा प्रयोग हुने एक प्रक्रिया हो है। र दैनिक हामीले खाने खानामा शरीरका लागि केवल पेट भर्ने माध्यम मात्र हुनुहुँदैन
0: है।
1: र यसबाट पाएका पोषक तत्त्वहरूद्वारा शारीरिक विकासका निम्ति आफ्ना कार्यहरू हुने गर्दछ। यसैले हाम्रा दैनिक आहार परिपूरक, पौष्टिक अनि सन्तुलित हुनु पर्दछ है। र विशेष अब यसमा नानीहरूको कुरा आउँदछ है। र आज अब हामीले नानीहरूकै पोषण लिएर चर्चा गरिरहेका छौँ है। र उदाहरणको निम्ति हामीले यी खानेकुरा लिन सक्दछौँ, जस्तै अब भात, रोटी, मकै वा अन्नहरूले हामीलाई शरीरलाई ऊर्जा दिने काम गर्दछ है। त्यस्तै प्रकारले दाल, अन्डा, दुध, मासु, माछा आदिले शरीरको वृद्धि अनि मर्मतमा सहयोग गर्ने गर्दछ होइन। त्यस्तै प्रकारले फलफुल भयो, हरियो सागसब्जीहरूले भरपूर मात्रामा हामीलाई भिटामिन, खनिज अनि फाइबर दिने गर्दछन्। पानीले शरीरका सबै जैविक प्रक्रियालाई सहयोग गर्दछ। त्यसैले नित्य एकै प्रकारका खाना नानीहरूलाई हामीले दिन हुँदैन होइन। र अब विभिन्न प्रकारका खाद्य समूह, अब जति पनि अहिले तपाईँहरूलाई मैले नामहरू भने होइन, यी विभिन्न प्रकारका खाद्य समूहहरू मिलाएर दिने गरे पनि चाहिँ उनीहरूले परिपूर्ण रूपमा चाहिँ त्यस खानाबाट पौष्टिकता पाउने गर्दछन् है। र यही खानेकुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ, आवश्यक पनि छ।
0: अब सन्तुलित आहार चाहिँ नानीहरूलाई दिनु आवश्यक छ नि होइन।
1: हजुर।
0: र अब यो बढ्दो नानीहरूलाई चाहिँ पोषण किन बढी आवश्यक पर्दछ त?
1: अब बढ्दो नानीहरूका शरीर वयस्क मानिसहरूका शरीर जस्तै पूर्ण रूपमा विकसित भइसकेका हुँदैन, थाहा भएकै कुरा हो। र यस उमेरमा शरीरको निर्माणको प्रक्रिया निरन्तर चलिरहेको हुन्छ है। र शारीरिक वृद्धिका निम्ति पर्याप्त पोषणद्वारा नानीहरूका उचाइ बढ्छ, ओजन बढ्छ, अनुमानिक रूपमा अब यसलाई बढ, जस्तै अब ओजन कुन उमेरका नानीको कति ओजन हुनु पर्यो, कति उचाइ हुनु पर्यो होइन, त्यस्तै प्रकारले मांसपेशीहरूका विकास हुन जान्छ, हड्डी बलियो बनाउनु पर्यो, दाँतको विकास हुनु पर्यो, शरीरका सम्पूर्ण अङ्गहरूको नै विकास हुनु पर्यो है। त्यसको लागि चाहिँ अब पर्याप्त रूपमा नै पोषणको आवश्यकता पर्छ होइन। पर्याप्त पोषणले बाल्यकालदेखि नै मस्तिष्कको विकास अत्यन्त तीव्र हुने गर्दछ। यसले गर्दा स्मरण शक्ति, ध्यान केन्द्रित गर्ने क्षमता, सिक्ने क्षमता, सोच्ने अनि निर्णय गर्ने क्षमता जस्ता मुख्य कुराहरूमा सहयोग गर्ने गर्दछन् है। त्यसको साथसाथै नानीहरूमा पोषण राम्रो भए रोग प्रतिरक्षात्मक जुन चाहिँ प्रणाली हुन्छ त्यो बलियो भएर जान्छ र नानीहरूलाई रोगसँग लड्ने क्षमता पनि बढेर जान्छ है। र पोषणको कमीद्वारा नै शिशु अवस्थादेखि नै रोग संक्रमणको जुन चाहिँ जोखिम हुन्छ त्यसबाट चाहिँ नानीहरू बाँच्न सक्छन् है, जोगिन सक्छन् है।
0: अब यस्तो नि तपाईँको कुरा काटे जस्तो कि अब हाम्रो अब कतिजना नानीहरूले नि भात, कतिजनाले भात मन पराउँदैनन्, कतिजनाले रोटी मात्रै खान्छन्, रोटी मन पराउँछन् है। तर अब खानेकुरो चाहिँ अब जुनै पनि है पौष्टिक खानेकुरो चाहिँ खायो भने अब त्यसमा अब रोटी मात्रै खायो भने पनि रोटी अरू सब्जी दालहरू होइन मिसाएर दिनु पर्यो, अन्डा मासुहरू मिसाएर दिनु पर्यो होइन, मिश्रित सबै कुरो दियो भने चाहिँ है राम्रो हुन्छ।

0: अनि त्यसको साथसाथै अब फलफुल पनि खानु पर्यो, दुधहरू पनि खानु पर्यो होइन, नानीहरूले
1: सबै कुराको सम्मिश्रण चाहिँ हुनु पर्यो
0: हो नि अब नानीहरूको, किनभने अब सबै कुरोको नै अब वृद्धि हुनु जरुरी छ नानीहरूको होइन, अब
1: यही उमेरमा नै वृद्धि पनि
0: वृद्धि पनि भएर जान्छ, सबै कुरोकै हेर्नु पर्यो नानीहरूलाई है, मानसिकदेखि लिएर शारीरिक सबै नै याद गर्नुपर्छ। हजुर अरू के छ भन्दै जानुहोस् त।
1: अनि बढ्दो उमेरमा नानीहरूले पढ्ने, खेल्ने, दौडने, हिँड्ने, सिक्ने जस्ता विभिन्न गतिविधिहरूमा संलग्न हुने गर्दछन्। स्कुल पढ्नु थालेपछि उनीहरूलाई यो जुन चाहिँ मैले कुराहरू भने यसको अधिक मात्रामा हुने गर्दछ उनीहरूलाई है, यसका निम्ति उनीहरूलाई पनि पर्याप्त मात्रामा पोषणको खाँचो पर्दछ जसद्वारा उनीहरूले यी गतिविधिका निम्ति ऊर्जा प्राप्त गर्न सकौँ। मेन चाहिँ अब शरीरलाई शक्ति चाहिनुको निम्ति नै त पोषणको आवश्यकता पर्छ
0: होइन।
1: हजुर अन्त त्यसको साथसाथै शरीरमा प्रमुख रूपमा ऊर्जाको स्रोत हामीले कार्बोहाइड्रेटद्वारा पाउँछौँ, जो अब भात, रोटी, सबै प्रकारको अन्नहरू जस्तै कोदो भयो, पापड भयो, जौ भयो है, आलु, यसमा चाहिँ हामीले ऊर्जाको निम्ति कार्बोहाइड्रेट प्राप्त गर्न सक्छन्। त्यसरी तर अब कार्बोहाइड्रेट प्राप्त गर्ने रहेछ भन्नेमै नै अब हामीले अत्याधिक चिनी दिनु भएन है, मिठाई खुवाउनु भएन, सब ड्रिङ्कहरूका माध्यमबाट चाहिँ कार्बोहाइड्रेट लिने कोसिस चाहिँ गर्नु हुँदैन, यो चाहिँ फेरि स्वास्थ्यको निम्ति हानिकारक हो है। त्यस्तै प्रकारले अब साबुत अन्न, प्राकृतिक खाद्य पदार्थहरू मात्र उचित रूपमा लिनु चाहिँ नानीहरूको शारीरिक विकासको निम्ति चाहिँ एकदमै राम्रो कुरा हो है। यस्तै प्रकारले प्रोटिनको निम्ति अब हामीले दाल, राजमा, चाना, मटर, सोयाबिन, बदम, अन्डा, दुध, घिउ, दुध, पनिर, माछा, मासु आदिमा हामीले प्रोटिन प्राप्त गर्न सक्छौँ है। शरीरमा चाहिने आवश्यक बोसो पनि चाहियो नानीहरूको बढ्दो उमेरको लागि, त्यो फेरि अब बदाम भयो, ओखर भयो, तिलहरू भयो, विभिन्न प्रकारका वनस्पतिका तेलहरू भयो, दुध अनि दुधबाट बनिएका सामग्रीहरूमा नानीले बोसो प्राप्त गर्न सक्छन् है। भिटामिनका स्रोतहरू जस्तै गाजर भयो, फर्सी भयो, हरियो सागसब्जीहरू भयो, रङ बिरङ्गी फलहरू भयो, दुध, अन्डा आदिमा नानीहरूले त्यसबाट चाहिँ भिटामिनका स्रोतहरू प्राप्त गर्न सक्छन्। यसको साथसाथै पानी चाहिँ पोषणको निम्ति एकदमै महत्त्वपूर्ण हिस्सा हो है, रहेछ अब मलाई पनि अब अहिले थाहा हुँदैछ, किनभने पानीले शरीरको त्रापकर्मलाई नियन्त्रण गर्ने गर्छ, पाचनमा पनि सहयोग गर्ने गर्छ, रक्त सञ्चारमा पनि सहयोग गर्ने गर्दछ, त्यस प्रकारले शरीरलाई नचाहिने फोहोर पदार्थलाई पनि बाहिर निकाल्ने गर्दछ पानीद्वारा नै है, र शरीरका कोशिकाहरूलाई चाहिने आवश्यक तरल पदार्थ पनि पानीले नै प्रदान गर्ने गर्दोरहेछ है।
0: पानी चाहिँ पिउने
1: एकदमै जरुरत, अब एउटा निरोगी मानिसले दिनमा कमसे कम 3 लिटर पानी चाहिँ पिउनै पर्छ भन्छ, त पानीका चाहिँ यी समस्त कार्य प्रणालीहरू हाम्रो शरीरमा रहेछ है, कारणले गर्दा नै हामीले पानी पिउनु चाहिँ अति नै आवश्यक रहेछ,
0: विशेष गरी चाहिँ अब हाम्रो पाचन प्रक्रियालाई है सुचारू रूपमा राख्नुको निम्ति पनि हामीले पानी चाहिँ बेसी मात्रामा पिउनु पर्यो है। फेरि अब कतिजनाले भन्छ नि अब हाम्रो शरीरको जुन चाहिँ त्वचा हुन्छ नि, छाला भन्छ नि है, त्यसलाई अब राम्रो बनाएर राख्नुमा पनि सहयोग पुर्याउँछ भन्छ है, र पानीको चाहिँ अब धेरै महत्त्वपूर्ण गुणहरू छ होइन, त्यसले गर्दा हामीले
1: नानीहरूलाई पानी पनि बेसी मात्रामा शारीरिक गतिविधि धेरै गर्ने नानीहरूलाई झन् एकदमै बेसी रूपमा चाहिँ तरल पदार्थको आवश्यकता हुन्छ, जसलाई चाहिँ पानीले नै पूर्ण गर्ने गर्दछ। सफ्ट ड्रिङ्क्सहरू दिनुभन्दा चाहिँ बरु एउटा साधारण पानी स्वच्छ पानी दिनु नै अति नै राम्रो रहेछ है।
0: र तपाईँले अहिले हामीलाई है धेरै राम्रो राम्रो कुराहरू बताउनु भयो है, र अब अर्को कुरा नि अब के भने नानीहरूमा यो पोषणको कमी हुँदा चाहिँ के हुन्छ होला त।
1: अब पोषणको कमीलाई सामान्य रूपमा हामीले कुपोषण पनि भन्ने गर्दछौँ है, पोषण नहुनै नै कुपोषण हुनु है। कुपोषण भनेको नानीहरू शारीरिक रूपले दुप्लो मात्र हुनु होइन, तर कुपोषण भन्नाले उमेर अनुसार वृद्धि नहुनु, शरीर साह्रै थाक्नु, बारम्बार बिमारी परिरहनु, ओजन कम्ती हुँदै जानु, पढाइमा मन नलाग्नु, कपाल अनि छालाको रङ अब फुस्रो भएर जान्छ देख्नु भएको छ है, परिवर्तन हुन्छ, अनि उनीहरूको शरीरको जुन चाहिँ आकृति हुन्छ त्यसमा पनि परिवर्तन हुँदै जान्छ, यो पनि एउटा एकदमै जोखिमपूर्ण अवस्था हो। शरीरमा पौष्टिकताको कमी भयो भने त्यही कुपोषण भएर जान्छ है। यस्तो बेलामा चाहिँ अब हामीले नानीहरूको यस्तो खालके
0: अवस्था देखेपछि
1: चाहिँ उनीहरूलाई चाहिँ तुरन्त हामीले डाक्टरकोमा लगेर या स्वास्थ्य केन्द्रमा लगेर चाहिँ जचाउनु पर्छ, अनि चिकित्सकहरूको नै परामर्श लिनु पर्यो। यसको अब यो पोषणको कमी हुँदा चाहिँ के हुन्छ, यसको फेरि एउटा छुट्टै एउटा
0: तालिका
1: छ, त्यसको चाहिँ अब आज समय कम्ती भएर हजुर यसको चाहिँ कुनै दिन हामी
0: विवरण गर्न सकिँदैन नि, ठिकै हो नि तपाईँले अब ठिकै भन्नुभयो, किनभने अब हाम्रो यो अब अलिकतिको है समयमा सबै कुरो वृत्तान्त बताउनु पनि सकिँदैन होइन र आज चाहिँ हामीले है पोषण चाहिँ किन चाहिँ लिनु आवश्यक छ भन्ने विषयमा चाहिँ विशेष त्यसमै फोकस गरौँ न होइन त्यसमै
1: हजुर र नानीहरूलाई कुपोषणबाट बचाउन चाहिँ अब पोषणयुक्त खाद्य पदार्थ दिनु भनेको अब महँगो खानेकुरा किनेर दिनु होइन ए अब नानीलाई

0: कुराको माध्यमबाट नै हामी पाउँछौँ है। र परिवार, विद्यालय, स्वास्थ्य संस्था अनि समाज सबै मिलेर नै बाल बालिकाका पोषणमा ध्यान दिए भने हामीले कुपोषण, रक्त अल्पता, कमजोर वृद्धि तथा अधिक तौल पनि एउटा कुपोषणमै जान्छ नि, किनभने अब शरीरलाई चाहिएको भन्दा बेसी तौल पनि त हुनु भएन, त्यसले पनि रोग नै निम्त्याउँछ होइन, जस्ता समस्याहरूलाई पनि हामीले धेरै हदसम्म रोक्न सक्छौँ। र अब तपाईँहरूलाई जानकारी भएकै कुरा हो, आज सितम्बर 1 तारिकदेखि चाहिँ सितम्बर 7 तारिकसम्म प्रत्येक वर्ष नै राष्ट्रिय स्तरमा एउटा राष्ट्रिय पोषण सप्ताह चलिरहेका हुन्छन् होइन। र यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य चाहिँ के हो भने सन्तुलित तथा पौष्टिक आहारको महत्व बारे जनचेतना फैलाउनु, बाल बालिकाका वृद्धि र विकासका लागि आवश्यक पोषणको बारेमा जानकारी दिनु, कुपोषण, अल्प पोषण तथा सूक्ष्म पोषक तत्वको कमी न्यूनीकरण गर्नु पर्यो है, स्थायी अनि स्थानीय रूपमा उपलब्ध पौष्टिक तथा खाद्य पदार्थको प्रयोगलाई नै प्रोत्साहन गर्नुपर्छ भनेको, जे हामीलाई उपलब्ध छ त्यही नै खुवाउनु पर्यो है। र अब उपलब्ध भएकोमा अब त्यही कुरा उपलब्ध भएकै चिजहरूमा हामीले विभिन्न रूपमा कार्बोहाइड्रेट, प्रोटिन, शरीरलाई चाहिने जुन चाहिँ पनि पोषक तत्त्वहरू ती पाउन सक्छौँ नि त होइन। त्यस्तै प्रकारले स्वच्छ खाने पानी, सरसफाइ, स्वास्थ्य, खानपिनको पनि विकास गर्ने यी कुराहरूलाई मध्य नजर राखेर नै 1 सितम्बरदेखि 7 सितम्बरसम्म चाहिँ राष्ट्रिय पोषण सप्ताह मनाउँछ। यसलाई चाहिँ विशेष गरेर कसले मनाउँछ भने तपाईँलाई थाहा भएकै कुरा हो है, ग्रामीण स्तरमा जुन चाहिँ आँगनवाडी केन्द्रहरू रहेका छन् है, ती केन्द्रहरूमा चाहिँ अब नानीहरूको पोषणलाई लिएर नै ती केन्द्रहरू खोलिएका हुन् र लगातार यी कार्यक्रमहरू चाहिँ हामीले आँगनवाडी केन्द्रहरूतिर चाहिँ पाउन सक्छौँ।
1: विशेष गरी चाहिँ अब आँगनवाडी कर्मीहरूले चाहिँ यो कार्यक्रमहरूलाई चाहिँ
0: विशेष महत्त्व दिन्छन् र उनीहरूले 1 सितम्बरदेखिको 7 सितम्बरसम्म चाहिँ ग्रामीण स्तरकामा है, अब हामीले नित्य खानेकुरा हाम्रो गाउँ बस्तीमा त त्यही हो है, एउटा सिजनमा जुन खानेकुरा पाइन्छ त्यही मात्रै दिन्छौँ। अब यो आँगनवाडी केन्द्रको मुख्य उद्देश्य नै नानीहरूलाई कुपोषणबाट बचाउनुका निम्ति अतिरिक्त आहार प्रदान गर्दछ उनीहरूले है, त्यही विषयमा चाहिँ उहाँहरूले जनचेतना यी कार्यक्रमहरूबाट फैलाउने गर्छन्।
1: ठिकै हो नि, सरकारले पनि अब आँगनवाडी केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य नै त्यही हो त होइन, ग्रामीण क्षेत्रमा जति पनि कुपोषित नानीहरू छ उनीहरूलाई चाहिँ यो कुपोषणबाट चाहिँ मुक्त गराउनुको निम्ति चाहिँ हो नि त होइन। हजुर, एकदमै राम्रो कुरो भन्नुभयो नि तपाईँले। र श्रोताहरू, आज हाम्रो समक्ष सरोजनी देवानज्यू आउनु भएर यो बढ्दो नानीहरूमा पोषणको आवश्यकता चाहिँ के कतिको पर्छ र हामीले कुन कुन कुराहरू चाहिँ नानीहरूलाई खुवाउनु पर्ने रहेछ र कस्तो खुवाउँदाखेरि चाहिँ अब पोषणयुक्त खानेकुरो पाइन्छ भन्ने विषयमा यहाँले एकदमै राम्रोसँग जानकारी गराउनु भयो। श्रोताहरू, समय धेरै नै भइगयो र यहाँलाई अहिलेलाई भने हामी बिदा दिइरहेछौँ। हवस्,
0: नमस्ते। हवस्, नमस्ते।
1: र श्रोताहरू, अब सरोजनीज्यू त गइहाल्नु भयो, अब हामी चाहिँ हजुरहरूलाई के छन् फेरि पनि एउटा गीत सुनाइ मनोरञ्जन गराइरहेछौँ।

श्रोताहरू हजुरहरू समक्ष यसरी मनोरञ्जन गराए पश्चात अब हामी फेरि हजुरहरू समक्ष नारीहरूमा विशेष मासिक धर्ममा हामीले के कस्तो प्रकारले साफ सफाई राख्न पर्ने अथवा साफ सफाई बस्न पर्ने भन्ने विषयमा केही कुरो अवगत गराइरहेछौ र श्रोताहरू यो अब हामी मासिक धर्म भन्छौ र सम्पूर्ण नारीहरूमा मासिक धर्म हुनु चाहिँ एउटा भगवानले दिएको वरदान स्वरूप मान्छौ र यस विषयमा हामीले विशेष गरी ध्यान दिन पर्ने चाहिँ कुरो के आउँछ भने हामीले यस विषयमा साफ सफाईमा चाहिँ हामीले खुबै ध्यान दिनुपर्छ किनभने यो एउटा इन्फेक्सनहरू हुने हामीलाई डर हुन्छ र यसैले गर्दा हामीले धेरै सावधानी बरत्नु पर्छ यस विषयमा र मासिक धर्म हुँदा हामी प्रत्येक नारीहरूलाई विभिन्न प्रकारको कठिनाइहरू पनि हुने गर्छ र यस्ता कठिनाइहरूमा विशेष गरी हामी नारीहरूमा चाहिँ अब ढाडहरू दुख्ने स्तन दुख्ने र यस्ता विभिन्न प्रकारका लक्षणहरू देखा पर्छन् र यस्तो हुँदा हामी त्यति अब डराउन पर्ने कुरो चाहिँ केही पनि हुँदैन र अब कतिजनाको धेरै यो मासिक धर्म हुँदाखेरि धेरै रक्तस्राव भने हुन्छ र यस्तो रक्तस्राव हुँदा चाहिँ अब हामीले डक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ किनभने यसरी धेरै रक्तस्राव भयो भने कतिजनालाई अब धेरै नराम्रो असरहरू पनि हुनसक्छ र अब यस्तो विषयमा चाहिँ हामीले धेरै सावधानी चाहिँ बरत्नुपर्छ विशेष गरी अब हामी नारीहरूले चाहिँ के भने यो अब कतिजनाले अब यो मासिक धर्म हुँदाखेरि कति अब यो बजारमा पाइने प्याडहरू हुन्छ है र कतिजनाले अब राम्रो प्रकारले लुगाहरू पनि लाउने गर्छन् र यस्तो विषयमा चाहिँ हामीले खुबै ध्यान दिनुपर्छ र हामीले जब हामीले यो प्याडहरू प्रयोग गर्छौँ र प्याड प्रयोग गर्दाखेरि चाहिँ हामीले धेरै लामो समयसम्म चाहिँ लगाउनु हुँदैन किनभने त्यहीँबाट हामीलाई इन्फेक्सनहरू हुने डर हुन्छ र हाम्रो गुप्ताङ्गमा घाउहरू पनि हुने हुन्छ यसैले गर्दा हामीले जुन चाहिँ अब यो हाम्रो पिरियड भएको हुन्छ र मासिक धर्म भएको हुन्छ यस बेला चाहिँ हामीले हाम्रो गुप्ताङ्गहरू चाहिँ एकदमै सफा राख्नुपर्छ र हामीले घरिघरि हामीले हल्का मन तातो पानीले धोयो भने चाहिँ राम्रो हुन्छ र अर्को कुरो के भने अब जो अघि मैले ढाडहरू दुख्छ यो स्तनहरू दुख्छ भने र यति बेला चाहिँ हामीले कुनै प्रकारको दबाईहरू चाहिँ झट्ट लिनु हुँदैन किनभने अब यो त एउटा नारीहरूमा हुने यो प्राकृतिक देन नै भनौँ है र यो भगवान्ले दिएको वरदान हो नारीहरूलाई र विशेष गरी जति बेला रक्तस्राव बेसी हुन्छ अथवा यो ढाडहरू दुख्छ र स्तनहरू दुख्छ त्यति बेला चाहिँ हामीले झट्ट दबाईहरू नखाएर चाहिँ हामीले डक्टरसँग सम्पर्क गरेर चाहिँ के कस्तो प्रकारको हामीले दबाईहरू लिनुपर्ने अथवा के कस्तो प्रकारको हामीले यसलाई केयर गर्नुपर्ने अथवा हामीले याद गर्नुपर्ने त्यो कुरोहरू चाहिँ डक्टरहरूसँग चाहिँ अथवा स्वास्थ्य कर्मी अथवा नर्सहरूसँग हामीले सम्पर्क गर्यो भने यो एकदमै भइहाल्छ किनभने अब कतिजनालाई त एकदमै यो अब पिरियड कतिजनाको लामो हुन्छ कतिजनाको 3 दिनदेखि लिएर 4 दिन 5 दिन 6 दिनसम्म हुन्छ र यस्तो हुँदाखेरि चाहिँ अब यो ढाडहरू दुख्ने चाहिँ विशेष गरी हामीले जान्नुमा आएको चाहिँ के छ भने 2-3 दिनदेखि 3 दिनसम्म चाहिँ यो ढाडहरू दुख्ने भुँडीहरू दुख्ने व्यथा चाहिँ अब भइ नै रहेको हुन्छ र त्यस पश्चात चाहिँ हामीले हल्का प्रकारले जाती हुँदै जान्छ र यसमा डराउनु पर्ने कुनै कारण छैन र अघि पनि मैले भने र कतिजनाको रक्तस्राव बेसी हुने हुन्छ र यो रक्तस्राव बेसी हुँदाखेरि चाहिँ हामीले डक्टरसँगै सम्पर्क गर्नुपर्छ किनभने कतिजनाको यो पाटे घरमा चाहिँ घाउहरू पनि हुने गर्छ र कतिजनाको ट्युमरहरू हुने गर्छ र यस्तो हुँदाखेरि पनि अब जस्तो के अब ट्युमर भयो होइन अनि घाउ हुँदा पनि यस्तो रक्तस्रावहरू बेसी बहने हुन्छ र यस्तो हुँदाखेरि चाहिँ हामीले झट्ट भन्दा झट्ट डक्टरसँग सम्पर्क गर्नु पर्यो अनि हामीले यो चाहिँ कस्तो प्रकारले जान्न सकिन्छ भन्दा हामीले स्क्यानिङहरू गर्नुपर्छ है स्क्यानिङ गरेर चाहिँ हामीले थाहा पाउन सक्छौँ कि हाम्रो जुन चाहिँ हाम्रो पाटे घरमा चाहिँ जुन चाहिँ अब ट्युमर छ अथवा घाउ भएको छ भने चाहिँ हामीले स्क्यानिङ गरेर मात्र थाहा पाउन सक्छौँ र हामीले यस्तो समयमा चाहिँ झट्टभन्दा झट्ट डक्टर कहाँ चाहिँ सम्पर्क गरिहाल्नुपर्छ अनि एउटा कुरो हामीले के याद गर्नुपर्छ भने जति बेला हाम्रो ढाडहरू दुख्छ त्यति बेला हामीले मन तातो अथवा अलिकति हामीले सहन सक्ने तातो पानी चाहिँ अब हट ब्यागमा हालेर चाहिँ हामीले ढाडहरू सेक्न सक्छौँ तर ब्रेस्टलाई चाहिँ हामीले कहिले पनि तातो लगाएर सेक्नु चाहिँ हुँदैन किनभने यो चाहिँ अब एउटा नेचरल कुरो हो र प्राकृतिक कुरो हो र यो हुन्छै हुन्छ प्रत्येकमा नै यो दुखाइ हुन्छ र त्यस्तो अब भारी मात्रामा दुखाइ पनि हुँदैन साह्रो मात्रामा पनि हुन्छ र हल्का मात्रामा दुखाइ हुन्छ त्यसलाई हामीले केही अप्ठ्यारो अथवा केही गाह्रो लिन चाहिँ पर्दैन र हामीले अब जति पनि हाम्रो शरीरमा जति पनि दुखाइ पिराइ हुन्छ र यो त एउटा हामीलाई एउटा भगवान्ले दिएको वरदान मान्छौँ हामीले है यसलाई हामीले हल्कै लिन्छौँ जति पनि हामी नारीहरू छौँ जति हल्का रूपमा नै लिन्छौँ किनभने यो हाम्रो हामीलाई प्रकृतिले दिएको देन हो यसलाई हामीले

स्वीकार्छौ र कतिवटा समाजमा चाहिँ अब कतिवटा यस्तो पनि छ कि यो जति बेला हाम्रो पिरियड हुन्छ अथवा जति बेला मासिक धर्म हुन्छ त्यस समय चाहिँ कतिजनाले चुलामा नपस्नु पूजा नगर्नु भन्ने एउटा धारणा राख्छन्। त्यो चाहिँ एउटा कस्तो भन्ने अब मलाई लाग्छ कि यो चाहिँ एउटा काल्पनिक कुरो हो, किनभने जति बेला मासिक धर्म भएको समयमा चाहिँ अब खाना पकाउँदा चाहिँ उसले छुएको खानु हुँदैन भन्ने एउटा भनाइ छ, त्यो चाहिँ अब एउटा मिथ्या कुरो हो। त्यसलाई चाहिँ हामीले त्यस्तो कुरोहरू चाहिँ हामीले लिनु हुँदैन, किनभने अहिलेको यो वैज्ञानिक युगमा अहिले यो कम्प्युटर युगमा 21 औं शताब्दीमा पनि हामी त्यस्ता कुरोमा चाहिँ अब ध्यान दियो भने चाहिँ अब हाम्रो समाज भनौँ अब हामी नारीहरू चाहिँ हामी कहिले पनि माथि जान सक्दैनौँ र हामी उन्नतिको तर्फ जान सक्दैनौँ। त्यसैले म भन्छु कि यस्तो यो विषयलाई चाहिँ हामीले कुनै पनि गम्भीर विषय नलिएर चाहिँ यसलाई हल्का हामीले लिन सक्छौँ र विशेष गरी चाहिँ अब हामी साफसफाइमाथि आज कुरा गरिरहेछौँ कि हाम्रो आजको विषय नै साफसफाइ छ र म जति पनि हाम्रा मसिना नानीहरू छन् है जो अब भर्खरै मात्र मासिक धर्म हुन लागेको नानीहरू हुन्छ है र उनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने उहाँहरूले चाहिँ अब एकदमै साफ सफाइमा चाहिँ ध्यान दिनुपर्छ र हामीले जति सक्दो हाम्रो गुप्ताङ्गहरू चाहिँ हामीले सफा राख्नुपर्छ, किनभने यो सरसफाइ राख्नु नै अब हाम्रो मुख्य काम हो, किनभने यसबाट नै विभिन्न प्रकारको इन्फेक्सनहरू हुने हुन्छ अघि नै मैले भनिहाले र जति सक्दो चाहिँ हामीले सेनिटरी न्यापकिनहरू लाउने गर्छन् कतिजनाले है र यसलाई चाहिँ अब हामीले घरिघरि फेरिरहनु पर्छ र यसलाई लामो समयसम्म लाउनु हुँदैन। कतिजनाले अब यो सेनिटरी न्यापकिन नलगाएर कतिजनाले लुगाहरू लाउनेले पनि एकदमै सफासँगले धोई पखाली अब जस्तो अब लगायो होइन त्यसलाई लगाएपछि त्यसलाई अब फेर्छ, फेरेपछि त्यसलाई राम्रोसँगले धोएर घाममा सुकाएर एकदम राम्रोसँगले पट्याएर राखेर फेरि यो लगाउनु, त्यस्तो प्रकारले हामीले प्रयोग गर्यो भने चाहिँ हामीलाई कुनै प्रकारको नराम्रो यो इन्फेक्सनहरू हुँदैन, कुनै प्रकारको नराम्रो बिमारहरू पनि लाग्दैन। यो याद गर्नुपर्छ कि नारीहरूले कि यो हाम्रो जुन चाहिँ मासिक धर्म हुन्छ मासिक धर्मलाई चाहिँ हामीले खुबै ध्यान दिनुपर्छ, किनभने यो मासिक धर्मबाट विभिन्न प्रकारको रोगहरू लाग्न सक्छ र अघि नै मैले भनिहालेँ कि अब यसबाट अब जुन चाहिँ अब पाटे घरमा ट्युमरहरू हुन्छ घाउहरू हुन्छ र यसबाट चाहिँ हामीलाई क्यान्सरसम्म हुन सक्छ र त्यसले गर्दा हामीले पहिल्यैबाट सावधानी चाहिँ लिनु जरुरी हुँदछ र हामीले यस्तो कुरोहरूलाई चाहिँ हामीले सानो कुरो नलिएर हामीले राम्रोसँगले सरसफाइमा चाहिँ एकदमै ध्यान दिन चाहिँ जरुरी हुँदछ। श्रोताहरू अहिले हामीले हजुरहरू समक्ष यो मासिक धर्म हुँदा हामीले के कस्तो प्रकारले साफसफाइ गर्नुपर्ने यस सम्बन्धमा धेर थोर कुराहरू बताइहाल्यौँ र श्रोताहरू हजुरहरूलाई यस विषयमा जानकारी गराउँदा गराउँदै अब भने बिदाईको समय भइसकेको हुनाले आगामी सप्ताहसम्मलाई हामीलाई बिदा दिनुहोस्। हवस् त नमस्ते।

शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनुभएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोतागण, आज हामी माझमा उपस्थित हुनुहुन्छ कृष्णमाया उच्चतर माध्यमिक विद्यालयका एक होनहार विद्यार्थी, उहाँको नाम हो पूजा रसाइली। र सर्वप्रथम पूजा बहिनी

0: हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ बहिनी र पूजा बहिनी. अनि तपाईँ कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ त?
1: 11 आर्ट्समा छु अहिले म.
0: 11 श्रेणीका तपाईँ एक विद्यार्थी हुनुहुन्छ.
1: हजुर.
0: कला विभाग लिएर पढिरहनु भएको छ.
1: हजुर.
0: तपाईँलाई मनपर्ने विषय अथवा सब्जेक्ट भन्नुपर्दा कुन होला?
1: जियोग्राफी चाहिँ मलाई धेरै मनपर्छ.
0: जियोग्राफी अर्थात् भूगोललाई तपाईँले बढी रुचाउनु हुँदो रहेछ. अनि शिक्षाको कुरा त हामी गर्दैछौँ बहिनी, होइन? शिक्षा बाहेक अरू कुन क्षेत्रमा तपाईँको बढी रुचि छ त?
1: गायनमा, डान्समा.
0: धेरै नै राम्रो बहिनी. सङ्गीत क्षेत्रप्रति तपाईँको झुकाव एकदम नै राम्रो. र बहिनीले सङ्गीत त भन्नुभयो, कस्ता किसिमका सङ्गीतलाई बढी रुचाउनुहुन्छ त?
1: लोकगीत भयो होइन, अनि मेलोडी सङहरू.
0: हजुर हजुर.
1: त्यस्तैमा चाहिँ अलिक रुचाउँछु.
0: लोकगीत धेरै नै राम्रो बहिनी. लोकगीत भन्न साथै हाम्रो नेपाली समाजको परिचय दिने सङ्गीत नै लोकगीत हो. लोकगीतलाई माया गर्नुपर्छ, आफ्नो हृदय मानेर राख्नुपर्छ. लोकगीतले गर्दाखेरि हाम्रो संस्कृतिमा एउटा उज्यालोपन लिएर आएको छ. र आजको हाम्रो यो भेटमा तपाईँले हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई कुन चाहिँ गीत सुनाएर मनोरञ्जन गराउन चाहनुहुन्छ त?
1: फुलको आँखामा भन्ने.
0: त्यसो भए सुनाउन त बहिनी.

0: वाह बहिनी, तपाईको त आवाज पनि धेरै नै राम्रो रहेछ र हामी निसंकोच भन्न सक्छौँ बहिनी तपाईँ प्रतिभाशाली आजका विद्यार्थी हुनुहुन्छ भनेर। र तपाईँले यो सङ्गीतको के तालिम लिनुभएको त?
1: सिकेको छैन मैले।
0: सिक्नु भएको छैन? तपाईँको आफ्नो नै यो घरमा नै प्रयास गर्नुभएको? तर धेरै नै राम्रो तपाईँको आवाज। र यसको निम्ति तपाईँले के रियाज पनि गर्नुहुन्छ त?
1: रियाज हजुर गर्छु, बेला बेलामा कम्ती रियाज गर्छु है, त्यस्तो त टाइमै पाउँदैन, गर्छु रियाज।
0: र तपाईँको यति मिठो आवाज, तपाईँले आवाज को जुन चाहिँ तपाईँले रियाज घरमा गर्नुहुँदो रहेछ, कुन समयमा तपाईँले रियाज गर्नुहुन्छ त? पढाइको पछि गर्नुहुन्छ कि अथवा पढाइलाई अगाडि नराखेर पछाडि राख्नुहुन्छ, सङ्गीतलाई अगाडि राख्नुहुन्छ त?
1: होइन, पढाइ पहिला होइन, त्यसको बादमा चाहिँ सिक्छु।
0: र भविष्यमा गएर के लक्ष्य सोच्नु भएको छ? तपाईँ के एक असल गायिका बन्ने सोच राख्नु भएको छ कि न अरू नै केही बन्ने सोच?
1: गायिका नै बनिने सोच राखेको छु।
0: असल गायिका बन्ने तपाईँ एक सोच राख्नुभएको छ, नेपाली गायिका होला सायद
1: नि?
0: र बहिनी भगवान्ले अवश्य नै त्यो पूर्ण गरिदिनुहुन्छ होला भन्ने आशा राख्दछौँ। र तपाईँले अलि गीत गाउँदाखेरि तपाईँलाई साथ दिनुभयो साह्रो मिठोसँगले बाँसुरीको धुनमा। र भाइको शुभ नाम के होला?
2: मेरो नाम राजा काफ्ले हो।
0: राजा भाइमा पनि लुकेको रहेछ त्यो कला जो आज अहिले पूजा बहिनीलाई तपाईँले साथ दिनुभयो सङ्गीतमा, यति राम्रो फ्लुट बजाउनुभयो, के तपाईँले यसको तालिम लिनुभयो भाइ?
2: होइन, मैले तालिम त लिएको होइन, तर घरमै बाबासित
0: ज्यू
2: अलिअलि सिक्ने प्रयास मात्रै गरेको हो।
0: बाबाकोबाट तपाईँले प्रोत्साहन पाउनु भएको रहेछ भनेर हामीले थाहा पायौँ। र भाइ अहिले कृष्णमाया उच्चतर माध्यमिक विद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ होला?
2: हजुर।
0: कुन श्रेणीमा अहिले अध्ययन गर्दै हुनुहुन्छ?
2: म बाह्रौँ श्रेणीमा।
0: बाह्रौँ श्रेणीका तपाईँ एक विद्यार्थी हुनुहुन्छ
2: हजुर।
0: र भविष्यमा गएर के लक्ष्य साँच्नु भयो?

0: छ त तपाईँले?
1: हजुर, म भविष्यमा गएर चाहिँ संसारको नभए पनि भारतको सबैभन्दा राम्रो फ्लुट बजाउने कलाकार भएर निस्कन चाहन्छु।
2: धेरै नै राम्रो तपाईँको सोच, यस्तो सोच राख्नुपर्छ, किनभने लक्ष्य साँच्चै अवश्य नित्य पूर्ण हुन्छ। तपाईँ अगाडि बढेको बढेको गर्नुपर्छ, तर तपाईँमा परिश्रम र लगनशीलता हुनु एकदमै जरुरी छ भाइ।
1: हजुर,
2: परिश्रम गर्दै जानुहोस् गर्दै जानुहोस्, सफलताले सदैव भरि तपाईँको साथ सुम्नेछ। र बहिनी, हामी कुरा गर्दै थियौँ सङ्गीतको, होइन र पूजा बहिनी? र सङ्गीतको कुरा गर्दाखेरि तपाईँले मनपर्ने गायक अथवा गायिकाको नाम लिनुपर्दा को होला?
3: आशा भोसलेको गीतहरू धेरै मनपर्छ, र उहाँको राम्रो मिठास भोइस हुनाले है, अन्त उहाँ चाहिँ धेरै मनपर्छ, उहाँको गायनहरू गीतहरू धेरै सुन्छु।
2: अनि हाम्रा नेपाली सङ्गीत जगतका गायक गायिकाको नाम लिनुपर्दा कसको नाम लिन चाहनुहुन्छ?
3: अरुणा लामा,
2: स्वर केन्द्री अरुणा लामा। हुन पनि अरुणा लामा साथसाथै स्वर सम्राट, स्वरका धनी नारायण गोपालको नाम त हाम्रो हृदय हृदयमा नै बसेको हुन्छ, होइन र बहिनी? किनभने उहाँहरूले हामीलाई सङ्गीतको जुन चाहिँ धुनमा हामीलाई कुदाएको छ, सङ्गीतको सुर ताल र लयमा उहाँहरूले कुदाएको छ, नेपाली सङ्गीतलाई जतिको उच्च स्थानमा उहाँहरूले पुर्याएको छ, त्यो बाटोलाई हामी सदैवभरि नै सम्झिनुपर्छ, उहाँहरूको सम्झना सदैवभरि नै हामीले गर्नुपर्छ, उहाँहरूको गीत सदैवभरि हामीले
3: गाइरहनुपर्छ,
2: तब पो उहाँहरू अमर रहनेछ, होइन र बहिनी? र हामी अलिक चर्चा गर्दैछौँ सङ्गीतको, र यसै क्रममा अब हाम्रा श्रोता साथसाथै प्यारा प्यारा भाइ बहिनीहरूलाई के सुन्न चाहनुहुन्छ

0: सारा नै मिठो गीत तपाईँले सुनाइदिनु भयो कुसुमे रुमालको र बहिनी भविष्यमा गएर तपाईँ एक असल गायिका बन्नुहोस् यही मङ्गल कामना साँच्दछौँ अनि भाइलाई पनि हामी यही मनोकामना दिन चाहन्छौँ कि तपाईँले उत्तर प्रगति गर्दै जानुहोस् भन्दै आजको यस हाम्रो भलाकुसारी कार्यक्रमबाट बिदा दिन चाहन्छौँ। धन्यवाद बहिनी।
1: धन्यवाद
2: धन्यवाद भाइ। धेरै धेरै

0: आदरणीय श्रोताहरू, आज हामी यस्ता विद्यार्थी, यस्ता युवा जमातसँग हामी बात गर्न गइरहेका छौँ कि उहाँहरूले आफूले जुन चाहिँ अनुभव बटुलेका छन्, जो विद्यालयमा अध्ययनरत हुँदाखेरि उहाँहरू एनसिसीमा पनि उहाँहरू थिए र उहाँहरूले धेरै कुरो एनसिसीबाट धेरैवटा क्याम्पहरूमा गएर धेरैवटा ज्ञानहरू बट्नु भएको छ, भनौँ परिपक्व भएका छन्। आउनुहोस्, यसै सम्बन्धी यो एनसिसी के हो अनि यस एनसिसीबाट हाम्रा विद्यार्थी भाइ बहिनीहरूले कस्ता गुणहरू हासिल गर्नेछन् अनि यस एनसिसीबाट उनीहरूको भविष्यको निर्माणको निम्ति कतिको अनिवार्य रहेछ यो एनसिसी। आउनुहोस्, एनसिसी सम्बन्धी नै हामी यहाँ जान्नको निम्ति आएका छौँ। हामी माझमा एक युवा विद्यार्थी नै हुनुहुन्छ, चन्दन प्रसाद, र भाइलाई हाम्रो कार्यक्रममा स्वागत छ। भाइ,
1: धन्यवाद।
0: र विशेष त भाइ, यो एनसिसीको हामी कुरा गर्दैछौँ र यो जसले एनसिसी प्रतिको झुकाव राख्छ, एनसिसी गर्छु भने, तर त्यो विद्यार्थीमा पनि त एनसिसीमा जानुको निम्ति गुणहरू त हुनु पर्यो नि त, है? के गुण हुनु अनिवार्य छ त?
1: गुण हुनु त त्यस्तो अनिवार्य त छैन। एनसिसीमा चाहिँ अब कुनै पनि व्यक्तिलाई लिनु सक्छ, केटा होस् केटी होस्, त्यो लिन्छ एउटा तपाईँ लिएर। त्यसमा अब जस्तै कि अब मान्छे हुन्छ, एनसिसीकै मार्चपास मात्रै गर्नुपर्छ, मार्चपास गर्नुपर्छ, मलाई त मार्चपास आउँदैन, चाहे म मार्चपास जान्दिनँ, त्यस्तो छैन। ड्रिल त त्यो अब कुनै पनि चिजमा गएर सिकेपछि सिकि नै हाल्छ। त्यो एउटा मार्चपास त्यो एउटा उयो हुन्छ, त्यो एउटा प्रक्रिया हो, एउटा त्यो उयसको लागि, त्यो एउटा ग्रुपमा एउटा सङ्गठनमा मिलेर कसरी मिलाएर गर्छ भनेर चाहिँ त्यो एउटा ड्रिल चाहिँ त्यसको लागि सिकाएको र एउटा त्यो एउटा उयसको त्यसको डिसिप्लिनमा राख्नुको लागि हो, त्यस्तोको लागि गराएको।
0: हजुर।
1: त्यसमा मार्च पासको अलावा पनि त्यसमा बहुत चिज छ, लिडरसिप क्वालिटी सिकाउँछ एनसिसीले, युनिटी र डिसिप्लिन, जस्तो हाम्रो पहिलाको साथीले भन्नुभयो, उहाँले युनिटी एन्ड डिसिप्लिन भयो, पन्चुलिटीमा बस्नु, अरू फर्स्ट एडको बारेमा, नेसनको बारेमा, एउटा पेट्रोइजम लाउँछ, एउटा लिडरसिप क्वालिटी भन्छ। लिडरसिप क्वालिटी हाम्रो अब हामी कलेजतिर गएपछि, स्कुल लाइफबाट गएपछि हामीलाई त्यो अनुभव हिँड्नुहुन्छ। हामी मान्छे देखेपछि, स्टेज देखेपछि, दसवटा मान्छेको छेउमा बोल्नु चाहिँ के गर्नु हामीलाई लजाउने हुन्छ, तर एनसिसीले चाहिँ त्यो सिकाउँछ, कन्फिडेन्स लाउँछ मान्छेले। आजको दिनमा एनसिसीको लिडरसिप क्वालिटी, अब एनसिसीमा गरेको प्राय मान्छे, तपाईँले आइपिएस हेर्नुहोस्, आइएएस हेर्नुहोस्, आर्मीको त प्रायः अफिसर नै एनडिएबाट प्रायः क्लियर गरेको मान्छे नै जसको पनि एनसिसी गरेको हुन्छ। एनसिसीमा त्यो क्याम्प लैजानुको उद्देश्य नै त्यही हुन्छ कि एउटा लिडरसिप क्वालिटी चाहिँ मान्छेकोमा चाहिँ उब्रेर होस्, एउटा कन्फिडेन्स भएर आओस्। र त्यसमा ड्रिल होइन, ड्रिल गरेको ड्रिल जान्दैन भने त्यो छैन, त्यसको अलावा अरू छ, जस्तो डान्स भयो, डान्सबाट पनि तपाईँ अब एउटामा, जस्तो एनसिसीमा सबसे ठुलो हाम्रो हुन्छ 26 जनवरीमा रिपब्लिक डेमा, त्यो चाहिँ अब एउटा गोल्डन एचिभमेन्ट, एउटा त्यो चाहिँ एउटा अब डल्लै स्टेटभरिमा आफ्नो आफ्नो स्टेटको हुन्छ कम्पिटिसन, नेसनल लेभलमा त्यो पिएम रेलीमा जानु पाउँछ, त्यसको चाहिँ सेलेक्ट हुन्छ, हरेक साल हुन्छ। त्यसमा जाँदाखेरि अब यो जरुरी छैन कि जसले ड्रिल गर्दैछ ड्रिलबाटै जानुपर्छ, जो डान्समा राम्रो छ, कल्चर गर्नु जान्दछ, ऊ कल्चर बजान्छ, डिबेट गर्ने जो सक्दैछ त्यसको छ, एसे लेख्ने, दुनियाँभरिको चिजहरू हुन्छ। यसमा त्यो सिर्फ मार्च पास मात्रै होइन, हरेक चिज सिकाउँछ। र यसमा चाहिँ दुइटा एक्जाम हुन्छ हाम्रो, यसमा चाहिँ जेडी र एसडी हुन्छ। जेडी भनेको चाहिँ जुनियर डिभिजन भयो, त्यो चाहिँ जस्तो सानो स्कुल 10 क्लासदेखिको माध्यमिक क्षेत्रको स्कुलहरूको चाहिँ तिनीहरूकोमा चाहिँ जेडी हुन्छ, नानीहरूले गर्ने हुन्छ। त्यसमा चाहिँ ए एक्जाम हुन्छ, त्यहाँपछिको चाहिँ बी र सी चाहिँ एसडी सिनियर डिभिजन हुन्छ। सिनियर डिभिजनमा चाहिँ बी र सी हुन्छ, बी र सी र एमा चाहिँ ए भनेको अल्फा, बी भनेको ब्राभो, सी भनेको चार्ली। यो चाहिँ अब आर्मीको उयो हो, यो चाहिँ सेकेन्ड लाइन अफ डिफेन्स हो, डल्लै आर्मीकै सबै चिज हुन्छ। हामीलाई आर्मीले इन्स्ट्रक गर्छ, आर्मीको अफिसर्सहरूले नै हामीलाई ट्रेनिङ दिन्छ, हामी क्याम्प गएन आर्मीसँग नै, आर्मीकोहरूले नै आर्मी क्याम्पमै बसाउँछ, जस्तो सुकनामा हुन्छ, बेङडुबीमा हुन्छ, यता सालुगढातिर हुन्छ। अन्त त्यो एक्जाममा चाहिँ त्यही सबै चिज सिकाउँछ, सिर्फ होइन वेपन्स कसरी चलाउनु, कसरी कुकिङ गर्नु, स्पोर्ट्स भयो तपाईँको, त्यसमा तपाईँको डिबेट भयो, तपाईँको एसे लेख्नु भयो, पोयम, कविता, गीत, जे पनि तपाईँको, अब तपाईँकोमा एउटा सिङ्गिङ ट्यालेन्ट छ भने, डान्सिङ ट्यालेन्ट छ भने, कमेडी ट्यालेन्ट छ भने, हरेक चिजको सिकाउँछ त्यसमा। त्यो सबै लिएर चाहिँ तपाईँको एक्जाम हुन्छ। त्यो सी एक्जाम र बी एक्जाममा चाहिँ ग्रेडिङ राम्रो आयो भने चाहिँ भोलि पर्सिको इन्डियामा चाहिँ यस्तो छ, गभर्मेन्टबाट थ्रुमा चाहिँ कुनै पनि डिफेन्स सेक्टरमा चाहिँ प्रायः चाहिँ त्यसमा चाहिँ प्रिफरेन्स पाउँछ, अरू सेक्टरमा पनि 5% 10% चाहिँ हामीलाई त्यसमा चाहिँ रिबेट हुन्छ, अलिकति उयो रिल्याक्सेसन हुन्छ हो। र त्यसले गर्दाखेरि चाहिँ अब एनसिसी गरे मात्रै त्यो सिर्फ उयसको लागि होइन, यही दुइटा एक्जाम बस्नु चाहिँ बहुत महत्त्वपूर्ण हो, र यही एक्जाम बस्यो भने चाहिँ फर्दर फ्युचरको लागि चाहिँ सबैलाई राम्रो हुन्छ, र काम पाएन नि केही नै पाएन एउटा कन्फिडेन्स हुन्छ। आजको दिनमा म यसरी रेडियोमा बोलिरहेको छु, एउटा एनसिसीले मलाई सिकाएको गुण हो, र म यति कन्फिडेन्टली बोलिरहेको छु नि त। अब सबै मान्छेलाई ए बोल्नु पर्छ, ए बोल्दिनँ म कुनिकै कुनिकै, यस्तो त्यस्तो एउटा भाग नै हुन्छ, तर एनसिसीले चाहिँ त्यो भाग्नु चाहिँ सिकाउँदैन, प्रब्लमलाई सिचुएसनलाई फेस गरेर अघि बढ्न सिकाउँछ।
0: धेरै नै राम्रो कुरो तपाईँले गरिदिनु भयो भाइ है। र हामी निसङ्कोच भन्न सक्छौँ कि एक विद्यार्थीले आफ्नो चरित्र निर्माण गर्ने माध्यम नै रहेछ एनसिसी। र विशेष तपाईँ कहाँ कहाँ क्याम्पहरूतिर तपाईँले आफ्नो सहभागिता दिइसक्नु भएको छ?
1: हजुर, म त क्याम्प त 3-4 गएँ, बेसी त गइनँ। किनभने म चाहिँ अब सिनियर पनि कलेजमा हुँदाखेरि म सिनियर भएँ, एसडी मानेको डल्लै कि एससिएसमा ऱ्याङ्क हुन्छ आर्मी जस्तै। एउटा यसको त्यही मजा छ, अब सानो फर्स्ट क्याडेट भएर एउटा हुन्छ त्यो आर्मीको जस्तै, अब सेम अब पहिला फर्स्ट क्याडेट गयो सिनियरले अलिकति त्यो हेप, अब हामीले ए हेप्दैछ चाहिँ त्यो एउटा सिनियरले अर्डर खटाउने के गर्ने, त्यहाँपछि आफूलाई त्यो पुछ ए म त्यो हुन्छु, त्यहाँपछि एउटा अफिसरको फिलिङ, तपाईँलाई टोटल एउटा अफिस दिन्छ, एउटा चेयर दिन्छ, तपाईँकोमा टोटल पावर हुन्छ, तपाईँले एउटा जति पनि एनसिसीमा जति पनि क्याडेट्सहरू हुन्छ आफ्नो कलेजको लिड गर्नुपर्छ, तपाईँकोमा लिडरसिप क्वालिटी छैन, एउटा क्याम्पमा जाँदाखेरि क्याम्पमा पनि तपाईँलाई लिडरसिप क्वालिटी हेरिक तपाईँलाई डल्लै 500, 600, 700, 800, 1000 जति पनि स्टुडेन्ट त्यसलाई पनि लिड गर्ने, त्यसलाई सबैलाई हेर्ने, तिनीहरूको के छ के छैन तिनीहरूलाई सबै गर्ने त्यो सिनियरलाई बनाउँछ। त्यस्तो हुँदाखेरि चाहिँ म कलेजको चाहिँ सिनियर भएँ एसडी। म 2012 चाहिँ कन्डिसन कमान्डर 15 अगस्त 15 अगस्त जुन चाहिँ कर्सियङमा हुन्छ त्यसको पनि कन्डिसन कमान्डर पनि गरेको। त्यस त्यो अब डल्लै कलेजको स्टुडेन्टलाई हेर्नुपर्दा चाहिँ जाँदा जानु पाइनँ। 3 जस्तो क्याम्प गएँ म, 2 सिएटिसी
0: गएँ,
1: अन्त त्यहाँपछिको चाहिँ सिएटिसी चाहिँ मेन त्यही हो हाम्रो, जुन चाहिँ मैले फर्स्टमा भनिदिएको बिरसी, त्यो बिरसीको एक्जाम दिनको लागि चाहिँ सिएटिसी चाहिँ कम्पलसरी गर्नै पर्छ। त्यहाँपछिको तपाईँको एटिसी हुन्छ, एउटा एटिसी हुन्छ र गर्ल्सहरूको चाहिँ नर्सिङ हुन्छ। यो चाहिँ दामी क्याम्प हुन्छ, यसमा चाहिँ तपाईँको गर्ल्सहरूलाई नर्सिङको बारेमा सुन्छ, एटिसीमा बोइजहरूलाई। अब सिएटिसी भन्दाखेरि चाहिँ हायर लेभलको त्यो, अब जस्तो सिएटिसीमा गयो भने हामीलाई 2.2 नट्सहरूले फायरिङहरू दिन्छ, तर सिएटिसीमा गयो भने चाहिँ तपाईँले इन्सासहरू डाइरेक्ट दिन्छ फायरिङहरू गर्नुको लागि, हेलिकप्टरतिर चढाएर घुमाउनु, हो त्यस्तोहरू दुनियाँ थरीको चिजहरू हुन्छ त्यसमा गराउँछ। अन्त त्यो गरेर चाहिँ अन्त त्यहाँपछि एउटा चाहिँ गएँ हामी, म गएँ तपाईँको गया पटना बिहारमा जहाँ छ त्यहाँ चाहिँ तपाईँको नेसनल लेभलको अल इन्डियाको ट्रेकिङ हुन्छ, जस्तै गयामा अब घुम्ने टुरिज्म स्पोट हो त्यहाँ चाहिँ, त्यो सबै जग्गा हुन्छ त्यहाँ उयो भएको थियो नि त, त्यति बेला चाहिँ एउटा त्यहाँ गएको थियो, राम्रो अनुभव थियो त्यहाँको पनि, घुम्नु पनि पायो, त्यहाँको कल्चरसँग उरुबरु हुनु पायो, अरू अब इन्डियाभरिको सबैजना आउँदाखेरि एउटा युथहरू अब सबै एन्टायर नेसनको एउटा युथ एक एउटा जग्गामा जमघट हुँदाखेरि डिफ्रेन्ट स्टेटको आफ्नो कल्चरलाई पनि बताउनु पाउँछ, उनीहरूको कल्चर पनि सिक्नु पाउँछ, हेर्नु पाउँछ, भाषा सिक्नु पाउँछ, साथीभाइ बनिन्छ, एउटा गुड मेमोरिज हुन्छ त्यो चाहिँ।
0: र विशेष त एनसिसीमा तपाईँहरू छँदा हुँदै के पढाइलाई कति असर परेको?
1: पढाइलाई त्यस्तो असर पर्दैन, यसमा हाम्रो कलेजमा अब यस्तो सिस्टम हुन्छ, हुन त क्याम्पहरू जाँदाखेरि यताउता जाँदाखेरि मेनली चाहिँ आरडिसी जो सेलेक्ट हुन्छ ऊ चाहिँ क्याम्प धक्को धक्को गर्नुपर्छ, किनभने उसको त्यो टर्नबाट ट्रेनिङ प्लस सेलेक्सन हुँदै जान्छ, उसको चाहिँ एउटा टफ उयो हुन्छ त्यो हुँदाखेरि। तर अरू पनि क्याम्प गयो भने चाहिँ हाम्रो त्यो एटेन्डेन्सहरू कलेजबाटै नै त्यो हामीले एउटा उयो बनाइकन दिनुपर्छ, एप्लिकेसन जस्तै एउटा रोस्टर चार्ट हुन्छ हाम्रो, कि 10 केटाहरू जो गर्ल्स र बोइज जो जो गयो उनीहरूको नाम रोल नम्बर सबै लेखेर हामीले लाइब्रेरी र कलेजमा बुटाइदिन्छु, अन्त प्रिन्सिपलले नै पर्मिसन दिनुहुन्छ, त्यहाँ जिको चाहिँ त्यो एटेन्डेन्स चाहिँ मिलाइदिन्छ। अब अलिकति त त्यो तलमाथि त हुन्छै हुन्छ, त्यो होइन अब 10 क्याम्प गएपछि कलेजको पनि 10 दिनको क्लासहरू त अलिकति उयो भयो, तर त्यो साथीहरूसँग अब त्यही नै हो, अब जीवनमा केही पाउनु छ भने अलिकति गर्नुपर्छ, अब दुइटै चिज, अब जस्तो कलेजमा 50% तपाईँले ग्रेजुएसनमा 50% ल्याएर र बी र सी दुइटै एक्जाम पास गरेको छ भने तपाईँले एनडिएबाट लेफ्टिनेन्टको लागि अलमोस्ट राम्रो चान्सेस हुन्छ, प्रायः प्रायः कमिसन पाउँछ, प्रायः हाम्रो दार्जिलिङ डिस्ट्रिक्टबाट प्रायःले पुराले कमिसन पाएको छ, हो त्यसरी गरिकन हो। अन्त त्यो अलिकति अब पढाइ दुइटा तर त्यस्तो असर परेको जस्तो चाहिँ लाग्दैन, किन म पनि स्वयं हिस्ट्री अनर्सको स्टुडेन्ट थिएँ, तर हामीले गरेँ, म राम्रो ग्रेजुएट पनि भएँ, यता पनि गरेँ, मलाई त्यस्तो असर भएको जस्तो त लागेन, मलाई चाहिँ खुद मेरो अनुभवमा चाहिँ त्यस्तो लागेन। अब अलिकति तल त्यो आफूले म्यानेज गर्नुपर्छ, त्यो व्यर्थको यताउता हुनुभन्दा राम्रो चाहिँ एनसिसी चाहिँ राम्रो छ।
0: तपाईँ के यो एनसिसीद्वारा भविष्य निर्माण गर्न

0: सकिन्छ त
1: निश्चित गर्न सकिन्छ. हामी म आजको दिनमा म तपाईँ आज व्यवसायमा छु, मलाई त्यहाँबाट सिकेँ लिडरसिप क्वालिटी भयो. म खुदै सिडिएसको एक्जाम बसेको हो, सिभिल डिफेन्स एकाडेमीको एक्जाम बसेको हो मैले एनसिसीको थ्रुले. मैले प्रिलिमिनरी मेन्स डल्लै क्लियर गरेको, अलिकति मेडिकल फिटनेसले गर्दाखेरि म हुनु सकिनँ किनभने मलाई कतिवटा रोगहरू पनि छ त्यसले गर्दाखेरि. अब हाम्रै साथीभाइहरू मेरो जुनियर्सहरू छ अहिले प्रायः सिभिक भोलिन्टियर्स हेर्नुहोस् सबै एनसिसी क्याडेट्स हो. त्यति बेला उनीहरूको निस्केकै थियो जो एनसिसी र स्काउट गाइड्स गरेको छ उनीहरूले पाउँछ फर्स्ट चान्स दियो. चाहे डिफेन्समा प्रायः हेर्नुहोस् आर्मीमा जति लेफ्टिनेन्ट ऱ्याङ्कको जो पनि हेर्नुहोस् उनीहरूले एनसिसी काम एनसिसी गरेकै हुन्छ. तपाईँले मैले फर्स्टमै भने आइएएस आइपिएसहरू जति पनि हेर्नुहोस् गरेकै हुन्छ. एउटा यसमा लिडरसिप कले अब पहिलाको हाम्रो जति पनि आर्मी चिफ आर्मी स्टाफहरू छ हेर्नुहोस् इभन हाम्रो प्राइम मिनिस्टरहरूले हुन्छ उहाँ पनि पहिला एक समयमा एनसिसी क्याडेट्स हुनुहुन्छ. उनीहरूले आफ्नो ऱ्यालीमा चाहिँ कतिवटा भाषणहरूमा पनि भन्नुभएको छ कि मलाई एनसिसीले के मद्दत गरे के गरेन चाहे यस्तो त्यस्तो भनिकन. हाम्रो पहिलाको विदेश मन्त्री सुषमा स्वराज हुन्छ उहाँ पनि एनसिसी क्याडेट्स हुनुहुन्थ्यो. हाम्रो डिफेन्स मिनिस्टर जो हालैमा उहाँको पनि निधन भयो मनोहर परिकर उहाँ पनि एनसिसी क्याडेट्स हुनुहुन्थ्यो. अन्त यस्तो उदाहरणहरू बहुत छ. प्रायः तपाईँले एनसिसी क्याडेट्स भनेको कोही पनि एउटा टपमा पुगेको व्यक्तिलाई उसको ब्याकग्राउन्ड खङ्गाल्नु भयो भने उसले भन्छै भन्छ कि म एनसिसी क्याडेट्स चाहिँ एक समयमा मलाई यसले मद्दत गरेर र आर्मीमा त तपाईँ त अब ठुल्ठुलो अफसरहरू जसलाई पनि सोध्नु हामी पनि यसरी बसेको हुन्थ्यो आउँथ्यो कर्नल्सहरू आउँथ्यो ब्रिगेडियर्सहरू आउँथ्यो उहाँले भन्थ्यो एक समयमा म पनि तिमीहरू जस्तै यसरी नै बसेको हुन्थेँ. तर गर्नुपर्छ कुछ हुनुपर्छ तिमीहरू पनि हुन्छ. हाम्रै कर्सियङ कलेजबाट बहुतजना कमिसन्ड भएको छ, कतिजनाहरू लेफ्टिनेन्ट भएको छ पुलिसमा भयो, कतिजनाहरू कतिजनाहरू अरू फिल्डमा भयो. अब एनपीको त दार्जिलिङमा त एनपीको अल इन्डिया बेस्ट क्याडेट समनहरू पनि भएको छ. रिङछिङ तामाङहरू हुनुहुन्थ्यो उनीहरूहरू डल्लै कमिसन भएर अहिले उनीहरूले ट्रेनिङ गरेर अहिले लेफ्टिनेन्ट ऱ्याङ्कहरू पाएको छ. अन्त बहुत छ त्यस्तो त्यो उयो छैन. एनसिसीले हरेक चिजमा नै मद्दत गर्छ. यो चाहिँ एउटा मान्छेको चरित्र निर्माण क्यारेक्टर एकदम बिल्डअप गर्छ. यसमा तपाईँले डिसिप्लिन युनिटी पन्चुअलिटी एउटा फेरि यस्तो हो कि त्यो आर्मी रुल्स हुन्छ. यसमा तपाईँले आजको दिनमा जुनियर भएर गएपछि चाहिँ हामीले सिनियरको आर्मीको यति पनिसमेन्ट खानुपर्छ. अब यसमा हामीले 50 जनाको ग्रुपले एकजनाले पनि मिस्टेक गर्यो भने 50 जनाले पनिसमेन्ट पाउँछ. त्यो चाहिँ एउटा सहन शक्ति देखायो नि त अरूले गर्दाखेरि मिलेर यसको लागि हामीले पनि गर्नुपर्छ. चाहे त्यो एउटा सहने शक्तिहरू हो त्यस्तो क्या. अन्त एउटा राम्रो चरित्र बनाएर चाहिँ मान्छेलाई चाहिँ यसमा नि यसबाट चाहिँ उब्रेर आउँछ र यसबाट आफ्नो फर्दर फ्युचरमा चाहिँ बहुत हेल्पफुल हुन्छ मान्छेलाई.
0: धेरै राम्रो कुरो. र जति पनि विद्यार्थी भाइ बहिनीहरू छन् अहिले घरि अहिले आकाशवाणी खरसाङ सुनेर यो शिक्षा ज्योति कार्यक्रम सुनिरहेका छन् है, ती विद्यार्थीहरूलाई तपाईँहरूले के सुझाव के सन्देश राख्नुहुन्छ दुई शब्दमा?
1: सुझाव त म यही दिन्छु कि एउटा राम्रो पढेर एनसिसीबाट चाहिँ बहुत चिजको चान्सेसहरू छ हो. एनसिसी कलेज गएपछि म चाहिँ भन्छु एनसिसी चाहिँ निश्चय नै जोइन गर्नु एउटा एक्सपिरियन्सको लागि पनि. जरुरी छैन कि अब यो होइन कि कामै पाउँछ भनेर होइन, तर एउटा एक्सपिरियन्सको लागि पनि. त्यही एक्सपिरियन्स गएर भोलि पर्सि फ्युचरमा राम्रो काम आउँछ, एउटा केही चिज सिक्नु पाउँछ. त्यो कलेजमा गएर यताउति गर्नुभन्दा राम्रो यताउति गरेको नि अब त्यो यताउति भनेको त्यस्तो होइन. हुन्छ एनसिसीमा पनि गर्नु पाउँछ गर्छ आफ्नो, तर यहाँ चाहिँ बहुत चिजको सिक्नु पाउँछ एक्सपिरियन्स पाउँछ. तपाईँ क्याम्प गएपछि तपाईँलाई 1 रुपियाँ केही खर्च नै कमसेकम घुम्नु त पायो. अब म गया गएँ मलाई 1 रुपियाँ लागेन, उल्टा हामीले पैसा पाउँछु त्यसको. यसमा टिएडिए पनि छ, सबै चिज छ, घुम्नु पाउँछ एउटा अर्को अर्को स्टेटमा गइकन अरू बहुत कुराहरू सिक्नु पाउँछ. हो त्यस्तोहरू अन्त त्यो अनुभव लिनुको लागि जोइन गर्नु. डिसिप्लिन र क्यारेक्टरको निर्माण चाहिँ राम्रो हुन्छ त्यो चिजको लागि चाहिँ जोइन गरे गर्नु एनसिसी एक्सपिरियन्स. त्यो गरेपछि चाहिँ आफ्नो एक्सपिरियन्स आफै उनीहरूलाई थाहा भइहाल्छ कि एनसिसी चाहिँ के रहेछ भनेकिन.
0: भाइले हामीसँग यसरी समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ. सफलताले सधैँभरि तपाईँको कदम चुमिने रहोस्, हामी यही मङ्गल कामना साँच्छौँ र भाइसँग हामी लिन्छौँ बिदा.
1: धन्यवाद.

अन्तमा हामी यही भन्छौँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौं श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला साँझको 5:05:17 भइरहेछ। आजको सन्ध्याकालीन अधिवेशनमा प्रसारण गरिने विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा। सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि न्युजन एआर एप साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। र अब प्रस्तुत छ फिल्म सङ्गीतको कार्यक्रम जय जवान।

कार्यक्रम जय जवानको यो पहिलो प्रस्तुति रहेको छ। कुछ कुछ होता है चलचित्रबाट उदित नारायण अनि अलका याग्नीको युअल शर्मा, समीर शब्दको छम्ने सङ्गीत, जतिन ललितको।

श्रोता फौजीहरू हाम्रो देशको सुरक्षा सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाको लागि सधैँ तत्पर रहन्छन्। उनीहरूले देशको सीमाको सुरक्षा गर्नुका साथै प्राकृतिक विपद उद्धार तथा राहत कार्यमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै रहेका छन्। कठिन परिस्थिति प्रतिकूल मौसम र जोखिमपूर्ण अवस्थालाई सामना गर्दै उनीहरू राष्ट्र र जनताको सेवामा समर्पित हुन्छन्। त कार्यक्रम जय जवानको दोस्रो प्रस्तुति रहेको छ दिल तो पागल है चलचित्रबाट उदित नारायण अनि लता मङ्गेशकरको युगल शर्मा।

श्रोताले गीत सुन्नुभयो दिलवाले दुल्हनिया ले जाएंगे चलचित्रबाट लता मंगेशकरको स्वरमा, संगीत जतिन ललितको थियो नि, शब्दहरू आनन्द बक्सीको। श्रोता, हाम्रा सैनिकहरू साहस, अनुशासन, इमान्दारी र देशप्रेमका प्रतीक हुन्। उनीहरूको त्याग, समर्पण र बलिदानकै कारण हामी सुरक्षित वातावरणमा जीवनयापन गर्न सकेका छौँ। त्यसैले प्रत्येक नागरिकले सैनिकहरूको सम्मान गर्नुपर्छ र उनीहरूको योगदानको कदर गर्नुपर्छ। आउनुहोस् हामी सबै मिलेर देशको रक्षा गर्ने वीर जवानहरूलाई सम्मान गर्दै जय जवान भन्ने भावना हृदयमा राखौँ।

कार्यक्रम जय जवानको अन्तिम प्रस्तुति यहाँले सुन्नुभयो। कवि खुसी कवि गम चलचित्रबाट सोनु निगम अनि अल्का याग्निको स्वरमा संगीत सन्देश सान्ध्याको थियो भने शब्द समीरको। हस्त श्रोता, कार्यक्रम जय जवान आजलाई यति नै।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार स्नेह थामीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा ओडिसाको गञ्जम अनि गजपति जिल्लाका कलाकारहरूसित बातचित गर्नुभयो। राष्ट्रपतिले एक सोसियल मिडिया पोस्टमा यो जानकारी दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि रायपुर अनि छत्तीसगढको भ्रमणमा रहनुहुनेछ। यस अवधि उपराष्ट्रपतिले अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स रायपुरको तेस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। सरकारले आज सिजेबीको त्यस निर्णयको स्वागत गरेको छ जसमा शनिबार 5 तारिक प्रस्तावित विरोध प्रदर्शनलाई रद्द गर्ने घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिज गणराज्यको राजधानी बिस्केकमा आयोजित संघाई सहयोग संगठन एससीओका राष्ट्राध्यक्षहरूको 26 बैठकमा भाग लिनुभयो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रित गर्न सरकारले सुरक्षित भण्डारबाट प्याज बजारमा पठाउन सुरु गरेको छ। उपभोक्ता मामला, खाद्य अनि सार्वजनिक वितरण मन्त्रालय अनुसार मूल्यलाई नियन्त्रित गर्न कान्दा एक्सप्रेस मालगाडीहरू अनि ट्रकहरूको माध्यमले देशका प्रमुख शहरहरूमा प्याजको सुनियोजित आपूर्ति गरिरहेको छ। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेसनहरूमा इलेक्ट्रोनिक्स इन्टरलकिङका लागि 233 करोड रुपियाँको मञ्जुरी दिएको छ। केन्द्रीय शिक्षा मन्त्री प्रहलाद जोशीले भन्नुभयो, हरेक वर्ष आर्टिफिसियल इन्टेलिजेन्स समाजमा द्रुत गतिमा सामेल भइरहेको छ। मत्स्य पशुपालन, दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले भन्नुभयो, सरकारले मछुवाराहरूका लागि खुला समुद्रमा माछा पक्रने अवसर खोलेको छ। वित्त वर्ष 2026-27 को पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। यो भारतीय रिजर्भ ब्याङ्कको 7%

0: प्रतिशतको अनुमानभन्दा बढी हो। अमेरिकी ओपन टेनिस टुर्नामेन्टको पहिलो चरणमा विश्व विजेता प्राप्त एरिना सबलेङ्काले न्युयोर्कका कोलम्बियाकी क्यामेला ओर्सोरियोलाई 6-2, 6-4 पराजित गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब प्रादेशिक समाचार लिएर 6:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको। र अब यहाँलाई सुनाइरहेछु हिन्दी चलचित्रका गीतहरू। त प्रथममा सुनाइरहेका छौँ श्रोताहरूलाई किशोर कुमार अनि लता मङ्गेशकरको स्वरमा कामचोर चलचित्रबाट, जसमा सङ्गीत राजेश रोशनको छ निशब्द इन्दिवरको।

0: एफएमएसी 3.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ र प्रस्तुत छ प्रायोजित कार्यक्रम किसान बानी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

0: किसान कल्याण मन्त्रालय द्वारा प्रायोजित कार्यक्रम किसान वाणी। आज हामी लाइभ स्टक हेल्थ एन्ड प्रोडक्शन अर्थात् पशुधन स्वास्थ्य तथा उत्पादनता बारे बातचित गर्न गइरहेको छौँ। यसको निम्ति आज हामी माझ उपस्थित हुनुहुन्छ पशुपालन विभागका पशु चिकित्सक सहायक विमल विश्वकर्मा। सर्वप्रथम हजुरलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: धन्यवाद।
0: सर्वप्रथम के मुख्य कुराहरू हुन सक्छ जसको कारणले कृषकहरूले पशु स्वास्थ्य अनि पशु उत्पादन गर्नुपर्दा याद गर्नुपर्ने कुराहरू हो?
1: धन्यवाद छ तपाईँलाई, तपाईँले एकदमै असल प्रश्न यहाँ राख्नु भएको छ है। अनि यही अन्तर्गतमा म तपाईँलाई भन्न चाहन्छु कि एनिमल हेल्थ अनि प्रफिटेबल एनिमल प्रोडक्सनको लागि चाहिँ हामीले के गर्नु सकिन्छ भन्दाखेरि, विशेष गरी एनिमल हेल्थ चाहिँ के हो भन्दाखेरि चाहिँ लाइफ स्टक फार्मिङको एकदमै मेन फाउन्डेसन हो है। अनि फार्मरले चाहिँ विशेष गरी यी पाँचवटा कुराहरू याद गर्नुपर्ने हुन्छ कि लाइफ स्टक हेल्थ अनि प्रोडक्सनको ती कुराहरू चाहिँ के हुन् भन्दाखेरि चाहिँ पहिला चाहिँ ब्यालेन्स फिडिङ भन्ने हुन्छ है। अनि दोस्रो कुरा चाहिँ तपाईँको रेगुलर भ्याक्सिनेसन भन्ने हुन्छ। अनि तेस्रोमा चाहिँ हामीले टाइमली डिवर्मिङ गर्नुपर्ने हुन्छ है। अनि अब चौथोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ब्रिडिङ म्यानेजमेन्ट हुन्छ है, प्रपर ब्रिडिङ म्यानेजमेन्ट भन्ने हुन्छ। पाँचौँ अनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ है क्लिन हाउसिङ अनि हाइजिन भन्ने कुरा हुन्छ है। अनि यो कुरालाई चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ।
0: भन्छन् प्रिभेन्सन इज बेटर देन क्योर, उपचार भन्दा रोकथाम राम्रो हो भनेर होइन। पशुपालनमा उपचार भन्दा रोकथाम किन महत्त्वपूर्ण छ त?
1: हजुर, एकदमै असल प्रश्न गर्नुभयो है। लाइफ स्टक फार्मिङमा चाहिँ तपाईँको प्रिभेन्सन इज बेटर देन केयर है। अब बिमारीभन्दा रोकथाम चाहिँ इम्पोर्टेन्ट हुन्छ। किन भन्दाखेरि चाहिँ अब पशुपालन भन्ने कुरा, लाइफ स्टक फार्मिङ भन्ने कुरा चाहिँ यस्तो कुरा हो जसमा चाहिँ तपाईँले यदि तपाईँले बिमारी लाग्नुभन्दा अगाडि नै ट्रिटमेन्टहरू गर्नुभयो भने चाहिँ यो चाहिँ के हुन्छ भने एकदमै साधारण हुन्छ। ट्रिटमेन्ट गर्नु एकदमै साधारण हुन्छ अनि एकदमै चिपेस्ट पनि हुन्छ, एकदमै सस्तो दाममा पनि गर्न सकिन्छ है। तर यदि तपाईँले कुनै पनि लाइफ स्टक फार्मिङको कुनै पनि एनिमलहरूलाई है, जस्तै कि गाई भयो, सुँगुर, बाख्रा, कुखुराहरू भयो, यदि उहाँहरूलाई चाहिँ बिमारी लाग्यो भने चाहिँ ट्रिटमेन्ट गर्नुको लागि धेरै नै साह्रो पर्छ है। अनि त्यसमा चाहिँ पहिलो कुरा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको यदि बिमार लागिगयो भने दबाई पानी किन्नु पर्यो, अब त्यसको दाम अलिकति महँगो परिजान्छ। अनि त्यसको बादमा के हुन्छ भने यदि तपाईँले गाईहरू पालिराख्नु भएको छ भने बिमार लाग्यो भने दुधको उत्पादन घट्छ, जसको कारणले गर्दाखेरि तपाईँको आमदामी रोकिनु सक्छ है। अनि त्यसको बादमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एकदमै पुअर ग्रोथ हुन्छ। यदि एनिमल बिमार भयो भने है उसको ग्रोथ हुनै सक्दैन। अनि त्यसको बादमा चाहिँ के हुन्छ भन्दाखेरि अब हाम्रो इन्कम भनौँ है, सोर्स अफ इन्कम भन्ने कुरा, जति पनि ब्रिडिङहरू गर्नुपर्ने हुन्छ त्यसमा प्रब्लम हुन्छ। अनि यदि हामीले टाइमली ट्रिटमेन्ट गरेनौँ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एनिमलहरू तपाईँको जति पनि अब धेरै दाम लगाएर किन्नु भएको हुन्छ, ल्याउनु भएको हुन्छ है, अनि तपाईँले त्यसलाई गुमाउनु पनि पर्ने हुन्छ कतिपय केसेसमा है, जसको कारणले गर्दाखेरि तपाईँलाई भारी मात्रामा नोक्सान हुन जान्छ।
0: हजुर। र अब रोकथामका उपायहरू के हुन् होला?
1: हजुर, रोकथामको उपाय चाहिँ के हुन्छ भन्दा मैले अघिबाटै भनिहालेँ, तर म अलिकति संक्षेपमा भन्नुपर्दामा तपाईँलाई रोकथामको उपायहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ, जस्तै कि रोकथामको उपायमा चाहिँ फर्स्टमा चाहिँ हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि रेगुलर भ्याक्सिनेसन हुन्छ तपाईँको। जस्तै तपाईँको बिमारीहरू लाग्यो भने है, राख्नुभन्दा अगाडि हामीले रोकथामको लागि भ्याक्सिनेसन गऱ्यौँ भने तपाईँको जति पनि गभर्मेन्टद्वारा भ्याक्सिनेसनहरू हुन्छ एकदमै फ्री अफ कस्टमा हुन्छ है। यदि तपाईँले बिमारी लाग्नुभन्दा नै अगाडि तपाईँले भ्याक्सिनेसन गर्नु पर्यो भने बादमा बिमार पनि लाग्दैन, तपाईँको खर्च त्यसै हुँदैन, तपाईँको टाइम वेस्ट हुँदैन है। अनि दोस्रो कुरा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टाइमली हामीले डिवर्मिङ गराउनु एकदमै आवश्यक हुन्छ है। अनि त्यसको बादमा चाहिँ के छ भन्दाखेरि हामीले जति पनि ब्यालेन्स न्युट्रिएटेड भएको फडरहरू हुन्छ है, जति पनि चारोहरू हुन्छ अनि त्यो दिनुपर्ने हुन्छ, त्यो चाहिँ एकदमै आवश्यक हुन्छ। अनि त्यसको बादमा हामीले जति पनि गाईको थलोहरू भयो है, हाउसिङहरू भयो, त्यो चाहिँ एकदमै सफा राख्नुपर्ने हुन्छ। यदि हामीले यो कुराहरूलाई गर्यौँ भने चाहिँ हामीले कुनै पनि बिमारी लाग्नुभन्दा अगाडि नै रोकथाम गर्न सक्छौँ।
0: हजुर, र यो त भयो रोकथाम बारे केही जानकारीहरू। अब सन्तुलित खानाले पशुको स्वास्थ्य र उत्पादकमा कसरी सुधार ल्याउन सकिन्छ होला?
1: हजुर, तपाईँले यो प्रश्न गर्नुभयो है कि फिडिङ र न्युट्रिसनको बारेमा चाहिँ अब विशेष गरी यो एकदमै भास्ट कुरा हो, एकदमै इम्पोर्टेन्ट कुरा पनि हुन जान्छ। अनि अब सन्तुलित जुन चाहिँ यो ब्यालेन्स फिडिङ भन्ने है, अब हामी चाहिँ के छौँ भन्दाखेरि अब नेपालीहरू भएपछि हामीले चाहिँ जति पनि फिड भन्छ है, खालि हामी सोच्छौँ घाँस र चारो भन्ने कुरा है। अनि यसमा चाहिँ के हुन जान्छ

0: पनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा चाहिँ हाम्रोमा चाहिँ ग्रिन फोडर हुनुको लागि एकदमै आवश्यक हुन्छ। ग्रिन फोडर मतलब हामीले हरियो घाँसहरू दिनुपर्ने हुन्छ है, अनि हरियो घाँसको साथसाथमा चाहिँ हामीले चाहिँ ड्राई फोडर पनि दिनुपर्छ, सुक्खा घाँस पनि दिनुपर्ने हुन्छ, अनि त्यस साथसाथैमा हामीले कन्सन्ट्रेटेड फिड पनि दिनुपर्ने हुन्छ, अनि मिनरल मिक्सर नुनहरू है, अनि एकदमै क्लिन वाटरहरू दिनुपर्ने हुन्छ जसको कारणले गर्दाखेरि चाहिँ हामीले ब्यालेन्स फिडिङ गर्न सक्छौँ है। अनि यदि हामीले यो ब्यालेन्स फिडिङ गर्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो उत्पादनमा धेरै सुधारहरू आउन सक्छ है।
1: हजुर हजुर, र त्यस्तै गरी अब गाई बस्तुमा लाग्ने जस्तै बाख्रा भेडामा अब कतिपय पशुहरूमा जुगा लाग्ने सम्भावना हुन्छ होइन, यसको निम्ति अब कतिपल्टको जुगाको औषधि उनीहरूलाई दिनुपर्दछ होला?
0: हजुर, बेसिकली तपाईँले अब डिवर्मिङको कुरा गर्नुहुँदैछ है। यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ डिवर्मिङ चाहिँ तपाईँले गाईमा पनि गर्नुपर्ने हुन्छ, सुँगुरमा पनि गर्नुपर्ने हुन्छ, कुखुरामा पनि गर्नुपर्ने हुन्छ है, अनि लाइफ स्टकको जति पनि एनिमलहरू हुन्छ सबैमा हामीले डिवर्मिङ गर्नुपर्ने हुन्छ। अनि यो चाहिँ के छ भन्दाखेरि गाई छ भने जुगाको दबाई चाहिँ तपाईँको यदि कुनै पनि जन्मेको गाई छ भने तपाईँले है 7 दिनदेखि लिएर 14 दिनसम्म पहिले तपाईँले सुरुवात गर्नु सक्नुहुन्छ त्यतिभित्रमा, अनि त्यसको बादमा फेरि तपाईँले 3-3 महिनामा यसलाई रिपिट गर्न सक्नुहुन्छ है। अनि यसको लागि चाहिँ बेस्ट तपाईँले आफ्नो नजिकको जति पनि भेटनेरी डिस्पेन्सरी हुन्छ या फेरि कोही भेटनेरियन हुनुहुन्छ है, उहाँलाई कन्सल्ट गर्नु सक्नुहुन्छ, अनि उहाँहरूले तपाईँलाई कुन प्रकारले कुन दबाई दिनुपर्ने हो, कति दिनुपर्ने हो भन्ने तपाईँलाई डाइरेक्सन दिनुहुन्छ, अनि त्यही प्रकारले गर्नुपर्ने हुन्छ। तर यो चाहिँ एकदमै अनिवार्य प्रोसेस हुन्छ अनि तपाईँले डिवर्मिङ चाहिँ गर्नै पर्ने हुन्छ।
1: एकदमै हजुर, अब पशुहरूमा किराको प्रकोपका लक्षणहरू धेरै देखा पर्दछ है, के लक्षणहरू देखा पर्छ होला?
0: हजुर, हामीले बिमार लागेको जति पनि एनिमलहरू हुन्छ है, हामीले सबैभन्दा पहिलो कुरा चाहिँ अब हामी कृषकहरूले या फिर फार्मरहरूले याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भन्दाखेरि पहिलो पटक त तपाईँको पशुहरूले राम्ररी चारो खाएको हुँदैन, अनि दोस्रो कुरा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरू एकदमै रेस्टलेस खालके हुन्छ है, उनीहरू पुरा छटपटिरहेको, न पानी पिउँछ न खाना खान्छ है, त्यस्तो हुन्छ। अनि त्यसको बादमा अर्को के हुन्छ भन्दाखेरि ऊ जहिले पनि जिङ्रिङ्गै परिरहेको हुन्छ है, अनि जसको कारणले चाहिँ हामीले देखेरै भन्न सक्छौँ कि उसलाई चाहिँ बिमार लागेको रहेछ भनेर। अनि अर्को कुरा दुधमा पनि घटी कमी हुन्छ है, अनि यो प्रकारले चाहिँ हामीले याद गर्न सक्छौँ कि मेरो पशुलाई चाहिँ बिमार लागेको रहेछ भन्ने कुरा हामीले यहाँबाट थाहा पाउन सक्छौँ।
1: हजुर, कृषकहरूले कम लागतको सन्तुलित राशन कसरी तयार पार्न सक्छन् होला?
0: हजुर, अघि हामीले कुरा गरिहाल्यौँ कि ब्यालेन्स फिडिङको बारेमा है, अहिले हामीले विशेष गरी अब यो फिडहरू छ है, हामीले बाहिरबाट किनेर ल्याउनको लागि धेरै महँगो पर्छ, तर हामीले एउटा किसान भइसकेपछि घरमै पनि यसलाई तयारी गर्न सक्छौँ, अनि कम लागतमा चाहिँ है हामीले एकदम लो कस्टमा चाहिँ कसरी यसलाई ब्यालेन्स फिड चाहिँ हामीले घरमै कसरी तयार पार्न सक्छौँ भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ के छ भन्दाखेरि हामीले ग्रिन फोडर लाउनु पर्ने हुन्छ, त्यसमा हामीले एकदमै जानी आएको सरकारी घाँस भन्छौँ है, अनि त्यसमा मकैको घाँस हुन्छ, ओट्सहरू हुन्छ, अनि जति पनि लोकल घाँसहरू हुन्छ ग्रिन, हामीले त्यो कुरा लिनुपर्ने हुन्छ, अनि त्यसको बादमा हामीले ड्राई फोडर लिनुपर्ने हुन्छ, सुक्खा घाँस जसमा चाहिँ मकैको घाँस हुन्छ, धानको परालहरू हुन्छ है, कोदोको पराल हुन्छ, अनि त्यसलाई पनि मिक्स गर्नुपर्ने हुन्छ, अनि त्यसको बादमा अब कन्सन्ट्रेटेड फिड हुन्छ जसमा चाहिँ हामीले के गर्छौँ भने मकै गहुँ अनि यो के भन्छ मस्टर्डहरूको जति पनि पिसेर निकालेको हुन्छ त्यसलाई मिक्स गर्नुपर्ने हुन्छ, अनि त्यसको बादमा जति पनि मिनरल मिक्सर्सहरू हुन्छ है बजारमा कम दाममै पाउन सकिन्छ, अनि त्यसको बादमा नुन हुन्छ, अनि पानी लगाएर चाहिँ यो सबै कुरालाई मिक्स गरेर चाहिँ हामीले जब पनि हाम्रो गाई बस्तुहरूलाई दिन्छौँ तब चाहिँ उनीहरूले जुन चाहिँ बजारमा किन्दाखेरि पाउनुपर्ने एउटा फिड हुन्छ हो त्यसकै लगभग नजदिकको एउटा ब्यालेन्स फिड चाहिँ हामीले यसरी कम लागतमा बनाउन सक्छौँ।
1: ए हजुर, अब सुक्खा मौसममा जस्तै अब हिउँदोको समयमा भनौँ न है,
0: हजुर,
1: घाँसको धेरै अभाव हुन्छ,
0: हजुर हजुर
1: है, त्यस बेला कस्तो प्रकारले व्यवस्था गर्न सकिन्छ होला?
0: हाम्रो सिक्किमतिर हेऱ्यौँ भने चाहिँ हाम्रो नेपाली दाजुभाइहरूले जति पनि अब गाई बस्तु पालिराख्नु भएको फार्मरहरू हुन्छ उहाँले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि अब मैले देखेको गाउँ बस्तीमा के हुन्छ भन्दाखेरि अहिले त अब रेनी सिजनमा पर्याप्त मात्रामा हामीले घाँस पाउँछौँ काटेर लाउँछौँ है, तर अब विन्टरमा चाहिँ के हुन्छ भन्दाखेरि घाँस पाइँदैन, सुक्खा लाग्छ, अनि त्यतिखेर रुखको घाँस मात्रै हुन्छ, अनि रुखको घाँस मात्रै त्यतिखेर चाहिँ जति पनि क्याटल्सहरू हुन्छ है गाई बस्तुहरू हुन्छ उनीहरूको लागि पर्याप्त हुँदैन, र यसमा चाहिँ हामीले के गर्नु सक्छौँ भन्दाखेरि चाहिँ हामीले चाहिँ जति पनि फोडरहरू हुन्छ है जस्तै सरकारी घाँसहरू त्यो घाँसहरू चाहिँ तपाईँले लगाउनु भयो भने चाहिँ राम्रो हुन्छ, किनभने त्यो घाँस चाहिँ तपाईँले 2-3 महिनामा काटिबस्नु सक्नुहुन्छ है। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि अहिले जति पनि यो तपाईँको हरियो

0: घाँसहरू हुन्छ, जति पनि रेनी सिजनमा घाँसहरू हुन्छ है, त्यो घाँसलाई चाहिँ हामीले काटेर चाहिँ हे भन्ने हुन्छ है, जस्तै पराल जस्तो सुक्खा घाँस जस्तो टाइपको हुन्छ, त्यसलाई स्टोर गरेर राख्न सक्छौँ है। अनि त्यसको बादमा हाम्रोमा स्यालेज भन्ने पनि हुन्छ, जसलाई चाहिँ हामीले अहिले हरियो घाँसलाई काटेर एकदमै एउटा प्रोसेस राखेर है यसलाई हामीले जब पनि विन्टर हुन्छ त्यतिखेर युज गर्न सक्छौँ है। अनि त्यसको बादमा के छ भन्दाखेरि, जति पनि हाम्रोमा सालभरि हुने घाँसहरू हुन्छ त्यो घाँसलाई रोप्न सक्छौँ, जस्तै मैले अघि भनिहालेँ नेपियरहरू हुन्छ, सरकारी घाँस भनिन्छ है, त्यो कुराहरूलाई हामीले रोप्न सकिन्छ है। अनि यस अन्तर्गतमा चाहिँ यदि तपाईँहरूले अब कसैले पनि यो फोडरहरूको बारेमा है जान्नु चाहनुहुन्छ भने या सिक्नु चाहनुहुन्छ भने चाहिँ है यता एनिमल हस्बेन्ड्री डिपार्टमेन्टलाई तपाईँले एउटा लेटरहरू लेखेर या फिर कन्सल्ट गरेर हाम्रो ट्रेनिङहरू हुन्छ, जस्तै कर्फेक्टारहरू भयो, मामरिङहरू भयो है, त्यहाँनिर चाहिँ तपाईँहरू यो फोडरको बारेमा सिक्नु इच्छुक हुनुहुन्छ भने चाहिँ उहाँहरूले ट्रेनिङ पनि तपाईँहरूलाई प्रदान गर्नुहुन्छ है। त्यसको लागि तपाईँले एनिमल हस्बेन्ड्री डिपार्टमेन्टमा गएर तपाईँले कन्सल्ट गर्न सक्नुहुन्छ।
1: हजुर हजुर, र प्राकृतिक ब्रिडिङ भन्दा एआईका फाइदाहरू के हुन् त?
0: हजुर, अब हामीले गाई पालन गरिसकेपछि है ब्रिडिङ पनि गर्नुपर्ने हुन्छ
1: एकदमै हजुर।
0: अनि ब्रिडिङ गर्नुपर्ने हुँदाखेरि चाहिँ अब हामीले पहिलाको जमानामा हेर्दा पर्दामा के छ भन्दाखेरि हामीले नेचुरल प्रोसेसहरू गर्छौँ है, प्राकृतिक, जसमा चाहिँ हामीले गोरु लिएर गाईमा लगाउने गर्छौँ। अनि तर त्यो प्रोसेसमा हामीले हेर्नु पर्दाखेरि अब गोरु कहाँबाट ल्याउनु पर्छ, खर्च पनि त्यस्तै लाग्छ है। तर अब एज कम्पेरिजन पहिलाको हेरेर चाहिँ अहिले चाहिँ के छ भन्दा हाम्रोमा एआई छ है, आर्टिफिसियल इन्सेमिनेसन भन्ने कुरा छ है। अनि यसको बारेमा फाइदा भन्नु पर्दामा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँले एक त टाढामा गएर गोरु ल्याउनु परेन,
1: हजुर।
0: अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँले कस्तो नसलको गोरु लाउनु चाहनुहुन्छ त्यस्तै भेट्नुहुन्छ है। अब जेनेटिकली सुपिरियर बुलहरू पाउनु सक्नुहुन्छ है, जसमा चाहिँ तपाईँको एकदमै दुधपादन हाई मिल्क प्रडक्सनदेखि लिएर तपाईँको राम्रो बाछा बाछीहरू पनि हुनसक्छ है। अनि अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको लो ब्रिडिङ कस्ट हुन्छ, तपाईँले कहीँ गएर गोरु ल्याउनु परेन, त्यसको खर्च लागेन है। अनि अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि जति पनि तपाईँको रिप्रोडक्टिभ डिजिजहरू हुन्छ है, जो चाहिँ ट्रान्समिट हुनसक्छ, त्यो कुरा चाहिँ तपाईँले रिड्युस गर्न सक्नुहुन्छ, कम गर्न सक्नुहुन्छ। भन्नुपर्दामा अब बिमारीहरू फैलिने चान्सेस कम्ती हुन्छ भनौँ न है। अनि यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब तपाईँको जेनेटिकली फास्ट इम्प्रुभ तपाईँको अफ स्प्रिङ्सहरू हुन्छ नि, बच्चाहरू पाउनु सक्नुहुन्छ है। अनि अर्को चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको जति पनि यो ब्रिडिङको हुन्छ नि प्रोसेस तपाईँले राम्रोसँगले रेकर्ड गर्नु सक्नुहुन्छ, मेरो बाछा बाछी कहिले ब्याउने रहेछ भन्ने कुरालाई तपाईँले जान्नु सक्नुहुन्छ है। अनि अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब नेचुरल ब्रिडिङमा भन्दाखेरि चाहिँ यो एआईमा चाहिँ के हुन्छ, ह्यान्डलरहरू तपाईँले राम्रो पाउनु सक्नुहुन्छ, कम समयमा तपाईँको यो प्रोसेसहरू हुनसक्छ है। अनि म पनि यही भन्न चाहन्छु कि तपाईँले अब नेचुरल प्रोसेस भन्दाखेरि चाहिँ अब जति पनि गाई पालन गरिराख्नु भएको छ है, तपाईँले एआई गर्नुभयो भने चाहिँ राम्रो है। अब हाम्रोमा त अहिले एआई वर्कर्सहरू पुरा हुनुहुन्छ, तपाईँले उहाँहरूलाई कन्सल्ट गरेर उहाँहरूबाट तपाईँले एआईको लागि भन्नु सक्नुहुन्छ है। अनि यो चाहिँ तपाईँको लागि धेरै फाइदामन्द हुन जान्छ।
1: हजुर हजुर, कृषकहरूले अब बृहत मात्रामा पशुहरू पाल्नुहुन्छ है, उहाँहरूले अब आफ्नो व्यवसाय पनि चलाउँदै हुनुहुन्छ र उहाँहरूको निम्ति भनौँ न कृषकहरूको निम्ति कस्ता सरकारी योजनाहरू उपलब्ध छन् होला?
0: हजुर, अब पशुपालनहरू गरिसकेपछि है, लाइफ स्टकमा आइसकेपछि तपाईँको कतिवटा कुरा आफैले गर्नु मात्रै धेरै साह्रो पर्छ है। आफ्नो पर्सनल लेभलबाट फार्म खोल्नु, एनिमलहरूलाई ल्याउनु ओर्नु साह्रो पर्छ है। तर यस अन्तर्गत चाहिँ तपाईँको अब गभर्मेन्टहरूको सपोर्टहरू या इन्सेन्टिभ इन्सुरेन्सहरू भन्ने कुरा धेरै हुन्छ है। सिक्किममा अब हामीले हेर्नु पर्यो भने चाहिँ धेरै स्किमहरू छन्, जसमा तपाईँको के आउँछ भन्दाखेरि चाहिँ डायरी डेभलपमेन्ट प्रोग्राम्सहरू छ है, नेसनल लाइफ स्टक मिसन छ, अनि तपाईँको पिक प्रोडक्सन इन्सेन्टिभ स्किम पनि छ, तपाईँको राष्ट्रिय गोकुल मिसन छ, अनि मैले अघि पनि भनिहालेँ है फोडरको बारेमा, फोडर डेभलपमेन्ट प्रोग्राम छ, आर्टिफिसियल इन्सेमिनेसन प्रोग्रामहरू छ है। अनि त्यति मात्रै नभएर तपाईँको यदि कोही फार्मरहरू चाहिँ ट्रेनिङ गर्न चाहनुहुन्छ है, जसमा तपाईँको एआईको ट्रेनिङ हुन्छ, फोडरको बारेमा ट्रेनिङहरू हुन्छ है, यस्तो ट्रेनिङहरू कोही गर्न चाहनुहुन्छ भने डिपार्टमेन्टद्वारा यो ट्रेनिङहरू पनि तपाईँलाई प्रदान गरिन्छ है। अनि यसमा तपाईँको अलिकति संक्षिप्त रूपमा भन्नुपर्दामा यो स्किममा चाहिँ के हुन्छ भन्दाखेरि, जस्तो कि डायरी डेभलपमेन्ट प्रोग्राममा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि, जति पनि क्याटलहरू गाई वस्तु पालिराख्नु भएको छ है, उहाँहरूको बेटर म्यानेजमेन्टको लागि त्यसमा चाहिँ इन्सेन्टिभ्सहरू पाइन्छ है, जस्तै पनि डेरी इन्फ्रास्ट्रक्चरहरू बनाइन्छ है, त्यसको लागि पैसाहरू गभर्मेन्टद्वारा प्रदान गरिन्छ है। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि, तपाईँको नेसनल लाइफ स्टक मिसन हुन्छ, यसमा चाहिँ के छ भन्दाखेरि जति पनि पोल्ट्री भयो, बाख्रा भयो, कुखुरा भयो, सुँगुरहरू भयो है, अनि घाँस उत्पादनहरू गर्ने हुन्छ है, उहाँहरूको लागि चाहिँ इन्सेन्टिभहरू पाइन्छ है, जस्तै तपाईँको अहिले हाम्रो सिक्किममा भन्नु पर्दामा जति पनि सुँगुर पालिराख्नु भएको छ है पिगरी फार्म गर्ने हुनुहुन्छ उहाँहरूको लागि अहिले सिक्किममा चाहिँ पिक प्रोडक्सन इन्सेन्टिभ भन्ने कुरा अहिले पाइरहेको छ है जसमा चाहिँ सुँगुरको बढौतीको लागि यो इन्सेन्टिभहरू पाइरहेको छ है अनि यस्तै अन्य हाम्रोमा स्किम्सहरू छ है अनि त्यस्तै प्रकारले अर्को राष्ट्र मिसनमा के छ भन्दाखेरि तपाईँको जेनेटिकली इम्प्रुभमेन्ट अफ क्याटल्सहरू छ जति पनि एआई को लागि है त्यसको लागि प्रोत्साहनको लागि यो मिसन छ अनि जस्तै फर्डर डेभलपमेन्ट प्रोग्रामहरू छ जसमा मैले अघि भनिहालेँ है कसैले पनि फर्डरको बारेमा जान्नु चाहनुहुन्छ यो हे कसरी बनाइदो रहेछ स्यालेज कसरी बनाइदो रहेछ अनि तपाईँको विन्टर सिजनमा है फर्डरहरू हामीले कसरी कन्जर्भेसन गर्नुपर्ने रहेछ भन्ने कुरालाई तपाईँले सिक्न चाहनुहुन्छ भने यो स्किम पनि छ तपाईँहरूलाई योद्वारा प्रदान गरिन सकिन्छ है अनि त्यति मात्रै नभएर फार्मरहरूलाई ट्रेनिङ र एक्सटेन्सन प्रोग्रामहरू पनि गराइन्छ अनि यो कुराहरूलाई यदि तपाईँले यो लाभ उठाउन चाहनुहुन्छ भने तपाईँको नजिकको जति पनि एनिमल हस्बेन्ड्रीहरू छ है त्यहाँ गएर तपाईँले यसको बारेमा जानकारी लिन सक्नुहुन्छ।
1: पशुधनको लागि उचित घर किन महत्त्वपूर्ण छ त?
0: हजुर एकदमै असल प्रश्न तपाईँले राख्नुभयो है। विशेष गरी हामीले पशुपालन गर्छौँ है पशुपालन गर्दाखेरि हामीले के भन्छौँ भन्दाखेरि मेरो गाईले दुधै दिँदैन मेरो सुँगुर बढेकै छैन मेरो कुखुरा बढेकै छैन मेरो बाख्रा बढेकै छैन भन्ने हामीले मनमा जिज्ञासा राख्छौँ या फिर एउटा उथुलपुथुल भइबस्छ है। अनि यसमा चाहिँ विशेष गरी हामीले के कुरामा ध्यान दिएको हुँदैन भन्दाखेरि चाहिँ हामीले साइन्टिफिकली हाउजिङमा ध्यान दिएकै हुँदैनौँ है। अनि विशेष गरी ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँ हुन्छ अब हामी मान्छे छौँ है हामीलाई पनि ग्याज ग्याज भएको जग्गामा सानो जग्गामा हामीलाई पनि बस्नु त्यति साह्रो मन लाग्दैन है हामी अलिकति त्यहाँबाट अलग्गै रहन चाहन्छौँ है। अनि त्यही प्रकारले कुनै पनि हामी पशुपालन गर्दैछौँ भन्दाखेरि भन्दैछौँ भने चाहिँ साइन्टिफिकली हाउजिङ एकदमै इम्पोर्टेन्ट हुन्छ जसमा तपाईँले गाई पाल्नु हुँदैछ भने चाहिँ गाईको लागि चाहिँ के हुन जान्छ भन्दाखेरि चाहिँ तपाईँको एउटा राम्रो घर हुनुपर्ने हुन्छ है जसमा चाहिँ हावा पनि पसोस् घाम पनि आओस् है। अनि त्यसको फ्लोरिङको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ सायद तपाईँले ढुङ्गाले ओछ्याउनु भएको छ भन्ने पनि त्यसमा चाहिँ गाँठा गुठीहरू है रफ भन्ने कुरा चाहिँ नहोस् जसमा चाहिँ स्मुथ होस् जसमा चाहिँ तपाईँको जति गोबरहरू हुन्छ पिसाबहरू पिसाब बगेर जाओस् है जसमा तपाईँले नाली पनि बनाउनु भयो भने राम्रो हुन्छ। अनि तपाईँले गोबर पनि यसो सोहोर्दाखेरि चाहिँ सबै सफा हुने खालके जग्गा छ भने चाहिँ एकदमै यो कुरा राम्रो हुन्छ है। अनि यो कुरालाई चाहिँ हामीले महत्त्वपूर्ण यसलाई ध्यान दिनुपर्ने किन भन्दाखेरि यदि तपाईँले साइन्टिफिक हाउजिङ गर्नुभएको छ भने चाहिँ यसमा चाहिँ के कुरामा चाहिँ इफेक्ट पार्छ भन्दाखेरि तपाईँले गाई पालन गरिराख्नु भएको छ भने चाहिँ यदि राम्रोसँगको एउटा कम्फर्टेबल हाउजिङ गर्नुभएको छ भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको दुध उत्पादनमा तपाईँको इम्प्रुभमेन्ट हुन्छ। अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि जहिले पनि गाई बस्तुहरू हुन्छ जहिले पनि स्ट्रेस फ्री हुन्छ है उनीहरू तनावदेखि दूर हुन्छन् अनि उनीहरूलाई तनाव भएन भने दुध उत्पादन त्यतिकै भइहाल्छ। अनि अर्को कुरा अब राम्रो हाउजिङ भएको छ भने बिमारी आउने कुरै आउँदैन बिमारी आएन भने तपाईँको गाई बस्तु त्यसै पनि स्वस्थ हुन्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको ग्रोथ राम्रो भएर जान्छ अनि त्यसै कारणले गर्दाखेरि चाहिँ यो साइन्टिफिक हाउजिङ चाहिँ एकदमै महत्त्वपूर्ण हुन जान्छ।
1: हजुर हजुर र तपाईँले पशुधन स्वास्थ्य तथा उत्पादनताबारे हाम्रो सम्पूर्ण कृषक वर्गलाई वृत्तान्त रूपमा जानकारी दिनुभयो यसको निम्ति हामीलाई बहुमूल्य समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद र आउँदो दिनहरूमा तपाईँसित फेरि पनि हामी भेटघाट गरेर अन्य विषयमा अवश्य नै बातचित गरौँला र यति भन्दै तपाईँसित बिदा लिन चाहन्छु। नमस्कार
0: धन्यवाद।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पशुधन स्वास्थ्य तथा उत्पादनता विषयमा पशुपालन विभागका पशु चिकित्सक सहायक विमल विश्वकर्मासित लिएको एक अन्तर्वार्ता। अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौता श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

3.5 मेगाहर्ट्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको रगो केछनमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी सुनाइरहेछौं।

सिक्किम लोक सेवा आयोग SPSC का नवनियुक्त अध्यक्ष मिलन कुमार सुब्बाले आज राज्यपाल ओम प्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गर्नुभयो। आयोगको अध्यक्षको पदभार ग्रहण गरेपछि श्री सुब्बाको राज्यपालसँगको यो पहिलो भेट थियो। यस भेटमा नवनियुक्त अध्यक्षले आयोगको वर्तमान कार्यप्रणाली र आयोगले चालेका कदमहरूको बारेमा राज्यपाललाई जानकारी गराउनुभयो। श्री माथुरले अध्यक्षलाई यस पदको लागि बधाई दिँदै उनको सफल र फलदायी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्ष एवं पटना उच्च न्यायालयकी पूर्व मुख्य न्यायाधीश जस्टिस मीनाक्षी मदन राईले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। हालै सिक्किम राज्य मानवाधिकार आयोगको अध्यक्षको पदभार ग्रहण गरेपछि श्री माथुरसँग वहाँको यो पहिलो औपचारिक भेट थियो। भेटघाटमा वहाँले राज्यपाल माथुरलाई आयोगको कार्यप्रणाली, भविष्यका योजनाहरू र मानवाधिकारको बारेमा जागरूकता जगाउन गरिएका प्रयासहरूको बारेमा विस्तृत रूपमा जानकारी दिनुभयो। राज्यपाल माथुरले जस्टिस राईको वृहत न्यायिक अनुभव र नेतृत्वमा सिक्किम राज्य मानवाधिकार आयोगले नागरिकहरूको अधिकारको रक्षा गर्न पूर्ण इमानदारीका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नागाल्याण्डको मुख्यमन्त्री स्वास्थ्य बीमा योजना CMHIS को कार्यान्वयनको अध्ययन गर्न सिक्किमको एक प्रतिनिधिमण्डल हिजो कोहिमा पुगेको थियो। यसको नगदरहित उपचार प्रणाली अस्पतालको प्यानलमा

सामेल हुने प्रक्रिया र प्रतिपूर्ति संयन्त्रमा अध्ययन केन्द्रित थियो। प्रतिनिधिमण्डलमा सिक्किमका मुख्यमन्त्रीका सचिव कर्मा एन भुटिया, प्रमुख चिकित्सा अधिकारी डाक्टर सुभाष तामाङ र अन्य वरिष्ठ स्तरका अधिकारीहरू समावेश छन्। प्रतिनिधिमण्डलले नागरिक सचिवालयमा नागाल्याण्ड विकास आयुक्त वाई किखेतो सेमालाई भेटेको थियो। नागाल्याण्डको सूचना तथा जनसम्पर्क विभागका अनुसार हाल दिल्ली, कोलकाता र गुवाहाटीका अस्पतालहरू लगायत देशभरका 70 भन्दा बढी अस्पतालहरू सीएमएचआईएस अन्तर्गतका प्यानलमा छन्। भारत सरकारको सूक्ष्म साना तथा मझौला उद्यम मन्त्रालयको एमएसएमई कार्य सम्पादन बढाउने र गति बढाउने ऱ्याम्प योजना अन्तर्गत महप्रशोधन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रम आज पाकिम स्थित ताकचाङ स्कूलमा आयोजना गरिएको थियो। पाकिमका स्रोत व्यक्ति दिलीप रुचालले मुख्यमन्त्री प्रेमसिंह तामाङको एक परिवार एक उद्यमीको दृष्टिकोणमाथि प्रकाश पार्दै प्रशिक्षार्थीहरूलाई तालिममा सक्रिय रूपमा भाग लिन र मौरी पालनको व्यवहारिक ज्ञान प्राप्त गर्न प्रोत्साहित गरे। मास्टर ट्रेनर दलबहादुर राईले ताकचाङ स्कूलमा 10 दिने तालिम कार्यक्रम सञ्चालन गर्नेछन्। सिक्किम सरकारको पशुपालन तथा पशु सेवा विभागको प्रशिक्षण एवं विस्तार प्रकोष्ठले राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्याङ्क नाबार्ड संघको सहकार्यमा पूर्वी सिक्किमको लिङडकमा किसान र पशुधन मालिकहरूका लागि पशुधन तथा कुखुरा पालन व्यवस्थापन सम्बन्धी जागरूकता शिविर सफलतापूर्वक आयोजना गर्यो, जसको उद्देश्य वैज्ञानिक पशुधन व्यवस्थापन, रोगको रोकथाम, जैविक सुरक्षा, पशु पहिचान, सरकारी योजनाहरू, बीमा र पशुधन तथा कुखुरा पालनका लागि उपलब्ध वित्तीय सहायताको बारेमा किसानहरूलाई संवेदनशील बनाउनु थियो। जागरूकता शिविरले किसानहरू, पशु चिकित्सकहरू, ब्याङ्किङ प्रतिनिधिहरू र विभागीय अधिकारीहरूबीच प्रत्यक्ष अन्तर्क्रियाका लागि एक महत्वपूर्ण मञ्चको रूपमा काम गर्यो। जिल्ला निर्वाचन अधिकारी सह जिल्लापाल सोरेङ धीरज सुवेदीले आज जिल्ला प्रशासनिक केन्द्र सोरेङमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग बैठक बोलाए, जसमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सम्बन्धी विषयमा छलफल गरिएको थियो। बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा, भारतीय जनता पार्टी र सिक्किम डेमोक्रेटिक फ्रन्टका प्रतिनिधिहरू उपस्थित थिए। श्री सुवेदीले जानकारी दिए कि ईआरओ र एईआरओ द्वारा मतदाता नामावलीबाट नाम अस्वीकृत भएका मतदाताहरूले अस्वीकृत भएको मितिबाट 15 दिनभित्र जिल्ला निर्वाचन अधिकारी समक्ष पुनरावेदन दर्ता गर्न सक्छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रद्धाले सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङ र यहाँलाई कार्यक्रम सम्बन्धी जानकारी रहेछौ। अहिलेको रहल कार्यक्रम लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू अहिले 6:50 यस केन्द्रको प्रादेशिक समाचार, बेलुकी 7 लोकलहरी कलाकार उष्णब्लोन, 7:15 सुरसँगमा आधुनिक गीत सुनाउनेछौ शर्मिला लखान्ड्रीको स्वरमा, अनि राति 8 युवानी कार्यक्रममा विद्यार्थीको लागि समय व्यवस्थापनबारे वार्ता अल्बिना थापाबाट सुनाउनेछौँ र 8:30 आरएनयूको प्रस्तुति चर्चा चौथारी। यसबाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम मनिटक अनि मन्थन, अनि राति 10 छाया गीत।

भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:25 6:30 कार्यक्रम अर्चनामा वार्ता सुनाउनेछौ विश्वासले जीवन उज्यालो बारे रेणु छेत्रीबाट। अनि 7:05 कार्यक्रम शुभ प्रभात विविध कलाकारको स्वरमा सुनाउनेछौ भजन 7:15 संगीत प्रवाहको प्रस्तुति 7:35 कथा सफलताको 8:30 जसमा विनोद खन्नाको सफलताको कथा यहाँलाई सुनाउनेछौ र 8:40 लोकगीत कुलमान सुब्बाको स्वरमा 8:45 सन्दर्भको साथमा हिन्दी चलचित्रका गीतहरू समावेश रहनेछ। अनि 9:30 खेल

संसार हेलो खरसाङको प्रस्तुति बिहान 10:02 र हाम्रो सरोकार 10:30 यसरी नै 11:05 कार्यक्रम स्वर माधुरी बङ्गला कार्यक्रम 11:30 12:05 फरमाइसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा मेलोडी टाइम 12:30 दिउँसो 2:30 लोक अनि आधुनिक गीत 2:50 प्रस्तुत गर्नेछौ लोकगीत अपरान्न 3:00 हिन्दी चलचित्रका गीतहरू 3:20 विश्वमा हामी जसमा भारतीय हकी पूर्व क्याप्टन भरत छेत्रीको जीवनी बारे वार्ता सुनाउनेछौ नि 3:35 वार्ताको विविध विषय रहनेछ 4:00 आकाशवाणी खरसाङको प्रस्तुति पोडकास्ट अनि 4:30 शिक्षा ज्योतिमा राष्ट्रिय पोषण सप्ताहको अवसरमा पौष्टिक आहार स्वस्थ शरीरबारे वार्ता युवराज सुन्दासबाट सुनाउनेछौँ।

यसरी नै साँझ 5:05 फिल्म संगीतको कार्यक्रम जय जवान, 5:30 इभिनिङ मेलोडिज, अनि 6:10 गाउँले सभा, 6:50 स्केन्द्रको प्रादेशिक समाचार, बेलुकी 7 लोकलहरी, 7:15 सुर संगम, राति 8 युवानी कार्यक्रममा कोशेली मैले मन पराएका गीतहरू, र नि 8:30 स्वास्थ्य संगीतको कार्यक्रम सप्तसुर। यसबाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौ। 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम चर्चाका विषय हे, अनि राति 10 छाया गीत।

0: 5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। चालू वित्त वर्षको पहिलो तिमाहीमा देशको जीडीपी 7.8% बढेको छ। रिजर्व ब्याङ्कको 7% अनुमान भन्दा बढी रहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूको पेन्सन बढाएर 5,000 रुपियाँ गर्ने र स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ। पश्चिम बंगाल सरकारले सिलगढी नगर निगमका वार्डहरूको संख्या बढाउने ठूलो निर्णय गरेको छ। अब सिलगढी नगर निगममा 63 वार्ड हुनेछन्। नेपालमा बाढीबाट मृत्यु हुनेहरूको संख्या 987 पुगेको छ र पश्चिम बंगालमा आजदेखि नयाँ नागरिक नियम अन्तर्गत सार्वजनिक स्थानहरूमा थुक्ने, फोहोर फाल्ने र शौच गर्ने जस्ता गतिविधिहरूमा जरिवाना लगाइनेछ। अब समाचार विस्तारमा। वित्त वर्ष 2026-27 पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। यो भारतीय रिजर्व ब्याङ्कको 7% अनुमान भन्दा बढी हो। पछिल्लो वित्त वर्षको सोही अवधिमा जीडीपी वृद्धि दर 6.9% थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको 7.8% आर्थिक वृद्धि 140 करोड़ देशवासीहरूको कड़ा परिश्रम र सामूहिक संकल्पको परिणाम भएको बताउनु भएको छ। आज सोशल मीडियामा एउटा भिडियो साझा गर्दै श्री मोदीले भन्नुभयो, कोविड महामारी पछि जारी युद्ध र विश्वव्यापी अस्थिरता जस्ता चुनौतीहरू रहे तापनि भारत तीव्र गतिमा अगाडि बढ़िरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवन्ना सभागारदेखि पत्रकारहरूको पेन्सन बढाएर 5,000 रुपियाँ गर्ने र स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ। नयाँ व्यवस्था अन्तर्गत प्रिन्ट, इलेक्ट्रोनिक र अन्य माध्यमसित जुडेका पत्रकारहरूका साथै समाचार कक्षमा डेस्कमा काम गर्नेहरूले पनि लाभ पाउनेछन्। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्यमन्त्रीले आयुष्मान भारत र मुख्यमन्त्री स्वास्थ्य बीमा योजना अन्तर्गत राज्यका लगभग 1,900 सरकारी र निजी

0: अस्पतालहरूमा पत्रकारहरूले उपचार सुविधा पाउने बताउनुभयो। देशभरिका लगभग 38,000 अस्पतालहरूमा पनि पत्रकार र उनीहरूका परिवारहरूले उपचारको सुविधाको लाभ लिन सक्नेछन्। यसमा बंगाल लगायत भेल्लोर, मुम्बई स्थित टाटा क्यान्सर अस्पताल, चण्डीगढ पीजीआई, हैदराबाद र बेंगलुरूका प्रमुख अस्पताल सामेल छन्। मुख्यमन्त्रीले स्पष्ट पार्दै भन्नुभयो, आयुष्मान भारतमा पहिले नै पञ्जीकृत भएका पत्रकारहरू र उनीहरूको परिवारले छुट्टै मुख्यमन्त्री स्वास्थ्य बीमा योजना काटे लिन पर्दैन। अवकाश प्राप्त पत्रकारहरूको पेन्सन पनि बढाएर 5,000 रुपियाँ प्रति महिना गरिएको छ। पहिले यो राशि 2,500 रुपियाँ थियो र लगभग 154 पत्रकारहरूले यो सुविधा पाइरहेका थिए। मुख्यमन्त्रीले बढाएको पेन्सन व्यवस्था आजदेखि लागू हुने बताउनुभयो। सबै प्रकारका पत्रकारहरूले योग्यताको आधारमा नयाँ योजनामा आवेदन दिन सक्नेछन्। मुख्यमन्त्रीले पत्रकारहरूको प्रेस अधिमान्यता कार्ड बारे पनि महत्वपूर्ण घोषणा गर्नुभयो। उहाँले स्क्रिनिङ समिति स्तरमा नयाँ प्राथमिकता कार्डको लागि आवेदन अनावश्यक रूपमा रोक्ने कुनै व्यवस्था नहुने बताउनुभयो। यसबाहेक आवेदन गर्ने पत्रकारहरूलाई पूजा भत्ताको रूपमा 3,000 रुपियाँ पनि प्रदान गरिनेछ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
1: आगामी नगरपालिका चुनाव अघि पश्चिम बंगाल सरकारले सिलगढ़ी नगर निगमको वार्डहरूको संख्या बढ़ाउने ठूलो निर्णय गरेको छ। 31 अगस्त 2026 जारी गरिएको शहरी विकास तथा नगरपालिका मामिला विभागको अधिसूचना अनुसार अब सिलगढ़ी नगर निगममा 63 वार्डहरू हुनेछन्। यसका साथै अब हालको 47 वार्डहरूको तुलनामा 16 वार्डहरूको बढ़ोत्तरी हुनेछ। सरकारी अधिसूचना अनुसार यो निर्णय पश्चिम बंगाल नगर निगम अधिनियम 2006 धारा 7 अन्तर्गत लिएको हो। वार्ड निर्धारण गर्दा सम्बन्धित क्षेत्रको जनसंख्या, जनघनत्व, भौगोलिक स्थिति, ऐतिहासिक महत्व र आर्थिक परिस्थितिलाई ध्यानमा राखिएको छ। पश्चिम बंगालमा आजदेखि नयाँ नागरिक नियम लागू भएको छ। नियमहरू अन्तर्गत सार्वजनिक स्थानहरूमा थुक्ने, फोहोर फाल्ने र शौच गर्ने जस्ता गतिविधिहरूमा जरिवाना लगाइनेछ। प्रतिबन्धित प्लास्टिक ब्याग प्रयोग गर्ने, तोकिएको ठाउँमा फोहोर नफाल्ने र सड़कमा निर्माण सामग्री राख्नेलाई पनि जरिवाना गरिएको छ। यी नियमहरूमा अवैध पार्किङ र अतिक्रमण पनि सामेल छन्। शहरी क्षेत्रहरूमा रात्रिको समयमा सड़क किनारमा पार्किङ गरेमा पनि शुल्क लगाइनेछ। राज्य सरकारले भनेको छ, यी नियमहरूको उद्देश्य स्वच्छता र नागरिक अनुशासनमा सुधार गर्नु हो। राज्यका शहरी विकास तथा नगर निगम विभागकी मन्त्री अग्नि मित्र पौलले यसको उद्देश्य सार्वजनिक स्थानहरूलाई स्वच्छ बनाउनु र नागरिक अनुशासनलाई बढ़ावा दिनु रहेको बताउनुभयो। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेपालमा विनाशकारी बाढीबाट मृत्यु हुनेहरूको संख्या बढेर 987 पुगेको छ। अधिकारीहरू अनुसार सुरक्षा बलले देशका 8 जिल्लाबाट थप शवहरू निकालेको छ। राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरण अनुसार 583 विदेशी र धेरै सुरक्षाकर्मी सहित लगभग 4,000 मानिसहरू अझै पनि बेपत्ता छन् भने झण्डै 12,000 मानिसहरूलाई उद्धार गरिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढी पीड़ितहरूको शव पहिचान र स्वदेश फिर्ता गर्ने सम्बन्धमा जानकारी साझा गरेको छ। छिमेकी देश नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न, पानी, कपड़ा, औषधि तथा अन्य राहत सामग्री उपलब्ध गराउने उद्देश्यले मिरिकका आई भोलिन्टियर युले अर्थ संकलन अभियान शुरू गरेको छ। मिरिकलाई नै प्रतिनिधित्व गरेर गठन गरिएको आई भोलिन्टियर यु समूहले छिमेकी देश नेपालमा आएको प्राकृतिक आपदा अति नै हृदय विदारक रहेको भन्दै छिमेकीलाई परेको आपदामा मिरिकको पनि राहत र सहयोगमा सहभागिता रहोस् भन्ने हेतुले सहयोग अभियान चलाएको बताएको छ। नेपालमा भीषण बाढीका कारण उत्पन्न दुखद स्थितिलाई ध्यानमा राख्दै भारतीय खस नारी तीज आयोजक समितिले यो वर्ष हरतालिका तीज पालन नगर्ने घोषणा गरेको छ। आज एक प्रेस भेलाको आयोजन गर्दै समितिका प्रतिनिधिहरूले बाढीका कारण प्रभावितहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै यो निर्णय गरिएको जानकारी दिएका छन्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज इस्कनका संस्थापक आचार्य श्रील अभय चरणारविन्द भक्ति वेदान्त स्वामी प्रभुपादलाई वहाँको 130 जयन्तीमा श्रद्धापूर्वक नमन गर्नुभयो। शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा हरे कृष्ण हरे

0: कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे महामन्त्रको उल्लेख गर्नुभयो। उहाँले श्रील प्रभुपादलाई विश्वभरि कृष्ण भक्ति र हरे कृष्ण महामन्त्रको प्रचार गर्ने महान आध्यात्मिक सन्तको रूपमा स्मरण गर्नुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: श्री प्रभुपादको जन्म 1 सेप्टेम्बर 1896 कोलकातामा भएको थियो। वर्ष 1922 उहाँले आफ्ना आध्यात्मिक गुरु श्रील भक्ति सिद्धान्त सरस्वती ठाकुरसित भेट गर्नुभएको थियो। आफ्ना गुरुको निर्देशमा उहाँले भगवान श्रीकृष्णको सन्देश र वैदिक ज्ञानको प्रचारलाई आफ्नो जीवनको उद्देश्य बनाउनुभयो। उहाँ वर्ष 1965 अमेरिका जानुभयो। 1966 न्युयोर्कमा अन्तर्राष्ट्रिय कृष्ण भवनामृत संघ इस्कनको स्थापना गर्नुभयो। त्यसपछि उहाँले विश्वका धेरै देशहरूमा कृष्ण भक्तिको प्रचार गर्नुभयो। भागवत गीता र श्रीमद् भागवत लगायत धेरै महत्वपूर्ण ग्रन्थहरूको माध्यमले उहाँले कृष्ण प्रतिको भक्तिको सन्देश जन जनसम्म पुर्याउनुभयो। 14 नोभेम्बर 1977 उहाँ वृन्दावनमा अन्तर्धान हुनु भएको थियो। आकाशवाणी खरसाङ समाचार कक्षबाट स्नेहा थामीको यो रिपोर्ट।
0: दुई पल्टको फिफा विश्वकप विजेता ब्राजिलका महान फुटबलर काफू 6 सेप्टेम्बरमा दार्जिलिङ आउने भएका छन्। उनले लेबोङ स्थित गोर्खा स्टेडियममा विशेष कार्यक्रममा भाग लिनेछन्। काफू दार्जिलिङ आउने खबरले स्थानीय फुटबल प्रेमीहरूबीच व्यापक उत्साह देखिएको छ। अर्जेन्टिनाका प्रसिद्ध फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। उनले अर्जेन्टिनालाई विश्वकप 2 कोपा अमेरिका उपाधि जिताउन प्रमुख भूमिका खेलेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि रेकर्ड 207 म्याचहरू खेलेका छन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। चालू वित्त वर्षको पहिलो तिमाहीमा देशको जीडीपी 7.8% बढेको छ। रिजर्भ ब्याङ्कको 7% अनुमानभन्दा बढी रहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूको पेन्सन बढाएर 5,000 रुपियाँ गर्ने र स्वास्थ्य बिमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ। पश्चिम बंगाल सरकारले सिलगढी नगर निगमका वार्डहरूको संख्या बढाउने ठूलो निर्णय गरेको छ। अब सिलगढी नगर निगममा 63 वार्डहरू हुनेछन्। नेपालमा बाढीबाट मृत्यु हुनेहरूको संख्या 987 पुगेको छ र पश्चिम बंगालमा आजदेखि नयाँ नागरिक नियम अन्तर्गत सार्वजनिक स्थानहरूमा थुक्ने फोहोर फाल्ने र शौच गर्ने जस्ता गतिविधिहरूमा जरिवाना लगाइनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: श्रोता समय बेला बेलुकीको 7:31 भइरहेछ र कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्यूज जन एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। र अब श्रोताहरूको निम्ति लिएर आएका छौँ कार्यक्रम लोकलहरीमा उष्ण बुलनको स्वरमा लोकगीत।

श्रद्धालिस सुन्नुभयो स्नबुलुनको शर्मा लोकगीत आकाशवाणी खरसाङको प्रसारणमा हब श्रोताहरूको निम्ति लिएर आएका छौँ आधुनिक गीत कार्यक्रम सुरसँगमा राजाको कलाकार शर्मिला लखान्द्री

श्रोताले सुन्नुभयो शर्मिला लखण्डीको स्वरमा आधुनिक गीत। यो प्रसारण हो आकाशवाणी खरसाङको र अघिल्लो क्रम आकाशवाणीको नेपाली समाचार, त्यसपछि बङ्गला समाचार रिले गरी सुनाइरहेछौं।

0: आकाशवाणी हो समाचार कविता सुबह बाटा सुन्न हो। सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संघाई सहयोग संगठनका सदस्य राष्ट्रहरूलाई आतंकवादी संगठनहरूलाई आर्थिक मद्दत गर्ने, भर्ती कट्टरपन्थीकरण र सुरक्षित आश्रयस्थलहरूको प्रणालीलाई निर्मूल पार्न गर्नुभए आह्वान। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा गर्नुभयो 16 रक्षा सार्वजनिक क्षेत्रका उपक्रमहरूको कार्य सम्पादन र प्रगतिको समीक्षा। विरोध गरिरहेका विद्यार्थीहरू विरुद्ध लगाएका मुद्दाहरू फिर्ता लिइने र भविष्यमा उनीहरू विरुद्ध कुनै पनि जबरजस्ती कारवाही नगरिने केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाको आश्वासन। पश्चिम बंगालमा सार्वजनिक स्थानमा थुक्ने, फोहोर फाल्ने र दिशा गर्नेहरूलाई जरिवाना तिराइने नयाँ नागरिक नियमहरू आजदेखि लागू। अनि मणिपुर सरकारले लियो जनगणनाको काम स्थगित गर्ने निर्णय। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिज गणतन्त्रको राजधानी बिश्केकमा आयोजित संघाई सहयोग संगठन एससीओ का राष्ट्र प्रमुखहरूको 26 बैठकमा भाग लिनुभयो। शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबै सदस्य राष्ट्रहरूलाई आतंकवादी संगठनहरूलाई गरिने आर्थिक मदत, भर्ती कट्टरपन्थी र सुरक्षित आश्रयस्थलहरूको सम्पूर्ण प्रणालीलाई निर्मूल पार्न आह्वान गर्नुभयो। उहाँले आतंकवादसँग लड्न दोहोरो मापदण्डका लागि कुनै ठाउँ नहुने कुरामा जोड दिनुभयो। यससँग सम्बन्धित आकाशवाणी समाचार संवाददाताबाट एउटा रिपोर्ट।
1: शंघाई सहयोग संगठन के शिखर सम्मेलन को संबोधित करते हुए प्रधानमंत्री मोदी ने विश्व के विभिन्न भागों में जारी संघर्षों पर चिंता व्यक्त करते हुए कहा कि युद्ध और संघर्ष किसी समस्या का समाधान नहीं है तथा सभी विवादों का समाधान संवाद और कूटनीति के माध्यम से किया जाना चाहिए। प्रधानमंत्री ने कहा कि भारत उन सभी प्रयासों का समर्थन करता है जो बाजारों को जोड़ते हैं, व्यापार को सुगम बनाते हैं और विकास के नए रास्ते खोलते हैं। हालांकि इन प्रयासों में सभी देशों की संप्रभुता और क्षेत्रीय अखंडता का सम्मान करना अत्यंत आवश्यक है। विकल्प शुक्ला, आकाशवाणी समाचार, बिश्केक।
0: प्रधानमंत्री किर्गिस्तान र उज्बेकिस्तान को 4 सफल यात्रा पछि आज देश फर्किनु भएको छ। प्रधानमन्त्रीले उहाँको किर्गिस्तान भ्रमण सार्थक र ठोस परिणाममूलक रहेको बताउनुभयो। सम्मेलनदेखि सम्पन्न अन्य बैठकहरू भारतका लागि लाभकारी सिद्ध हुने उहाँले जानकारी दिनुभयो। विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्रीको यस यात्राले यस क्षेत्रसँग भारतको सम्बन्ध अझ बलियो हुने बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा ओडिसाको गञ्जम र गजपति जिल्लाका कलाकारहरूसँग अन्तर्क्रिया गर्नुभयो। राष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा उक्त जानकारी साझा गर्नुभएको छ। अन्तर्क्रियाको क्रममा उहाँले शिक्षाले जनताको विकास र सामाजिक प्रगति दुवैमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने विषयमाथि जोड दिनुभयो। श्रीमती मुर्मूले कलाकारहरूलाई शिक्षा र सिप प्राप्त गर्न युवाहरूलाई प्रेरित अनि सहयोग गर्न अपील पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा 16 रक्षा सार्वजनिक क्षेत्रका उपक्रमहरूको कार्य सम्पादन र प्रगतिको समीक्षा गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा उहाँले रक्षा उत्पादन रेकर्ड अनि उपक्रमहरूको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो। रक्षा मन्त्रीले परिवर्तनशील परिदृश्यहरूमा रक्षा तयारी बढाउन आगामी 5 लागि रोडम्याप तयार गर्न उपक्रमहरूलाई आग्रह गर्नुभयो। सरकारले आज शनिबारका लागि योजना गरिएको विरोध प्रदर्शन रद्द गर्ने सीजेपीको निर्णयलाई स्वागत गरेको छ। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले विरोध गरिरहेका विद्यार्थीहरू विरुद्ध लगाएका मुद्दाहरू फिर्ता लिइने र भविष्यमा उनीहरू विरुद्ध कुनै पनि जबरजस्ती कारवाही नगरिने आश्वासन दिनुभयो।
2: हमने छात्रों के भविष्य को ध्यान में रखते हुए आश्वासन दिया था कि प्रदर्शनकारी छात्रों पर दर्ज किए गए मामले वापस लिए जाएंगे। उसी क्रम में हमने भारतीय जनता पार्टी शासित प्रदेशों में जो सरकारें थी उनसे भी चर्चा की थी और हम उस आश्वासन को पूरा करने जा रहे हैं। सीजेपी के प्रवक्ता ने प्रेस कॉन्फ्रेंस करके 5 सितंबर को प्रस्तावित विरोध प्रदर्शन को वापस लेने का जो निर्णय लिया है हम उसका स्वागत करते हैं।
0: नीट पेपर लिक मुद्दाको सम्बन्धमा 20 जुलाईदेखि 25 सम्म देशभरि भएको विद्यार्थी प्रदर्शनसँग सम्बन्धित सबै एफआईआरहरू रद्द गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले यी मुद्दाहरूमा थप अनुसन्धान नगर्न आदेश दिएको छ। अदालतले केन्द्र सरकार, दिल्ली प्रहरी, बिहार, पश्चिम बङ्गाल, महाराष्ट्र र आसामद्वारा दायर गरेका निवेदनहरूमा उल्लेख गरेका विद्यार्थी विरोधसँग सम्बन्धित एफआईआरहरू पनि खारेज गरेको छ। यो आदेश असल नियतले विरोध प्रदर्शनमा भाग लिने विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर जारी गरेको न्यायालयले जनाएको छ। यद्यपि यसले जन्तर मन्तरमा भएको विरोध प्रदर्शनमा उपस्थित 2873 जना विरुद्ध अनुसन्धान जारी राख्न अनुमति दियो, जसमाथि पहिला नै गम्भीर आपराधिक आरोपहरू छन्। पश्चिम बङ्गालमा आजदेखि नयाँ नागरिक नियमहरू लागू भएको छ। नियमहरू अन्तर्गत सार्वजनिक स्थानमा थुक्ने, फोहोर फाल्ने र दिशा गर्ने जस्ता गतिविधिहरूको लागि जरिवाना लाइनेछ। प्रतिबन्धित प्लास्टिक झोलाहरू प्रयोग गर्ने, तोकिएका क्षेत्रहरूमा फोहोर नफाल्ने र सडकमा निर्माण सामग्री राख्ने जस्ता कार्यहरूका लागि पनि जरिवाना लगाइनेछ। यी नियमहरूमा अवैध पार्किङ र अतिक्रमण पनि समावेश छ। शहरी क्षेत्रमा रातिको समयमा सडकको छेउमा सवारी साधन पार्किङ गर्दा पनि शुल्क लगाइनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। देशमा प्याजको बढ्दो मूल्य नियन्त्रण गर्न सरकारले आफ्नो आरक्षित स्टकबाट बजारमा प्याज उठाउन थालेको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार मूल्य नियन्त्रणमा राख्न काण्डा एक्सप्रेस, मालबक रेल र ट्रकहरू मार्फत देशभरिका प्रमुख शहरहरूमा प्याजको व्यवस्थित आपूर्ति भइरहेको छ। मन्त्रालयले 450 मेट्रिक टन प्याज बोकेर नासिकबाट पठाएको पहिलो काण्डा एक्सप्रेस दिल्ली पुगेको र दिल्ली एनसीआर, वाराणसी, लखनऊ, चण्डीगढ र अमृतसरमा वितरण गरिएको बताएको छ। 840 मेट्रिक टन प्याज

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संघाई सहयोग संगठनको 26 शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आतंकवादसित जुझ्न दोहोरो मापदण्डका लागि कुनै स्थान हुन सक्दैन। श्री मोदीले वित्तपोषण, भर्ती, कट्टरपन्थ र उनीहरूको सुरक्षित ठेगानाको सम्पूर्ण तन्त्रलाई ध्वस्त गर्ने आह्वान गर्नुभएको छ। वित्त वर्ष 2026-27 पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रित गर्न सरकारले सुरक्षित भण्डारबाट प्याज बजारमा पठाउन सुरु गरेको छ र नेपालमा वर्षा अनि नदीहरूमा बढ्दो जलस्तरका कारण फेरि बाढीको चेतावनी जारी गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिज गणराज्यको राजधानी बिश्केकमा आयोजित संघाई सहयोग संगठन एसियोका राष्ट्र अध्यक्षहरूको 26 बैठकमा भाग लिनुभयो। शिखर सम्मेलनलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले सबै सदस्य देशहरूसित आतंकवादको वित्तपोषण, भर्ती, कट्टरपन्थ अनि उनीहरूलाई सुरक्षित ठेगानाको सम्पूर्ण तन्त्रलाई ध्वस्त गर्ने आह्वान गर्नुभयो। उहाँले स्पष्ट पार्दै भन्नुभयो, आतंकवादसित जुझ्न दोहोरो मापदण्डका लागि कुनै स्थान हुन सक्दैन। श्री मोदीले विश्वका विभिन्न भागमा चलिरहेको संघर्षहरूप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, युद्ध अनि संघर्ष कुनै पनि समस्याको समाधान होइन अनि सबै विवादहरूलाई केवल वार्ता तथा कूटनीतिको माध्यमले सुल्झाउन सकिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतले ती सबै प्रयासहरूको समर्थन गर्दछ जसले बजारहरूलाई जोड्दछ, व्यापारलाई बढावा दिदछ अनि विकासको नयाँ मार्ग प्रशस्त गर्दछ। उहाँले यस्ता प्रयासहरूमा सबै देशको सम्प्रभुता अनि क्षेत्रीय अखण्डताको सम्पूर्ण सम्मान गरिनुपर्छ भन्नुभयो। श्री मोदीले भन्नुभयो, भारतले पछिल्लो वर्ष संघाई सहयोग संगठन सभ्यता सम्वाद मञ्चको प्रस्ताव राखेको थियो। उहाँले प्रसन्नता व्यक्त गर्दै यसको पहिलो सत्र यही वर्ष भारतमा आयोजित गरिने जानकारी पनि दिनुभयो। एसियोको बिश्केक घोषणापत्रमा भारतको प्राथमिकताहरूलाई प्रमुखताका साथ सामेल गरिएको छ।
2: संघाई सहयोग संगठन के बिश्केक घोषणा पत्र में संवाद को आगे बढ़ाने के लिए एक पृथ्वी, एक परिवार, एक भविष्य की भावना को दोहराया गया है। एससीओ सदस्य देशों ने आतंकवाद के सभी रूपों और अभिव्यक्तियों की कड़ी निंदा की है। उन्होंने कहा है कि आतंकवाद के खिलाफ लड़ाई में दोहरे मापदंड स्वीकार नहीं है। सदस्य देशों ने आतंकवाद से निपटने के लिए समन्वित प्रयासों का भी आह्वान किया है, जिसमें आतंकवादियों की सीमा पार आवाजाही भी शामिल है। विकल्प शुक्ला, आकाशवाणी समाचार, बिश्केक।
1: प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो सफल किर्गिस्तान यात्रा पूरा गरेपछि आज नयाँ दिल्लीको लागि प्रस्थान गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो,

यो एसियो शिखर सम्मेलनदेखि छुट्टै भएको विभिन्न बैठकहरूमा पनि भारतका लागि लाभकारी सिद्ध हुनेछ। श्री मोदीले आगामी 25 वर्षका लागि एसियोका योजनाहरू अनि भविष्यको रोडम्याप पनि साझा गर्नुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले प्रधानमन्त्रीको यो यात्रा सार्थक रहेको बताउनु भएको छ। वित्त वर्ष 2026-27 पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। यो भारतीय रिजर्व ब्याङ्कको 7% अनुमान भन्दा बढी हो। पछिल्लो वित्त वर्षको सोही अवधिमा जीडीपी वृद्धि दर 6.9% रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको 7.8% आर्थिक वृद्धि 140 करोड देशवासीहरूको कडा श्रम र सामूहिक संकल्पको परिणाम भएको बताउनु भएको छ। यसैबीच अमेरिकाले भारतलाई गतिशील, मजबूत र अनुकूलनीय अर्थव्यवस्था भनी बताएको छ। व्हाइट हाउसका वरिष्ठ उपप्रेस सचिव कुश देसाईले भन्नुभयो, विकासको यो आँकडाले ट्रम्प प्रशासनको भारतलाई एक तीव्र गतिमा बढ्दो आर्थिक शक्तिको रूपमा हेर्ने दृष्टिकोणलाई पुष्टि गर्दछ। पछिल्लो महिना वस्तु अनि सेवा कर संग्रहमा वृद्धि भएर 1,99,853 करोड रुपियाँसम्म पुगेको छ। यो अगस्त 2025 1,74,116 करोड रुपियाँको तुलनामा 14.8% बढोत्तरी हो। वित्त मन्त्रालयको सुरुवाती आँकडा अनुसार कुल घरेलु जीएसटी राजस्व 1,37,249 करोड रुपियाँ रह्यो, जो एक वर्ष अघिको तुलनामा 9.3% अधिक हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रित गर्न सरकारले सुरक्षित भण्डारबाट प्याज बजारमा पठाउन सुरु गरेको छ। उपभोक्ता मामिला खाद्य अनि सार्वजनिक वितरण मन्त्रालय अनुसार मूल्यलाई नियन्त्रित राख्न कान्दा एक्सप्रेस मालगाडीहरू अनि ट्रकहरूको माध्यमले देशको प्रमुख शहरहरूमा प्याजको सुनियोजित आपूर्ति सुरु गरेको छ। मन्त्रालयले बताए अनुसार नासिकबाट पठाइएको पहिलो कान्दा एक्सप्रेस 450 मेट्रिक टन प्याज लिएर दिल्ली पुगेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। नेपालमा विनाशकारी बाढीका कारण मर्नेहरूको संख्या 987 पुगेको छ। वर्षा अनि नदीहरूमा बढ्दो जलस्तरका कारण फेरि बाढीको चेतावनी जारी गरिएको छ। यस्तो अवस्थामा बचाउ कर्मीहरूलाई बाढीमा फँसेकाहरूको पत्तो लगाउनमा कठिनाई भइरहेको छ। राष्ट्रिय आपदा जोखिम न्यूनीकरण अनि प्रबन्धन प्राधिकरण अनुसार 583 विदेशी नागरिक अनि सुरक्षा कर्मीहरू लगायत लगभग 4,000 अझै बेपत्ता छन्, जबकि लगभग 12,000 उद्धार गरिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले नेपालमा बाढी पीडितहरूको सबको पहिचान अनि स्वदेश फिर्ता सम्बन्धित जानकारी साझा गरेको छ। दूतावासले बताएको छ, नेपाल सरकार अनुसार विदेशी नागरिकहरूको शवलाई हस्तान्तरण अघि धेरै चरणहरूको आवश्यकता हुँदछ, जसमा शवहरूको दस्तावेजीकरण, तस्विर अनि विवरण रेकर्ड गर्नु, पोस्टमार्टम मृत्युको कारणको सत्यापन, औपचारिक पहिचान डीएनए अनि अन्य फोरेन्सिक नमुनाहरूको संग्रह, मृतकको पासपोर्ट या पहिचान पत्रको सत्यापन अनि दूतावास वा वाणिज्य दूतावाससित समन्वय सामेल छ। दूतावासले भनेको छ, यदि आफन्तजन अनि परिवारका सदस्यहरूले नेपाल पुलिसको वेबसाइटमा उपलब्ध तस्विरहरू अनि विवरणहरूको माध्यमले शवको पहिचान गरे, दूतावासले शवहरूलाई हस्तान्तरण गर्नेछ अनि स्वदेश फिर्ताका लागि स्थानीय अधिकारीहरूसित समन्वय गर्नमा मदत गर्नेछ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा प्रधानमन्त्री धनधान्य कृषि योजना PMDDKY प्रगतिको समीक्षा गर्नुभयो। यस समीक्षा बैठकको मुख्य उद्देश्य देशको चिन्हित 100 जिल्लाहरूमा योजनाको क्रियान्वयनमा तीव्रता ल्याउन, विभिन्न योजनाहरूबीच समन्वयलाई मजबुत गर्न अनि जिल्ला स्तरमा असल प्रदर्शन सुनिश्चित गर्नु हो, ताकि किसानहरूलाई यसको सिधा लाभ प्राप्त होस्। राष्ट्रिय स्वयंसेवक संघको सरसंचालक डाक्टर मोहन भागवतले आफ्नो पहिलो क्यानाडा यात्रा अवधि ग्रेटर टोरेन्टो एरियामा प्रवासी भारतीयहरूको एउटा ठूलो सभालाई सम्बोधित गर्नुभयो। वान सहरमा आयोजित हिन्दू विश्व बन्धु कार्यक्रममा क्यानाडाका 8 प्रान्तहरूबाट आएका 2,500 भन्दा अधिकले भाग लिए। यस कार्यक्रमको आयोजन 175 भन्दा बढी सामुदायिक संगठनहरूको सहयोगले कड संस्थाद्वारा गरिएको थियो। आफ्नो सम्बोधनमा डाक्टर भागवतले वसुधैव कुटुम्बकमको सिद्धान्तमा जोड दिँदै भन्नुभयो।

0: विश्वका विभिन्न भाषाहरू, परम्पराहरू अनि उपासना पद्धतिहरूको सम्मान गरिनुपर्छ। यो विविधता नै हाम्रो एकताको आधार हो। कार्यक्रममा क्यानाडाका पूर्व रक्षा मन्त्री जेसन केनी मुख्य अतिथिको रूपमा सामेल भए। आरएसएसको शताब्दी वर्षको अवसरमा डाक्टर भागवत अमेरिका, क्यानाडा अनि ब्रिटेनको तीन देशहरूको सद्भावना यात्रामा हुनुहुन्छ। भारतीय रेलवेले पूर्वी मध्य रेलवेको समस्तीपुर डिभिजनको 21 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङका लागि 233 करोड रुपियाँको मञ्जुरी दिएको छ। रेल मन्त्रालयले भनेको छ, आधुनिक प्रणाली सबै डिभिजनमा रेलवे सिग्नलको बुनियादी ढाँचालाई बलियो गर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संघाई सहयोग संगठनको 26 शिखर सम्मेलनलाई सम्बोधित गर्नुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, आतंकवादसित जुझ्न दोहोरो मापदण्डका लागि कुनै स्थान हुन सक्दैन। श्री मोदीले वित्त पोषण, भर्ती, कट्टरपन्थ र उनीहरूको सुरक्षित ठेगानाको सम्पूर्ण तन्त्रलाई ध्वस्त गर्ने आह्वान गर्नुभएको छ। वित्त वर्ष 2026-27 को पहिलो तिमाहीमा भारतको सकल घरेलु उत्पाद जीडीपी वृद्धि दर 7.8% रहेको छ। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रित गर्न सरकारले सुरक्षित भण्डारबाट प्याज बजारमा पठाउन सुरु गरेको छ र नेपालमा वर्षा अनि नदीहरूमा बढ्दो जलस्तरका कारण फेरि बाढीको चेतावनी जारी गरिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: एफएमएसी 3.5 मेगाहर्जमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ र हब प्रस्तुत छ युवावाणी कार्यक्रम।

नमस्कार, 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेपालको न्यानो अभिवादन तपाईँलाई प्रस्तुत छ कार्यक्रम युवावाणी। र आजको युवावाणीको अङ्कमा हामीसँग हुनुहुन्छ नर्थ बेङ्गाल युनिभर्सिटीका नेपाली विभागका विद्यार्थी अल्बिना थापा, जसले तपाईँहरू समक्ष राख्नुहुनेछ विद्यार्थीको लागि समय व्यवस्थापनमाथि एक वार्ता।

नमस्कार, सम्पूर्णमा म अल्बिना थापा हजुरहरू समक्ष विद्यार्थीको लागि समय व्यवस्थापन माथि एक वार्ता सुनाउन गइरहेकी छु। विद्यार्थीको लागि समय व्यवस्थापन। समय मानिसको जीवनमा अत्यन्तै महत्त्वपूर्ण सम्पत्ति हो। धन, वस्तु वा अन्य साधन गुमेमा पूर्ण प्राप्त गर्न सकिन्छ, तर बितेको समय कहिले फर्केर आउँदैन। त्यसैले समयलाई सही तरिकाले प्रयोग गर्नु जीवन सफल बनाउने प्रमुख आधार हो। विशेष गरी विद्यार्थी जीवनमा समय व्यवस्थापनको अझ ठुलो महत्व हुन्छ। विद्यार्थीले पढाइसँगै गृह कार्य, परीक्षा तयारी, अतिरिक्त क्रियाकलाप, आराम, मनोरञ्जन र पारिवारिक जिम्मेवारीलाई पनि सन्तुलनमा राख्नुपर्ने हुन्छ। यी सबै कामका लागि उचित समय छुटाउन नसक्दा तनाव, पढाइमा कमजोरी र असफलता निमित्तन सक्छ। समय व्यवस्थापन भन्नाले उपलब्ध समयलाई आवश्यकता अनुसार योजना बनाएर उचित काममा सही समयमा प्रयोग गर्ने प्रक्रिया हो। विद्यार्थीले आफ्नो दैनिक तथा साप्ताहिक कामको योजना बनाएर प्राथमिकताका आधारमा काम गर्न सकेमा कम समयमा पनि प्रभावकारी रूपमा अध्ययन गर्न सक्छ। यसले पढाइमा नियमितता ल्याउनका साथै आत्मविश्वास, अनुशासन र जिम्मेवारीको भावना विकास गर्छ। विद्यार्थी जीवन भविष्य निर्माण गर्ने महत्त्वपूर्ण चरण भएकाले यस समयमा समयको सदुपयोग गर्न आवश्यक हुन्छ। आजको समयलाई सही ढङ्गले प्रयोग गर्ने विद्यार्थीले भविष्यमा आफ्नो लक्ष्य प्राप्त गर्न सजिलो अनुभव गर्छ।

समय व्यवस्थापन भनेको निश्चित समयभित्र गर्नुपर्ने कामहरूलाई प्राथमिकता निर्धारण गरी व्यवस्थित रूपमा पूरा गर्ने प्रक्रिया हो। मानिससँग दिनमा सबैका लागि समान 24 घण्टा हुन्छ। फरक यति मात्र हो कि कसैले त्यसलाई योजनाबद्ध रूपमा प्रयोग गर्छ भने कसैले अनावश्यक काममा समय बिताउँछ। विद्यार्थीका लागि समय व्यवस्थापन भन्नाले अध्ययन, विद्यालय, गृह कार्य, परीक्षा तयारी, खेलकुद, आराम, मनोरञ्जन तथा अन्य आवश्यक कामका लागि उचित समय छुटाउन हो। यसले विद्यार्थीलाई कहिले के गर्ने भन्ने कुरा स्पष्ट बनाउँछ। समय व्यवस्थापन केवल धेरै घण्टा पढ्नु मात्र होइन, थोरै समयलाई पनि एकाग्र भएर सही विषयमा प्रयोग गर्नु राम्रो समय व्यवस्थापन हो। उदाहरणका लागि 2 घण्टा किताब अगाडि राखेर मोबाइल चलाउनु भन्दा 1 घण्टा ध्यान दिएर पढ्नु बढी प्रभावकारी हुन्छ। विद्यार्थी जीवनमा समय व्यवस्थापनको महत्व। विद्यार्थी जीवनमा समय व्यवस्थापनको धेरै महत्व छ। विद्यार्थीले समयको सही व्यवस्थापन गरेमा पढाइमा सुधार

आउनका साथै दैनिक जीवन पनि व्यवस्थित हुन्छ। पहिलो, यसले अध्ययनमा नियमितता ल्याउँछ। नियमित रूपमा पढ्ने बानी बसेपछि अन्तिम समयमा धेरै पाठ पढ्नु पर्ने अवस्था कम हुन्छ। दोस्रो, समय व्यवस्थापनले परीक्षाको तयारीलाई सहज बनाउँछ। परीक्षा नजिक आएपछि मात्र पढ्न सुरु गर्दा विद्यार्थीलाई धेरै दबाव पर्न सक्छ, तर पहिले नै समय छुट्याएर पढेमा पाठ्यक्रमलाई क्रमश पूरा गर्न सकिन्छ। तेस्रो, यसले तनाव कम गर्छ। कुन काम कहिले गर्ने भन्ने योजना स्पष्ट हुँदा विद्यार्थी अनावश्यक चिन्ताबाट बाँच्न सक्छ। चौथो, समय व्यवस्थापनले विद्यार्थीमा अनुशासनको विकास गर्छ। समयमा उठ्ने, पढ्ने, समयमा गृह कार्य गर्ने र समयमा सुत्ने बानीले जीवनलाई व्यवस्थित बनाउँछ। समय व्यवस्थापनका उद्देश्य। विद्यार्थीका लागि समय व्यवस्थापनका मुख्य उद्देश्यहरू निम्न छन्: पढाइलाई व्यवस्थित बनाउनु, गृह कार्य समयमै पूरा गर्नु, परीक्षाको राम्रो तयारी गर्नु, आवश्यक कामलाई प्राथमिकता दिनु, अनावश्यक समय खेर जानबाट रोक्नु, पढाइ र मनोरञ्जन बीच सन्तुलन कायम गर्नु, पर्याप्त आराम र निन्द्राको समय सुनिश्चित गर्नु, आत्म अनुशासन विकास गर्नु, आफ्नो लक्ष्य प्राप्त गर्न सहज वातावरण बनाउनु, तनाव र हतारलाई कम गर्नु। यी उद्देश्य पूरा गर्न विद्यार्थीले आफ्नो आवश्यकता र क्षमता अनुसार दैनिक तथा साप्ताहिक समय तालिका बनाउनु पर्छ। समय व्यवस्थापनका आधारभूत सिद्धान्त। समय व्यवस्थापन गर्न केही आधारभूत सिद्धान्त अप्नाउनु पर्छ। लक्ष्य निर्धारण। सबैभन्दा पहिले विद्यार्थीले आफ्नो लक्ष्य स्पष्ट गर्नुपर्छ। उदाहरणका लागि, परीक्षामा राम्रो परिणाम ल्याउने, कुनै विषयमा राम्रो ज्ञान प्राप्त गर्ने वा निश्चित समयमा पाठ्यक्रम पूरा गर्ने लक्ष्य राख्न सकिन्छ। प्राथमिकता निर्धारण। सबै काम समान महत्त्वका हुँदैनन्। महत्त्वपूर्ण र तत्काल गर्नुपर्ने कामलाई पहिले गर्नुपर्छ। परीक्षा नजिकिँदै गर्दा पढाइलाई मनोरञ्जन भन्दा बढी प्राथमिकता दिनुपर्छ। समय तालिकाका निर्माण। दैनिक तथा साप्ताहिक समय तालिका बनाएर त्यस अनुसार काम गर्नुपर्छ। समय तालिकाका आफ्नो वास्तविक दिनचर्चा अनुसार हुनुपर्छ। नियमितता। समय व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण पक्ष नियमितता हो। एक दिन मात्र समय तालिका बनाएर छोड्नु पर्याप्त हुँदैन, त्यसलाई निरन्तर पालन गर्नुपर्छ। लगातार धेरै समय पढ्दा थकान र एकाग्रताको कमी हुन सक्छ, त्यसैले पढाइ बीच छोटो विश्राम लिनु आवश्यक हुन्छ। विश्रामको समयमा अत्यधिक मोबाइल प्रयोग गर्नुको सट्टा पानी पिउने, केही समय हिँड्ने वा आराम गर्नु राम्रो हुन्छ। विद्यार्थीले दैनिक समय तालिका कसरी बनाउने? विद्यार्थीले आफ्नो विद्यालयको समय, घरको वातावरण, पढाइको क्षमता र अन्य जिम्मेवारीलाई ध्यानमा राखेर समय तालिका बनाउनु पर्छ। उदाहरणका रूपमा, समय काम, बिहान उठ्ने, सरसफाई र तयारी, बिहान पढाइ र पुनरावृत्ति, विद्यालय समय, कक्षा तथा अध्ययन, दिउँसो खाना र आराम, दिउँसो गृह कार्य, साँझ खेलकुद वा शारीरिक गतिविधि, साँझ कठिन विषयको अध्ययन, राति पुनरावृत्ति र अर्को दिनको तयारी, राति आराम र पर्याप्त निन्द्र। यो केवल नमुना हो। प्रत्येक विद्यार्थीले आफ्नो आवश्यकता र विद्यालयको समय अनुसार तालिका परिवर्तन गर्न सक्छ। समय व्यवस्थापन सुधार गर्ने उपाय। विद्यार्थीले समय व्यवस्थापन सुधार गर्न निम्न उपाय अप्नाउनु सक्छ: दैनिक कामको सूची बनाउने, महत्त्वपूर्ण कामलाई पहिले गर्ने, पढाइको निश्चित समय तोक्ने, मोबाइल र सामाजिक सञ्जालको प्रयोग सीमित गर्ने, कामलाई साना भागमा विभाजन गर्ने, नियमित पुनरावृत्ति गर्ने, गृह कार्यलाई अन्तिम समयसम्म नथप्ने, पर्याप्त आराम र निन्द्राको व्यवस्था गर्ने, आफ्नो प्रगतिको समीक्षा गर्ने, आवश्यकता अनुसार समय तालिका परिवर्तन गर्ने, कठिन विषयलाई बढी अभ्यास गर्ने, परीक्षा आउनु अघि नै तयारी सुरु गर्ने। विद्यार्थी र अभिभावकको भूमिका। समय व्यवस्थापनमा विद्यार्थीको आफ्नै भूमिका प्रमुख हुन्छ, तर अभिभावक र शिक्षकले पनि सहयोग गर्न सक्छन्। अभिभावकले पढ्ने वातावरण उपलब्ध गराउने, आवश्यक सामग्रीको व्यवस्था गर्ने र विद्यार्थीलाई अनावश्यक दबाव नदी प्रोत्साहन गर्न सक्छन्। शिक्षकले विद्यार्थीलाई अध्ययन गर्ने तरिका, गृह कार्यको प्राथमिकता र परीक्षाको तयारी बारे मार्गदर्शन गर्न सक्छन्। विद्यार्थीले पनि शिक्षक र अभिभावकको सुझावलाई सकारात्मक रूपमा लिन पर्छ।

अन्त्यमा निष्कर्षमा भन्नुपर्दा समय जीवनको अमूल्य सम्पत्ति हो। विद्यार्थी जीवनमा यसको महत्व अझ बढी हुन्छ, किनकि यही समयमा भविष्यको आधार तयार हुन्छ। समयको सही व्यवस्थापन गर्न सक्ने विद्यार्थीले अध्ययन, गृह कार्य, परीक्षा तयारी, खेलकुद, आराम र मनोरञ्जन बीच उचित सन्तुलन कायम गर्न सक्छ। समय व्यवस्थापनका लागि ठुलो वा कठिन नियम आवश्यक हुँदैन। दैनिक कामको योजना बनाउने, प्राथमिकता निर्धारण गर्ने, मोबाइलको अनावश्यक प्रयोग घटाउने, नियमित पढ्ने, समयमै गृह कार्य गर्ने र पर्याप्त आराम गर्ने जस्ता सामान्य बानीले पनि ठुलो परिवर्तन ल्याउन सक्छ। अन्तत सफल विद्यार्थी त्यो मात्र होइन जसले धेरै घण्टा पढ्छ, बरु आफ्नो उपलब्ध समयलाई बुद्धिमानी पूर्वक प्रयोग गर्छ। त्यसले प्रत्येक विद्यार्थीले समय बिताउनु भन्दा समयको सदुपयोग गर्नुलाई प्राथमिकता दिनुपर्छ। आजको समयलाई सही ढङ्गले प्रयोग गर्न सकेमा भोलिको भविष्य अझ उज्जवल र सफल हुनेछ।

0: 105.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अघिल्लो हाम्रो कार्यक्रम आरएनयूको प्रस्तुति चर्चा चौतारी। नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। उहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ तथा दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्यापनको कार्य गर्नुभएको छ। उहाँले शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभवहरू छन् तथा सामाजिक कार्यमा अग्रणी हुनुहुन्छ उहाँ। त कार्यक्रमलाई प्रस्तुत गरिरहेकी छु म सविता छेत्री। डाक्टर नकुलजी, आकाशवाणी खरसाङको यो स्टुडियोमा यहाँलाई स्वागत छ र नमस्कार टक्राउन चाहन्छु यहाँलाई।
1: यहाँलाई पनि मेरो तर्फबाट नमस्कार।
0: त डाक्टर नकुलज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन प्रमुख कल्याणकारी योजनाहरू के हुन् अघि, यसको लक्ष्य र उद्देश्य के हो अनि यसले समाज अनि राष्ट्रलाई के कति टेवा दिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुहोस्।
1: हजुर, धन्यवाद। विशेष प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका 12 वर्ष कल्याणकारी योजनादेखि सशक्तिकरणतर्फको यात्रा सम्बन्धमा चर्चा गर्नुपर्दा 2014 लिएर आज 2026 भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको कार्यकाल ठ्याक्कै 12 वर्ष पुरा भएको छ र यो 12 वर्षको कार्यकाल त अब धेरै लामो विस्तृत छ। 12 वर्षको त हामी त यो 12 महिना होइन, 12 दिन पनि होइन, यो एकछिनमा त्यो सम्भव छ नहोला, तरै पनि केही मुख्य बुदाहरू म राख्ने प्रयास गर्छु। र विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले धेरै कल्याणकारी योजनाहरू लागू गरेर राष्ट्रलाई सशक्त अनि समृद्ध बनाएर लगिरहेकै छ र भारतको कल्याणकारी व्यवस्थालाई अधिकार वा अनुदानमा आधारित प्रणालीबाट सशक्तिकरणमुखी तथा लक्षित सेवा वितरण प्रणालीमा रूपान्तरण पनि गरेको छ र ती योजनाहरू कस्ता छन् भने कोही सोझै लाभार्थीहरू समक्ष पुर्याउन प्रविधिको प्रयोग पनि गरिएको छ र जुन नयाँ यो इकोसिस्टमले यो लाभार्थीहरू समक्ष जुन योजनाहरू सोझै पुर्याइन्छ, त्यसो हुँदाखेरि यो इकोसिस्टमले कागजपत्रमा हुने खर्च र त्यो झन्झट थियो नि पहिला, त्यसलाई पनि बचाएको छ र साथै सिधा ग्रामीण र सहरी गरिबहरूलाई फाइदा पुर्याएको छ र 2014 माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यभार ग्रहण गरेपछि भने उनले उनको सरकार गरिबहरूको कल्याणमा समर्पित हुनेछ भनेका थिए। त्यसै बेलादेखि नै हामीले उनका नीतिगत उद्देश्यलाई नजिकबाट पछ्याएका छौँ। ती नीतिगत उद्देश्यहरूमा लक्षित भारत सरकारका अनेकौँ साना ठुला योजनाहरू सरकारी योजनाहरू रहेका छन्। तीमध्ये विशेष अब ती सबैमध्ये 3 मलाई लागेको चाहिँ विशेष योजनाहरूलाई मूल रूपमा चर्चा गर्नु

0: भने ती हुन् पहिलो प्रधानमन्त्री जनधन योजना, अनि दोस्रो जाम जेएएम ट्रिनिटी भनिन्छ, र जुन चाहिँ जनधन अनि त्यसरी नै आधार अनि मोबाइल को संयोजन त्यसलाई ट्रिनिटी, र त्यस्तै गरेर प्रधानमन्त्री उज्ज्वला योजना, यो प्रमुख रूपमा मैले मेरो संज्ञानमा राखेको छु। किनभने यो प्रधानमन्त्री जनधन योजना पिएमजेडिवाई भनिन्छ, यो प्रधानमन्त्री जनधन योजना भारत सरकारद्वारा 28 अगस्त 2014 सुरु गरेको एक राष्ट्रिय वित्तीय समावेशीकरण अभियान हो, र यसको उद्देश्य समाजका हरेक वर्गलाई ब्याङ्किङ तथा वित्तीय सेवाको पहुँचभित्र ल्याउनु। अनि यसका प्रमुख उद्देश्यहरूलाई हेर्दा यसको पहिलो उद्देश्य चाहिँ हुन्छ हरेक नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्नु। जस्तो कि ब्याङ्क खाता नभएका व्यक्तिहरूलाई जिरो ब्यालेन्समा ब्याङ्क खाता खोल्ने सुविधा उपलब्ध गराउनु थियो। यस्तै प्रकारले दोस्रो रूपमा हेऱ्यौँ भने वित्तीय समावेशीकरण सुनिश्चित गर्नु पनि छ, अर्थात् ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि औपचारिक वित्तीय प्रणालीमा समावेश गर्नु, यो रहेको छ। र त्यस्तै प्रकारले तेस्रो हेऱ्यौँ भने बचत गर्ने संस्कृतिको विकास गर्नु, अर्थात् नागरिकलाई सुरक्षित रूपमा पैसा जम्मा गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु पनि यसको उद्देश्य रहेको हामी पाउँछौँ। र चौथोमा हेऱ्यौँ भने सरकारी लाभ प्रत्यक्ष रूपमा लाभार्थीहरूमा पुर्याउनु, अर्थात् विभिन्न सरकारी योजनाका अनुदान, पेन्सन, छात्रवृत्ति तथा अन्य लाभहरू प्रत्यक्ष ब्याङ्क खातामा पठाउने व्यवस्था गर्नु रहेको। अब पाँचौँ रूपमा हेऱ्यौँ भने बिमा तथा सामाजिक सुरक्षा विस्तार गर्नु पनि रहेको छ। जस्तो कि दुर्घटना बिमा भयो, जीवन बिमा तथा अन्य सामाजिक सुरक्षा योजनामा पहुँच बढाउनु पनि यसको उद्देश्य रहेको देखिन्छ। र छैटौँमा हेर्दा सहज ऋण सुविधाको पहुँच प्रदान गर्नु, अर्थात् ओभरड्राफ्ट तथा अन्य ब्याङ्किङ ऋण सुविधा मार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु। र सातौँमा हेर्दा नगद रहित क्यासलेस कारोबारलाई बढावा दिनु पनि रहेको छ, अर्थात् डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य यस प्रकारले हामी पाउन सक्छौँ। र यी योजनाहरूलाई संक्षेपमा भन्नुपर्दा प्रधानमन्त्री जनधन योजनाको मूल उद्देश्य हरेक परिवारलाई ब्याङ्किङ सुविधा, वित्तीय सुरक्षा र सरकारी लाभको सहज पहुँच प्रदान गरी आर्थिक सशक्तिकरण गर्नु रहेको छ। र यस योजनाले विशेष गरी गरिब, किसान, श्रमिक, महिला तथा ग्रामीण समुदायलाई वित्तीय मुख्यधारामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। अब यो भयो, एउटा अर्को चाहिँ भयो जाम ट्रिनिटी भनियो, र जाम भन्नाले जनधन आधार मोबाइलको संयोजनलाई जनाउँछ,
1: तिनवटा कुराको संयुक्त
0: संयुक्त यस प्रकारले यसलाई राखिएको छ। अब यो एकअर्कामा यो जोडिएको छ भनौँ, र यो भारत सरकारद्वारा विकसित गरेको एक डिजिटल वित्तीय संरचना हो, र जसको उद्देश्य चाहिँ सरकारी सेवा र लाभहरूलाई पारदर्शी, छिटो र प्रत्यक्ष रूपमा नागरिकसम्म पुर्याउनु रहेको छ। प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना भन्ने पनि छ है अहिले चलेको, त्यो अन्तर्गत जनऔषधि केन्द्र मार्फत सस्तो मूल्यमा औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। र अब यो सबैलाई चाहिँ एक वाक्यमा भन्नु हो भने चाहिँ आयुष्मान भारत योजनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारलाई निशुल्क तथा गुणस्तरीय

0: स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य खर्चको बोझ कम गर्नु हो,
1: जुन हजुर आयुष्मान भारत योजनाले विगत 12 वर्षदेखि गरिरहेको छ। हजुर, र सरलाई म अर्को कुरा राख्न लागिरहेको छु अघि।
0: हजुर,
1: हाम्रो देशमा अनेकौं यस्ता वञ्चित अनि गरिब मानिसहरू छन् जसलाई गरिबी रेखादेखि माथि उठाउने प्रयास श्री मोदीजीले नै गर्दै आइराख्नु भएको छ, र आज 25 करोड़ भन्दा माथिका मानिसहरू गरिबी रेखादेखि माथि उठेका छन्, जो एउटा ठूलो उपलब्धि पनि हो। साथै धेरै मानिसहरू छन् जसको घर छैन अथवा कच्चा झोपडीमा बस्दै आइरहेका छन् अघि, र यसका लागि मोदीजीले एउटा योजना आरम्भ गर्नुभयो जसलाई हामी प्रधानमन्त्री आवास योजना भन्छौँ अघि, र यो प्रधानमन्त्री आवास योजना बारे पनि अलिकति हामीलाई प्रकाश पार्नुहोस्।
0: यो प्रधानमन्त्री आवास योजना जुन चाहिँ लागू गरिएको छ, यसलाई हेर्दाखेरि चाहिँ के लाग्छ भने विशेष महिलाहरूलाई चाहिँ एकदमै प्रावधान दिएको जस्तो मलाई लाग्छ। किनभने हेर्नुहोस् है, कसैको घर छैन भने उसलाई घर दिलाउने, त्यस पछाडि उसको चुला जल्नुको लागि ग्यास दिने,
1: उज्ज्वला योजना,
0: त्यो ग्यास दियो त्यहाँ पकाउने रासिन पानीहरू भयो, होइन हरेक उयो छ नि, त्यो सितै सरसफाइको लागि शौचालयहरू भयो, अब भयो खाने पानीहरू पिउने पानीहरू, यो आधारभूत यो आवश्यकताहरू त धेरै सम्म प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेको जस्तो गर्दै आएको देखिन्छ। र त्यसै अनुरूप प्रधानमन्त्री आवास योजनाको कुरा गर्दा चाहिँ सरकारले आवासलाई सम्मानजनक जीवनको आधार मान्दै प्रधानमन्त्री आवास योजना सञ्चालन गरेको छ, र यस योजनाको उद्देश्य घरविहीन तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई पक्की आवास उपलब्ध गराउनु हो। एक तथ्य अनुसार यस योजना अन्तर्गत सन् 2029 5 करोड घर निर्माण गर्ने लक्ष्य राखिएको छ भने करिब 3 करोड 90 लाख घर त स्वीकृत भएको छ, अनि लगभग 3 करोड घर त निर्माण सम्पन्न भइसकेको देखिन्छ। र विशेष कुरा के छ भने यसका लागि लाभार्थीको छनौट डिजिटल माध्यमबाट गरिन्छ, र आधार प्रमाणीकरण प्रयोग पनि गरिन्छ, यसमा घरहरूको जियो ट्यागिङ गरिन्छ, अनि कृत्रिम बुद्धिमत्ता
1: एआई
0: भनिन्छ नि, त्यो आधारित अनुगमन प्रणाली पनि प्रयोग गरिन्छ। र यस प्रकारले यस योजना अन्तर्गत घर प्राप्त गर्ने परिवारहरूलाई अन्य योजनाहरूसँग पनि जोडिएको छ, जस्तै स्वच्छ भारत अभियान मिसन भयो, जल जीवन मिसन भयो, उज्ज्वला योजना भयो, पिएम सूर्य घर योजना, त्यस्तै निशुल्क अब बिजुली सम्बन्धी योजनाहरू छ यो भित्र, र यी सबैमा चाहिँ एकअर्कामा यो संयोजन भएको पाउँछौँ।
1: यस्ता विभिन्न योजनामा विशेष गरेर महिला सशक्तिकरण हामीले देखिरहेका छौँ अघि, र नकुलजी, यो प्रधानमन्त्री नरेन्द्र मोदीले यो 12 वर्षहरूमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो कार्य गर्नुभएको छ।
0: हजुर,
1: जति पनि कार्य भएको छ अहिलेसम्म पूर्णत रूपले नारी सशक्तिकरणलाई नै केन्द्रित गरेर गरिएको छ अघि, र यसमा तपाईँको के भन्नु छ?
0: त्यो अघि पनि मैले भने विशेष गरेर नारीहरूलाई चाहिँ एकदम यसमा प्रधानता दिएको पाउँछौँ। जस्तो यो अघि मैले भने अझै अब भारत सरकारले त एउटा बिल ल्याइसकेको थियो कि नारीहरूले 33% चाहिँ आरक्षण पाउनुपर्छ, होइन? यो प्रकारले समग्रमा हेर्दाखेरि नारीहरूको लागि त थुप्रै योजनाहरू ल्याएको पाउँछौँ, जस्तो कि महिलाहरूको आर्थिक सशक्तिकरणको निम्ति चाहिँ लखपति दिदी भन्ने एउटा अभियान चलाइएको छ, र कुनै पनि राष्ट्रको वास्तविक विकास त्यस बेला मात्र सम्भव हुन्छ जब समाजका सबै वर्गहरू विकासको मूलधारामा सहभागी हुन्छन् अथवा जोडिन्छन्। विशेष गरी महिलाहरू आर्थिक, सामाजिक र शैक्षिक रूपमा सशक्त नभएसम्म समावेशी विकासको लक्ष्य हासिल गर्न सकिँदैन।
1: त चर्चा चौतारी कार्यक्रममा आज हामीसँग उपस्थित हुनुहुन्थ्यो दार्जिलिङबाट आउनुभएका डाक्टर नकुल छेत्री, जो एकजना अवकाश प्राप्त

एफएमएसी 3.5 MHz मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको समय बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै समाप्त हुँदछ आजको हाम्रो तेस्रो अधिवेशनका कार्यक्रमहरू। भोलि बिहानी अधिवेशनका विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित हुने नै छौँ। तबसम्मको लागि सम्पूर्ण प्राविधिक मित्र लगायत मधुशिका प्रतिमा पनि यहाँहरूबाट आज्ञा चाहन्छु। नमस्ते, शुभरात्री, जय हिन्द।